0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाफ, सत्ता पक्ष भने मौन, स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
3: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार बरपिपल विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
2: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने। तापले जुङका किसानलाई अलैंची टिप नभ्याई नभ्याई मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको काका।
3: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति। सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
2: र जापानमा जारी 20 एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
3: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिकपूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जेएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
2: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको सिबाढीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै सरोकारवाला निकायले सरकार को ध्यानकर्षण गराएका छन्। चालू आर्थिक वर्षको 2 महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकार्यको समयमा भएको सिकाइका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघको राव नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाण्डुमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाएका छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल
5: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने निर्माणसित जोडिएको काम कसले गर्ने संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
6: पहिले जसरी हामीले विकास गर्यौं नि जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
7: हाम्रो नेपालको मात्रै होइन नि हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले शुरू गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ संवाद हामीले शुरू गर्नुपर्छ भन्ने मेरो धारणा छ।
2: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
8: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ होइन अलर्टहरू जारी हुन्छ त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भनरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
2: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारत बीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमानका अध्यक्ष सूर्यबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
9: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के हुने त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
3: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामेर स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमीनमा चिरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच 4 दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि सम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म ठूलो वर्षाको सम्भावना नभएको वरिष्ठ मौसमविद मीन कुमार अरियालले बताउनुभयो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अप्नाउनु पर्ने उपाय,
1: फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
2: सुखयामा माघको 49% सम्म विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइ नभई मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
4: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
3: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
5: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्तिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
5: ए हो र बहिनी, लक्षण हेर्दा कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
5: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
3: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र सोखी 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउने नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र सोखिए नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस, सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छ। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भनी अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तेह्रौं तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आकांक्षीको लड्को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा विगन्जको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 वटै नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ। गोर्खा पत्र दैनिकको भित्री पन्नामा अलैची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगरे बालिका रूपमा रहेको अलैची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढ़ेको बढ़े शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। 2 वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी थान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बरपीपल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बरपीपलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। 1 महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अरबौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ। यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित 1 महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला पुर्खे खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित 8 पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिमपहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुंवरले लेख्नु भएको हो। हिमपहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ।
4: मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
2: ताजा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तु मध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
4: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले विश्व एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल नै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो, तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारी प्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। साका पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। साका सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
2: भोलिकोसी बारीपछिको सिकाई र अप्नाउनु पर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब भोटेकोसी बारी सिकाई र सावधानीको कुरा। भदौ 10 भोटेकोसी बारीका कारण जलविद्युत आयोजनाहरू आधा दर्जन भन्दा बढ़ीमा क्षति पुगेको छ। त्यहाँ कार्यरत कैयौं व्यक्तिले ज्यान गुमाए। भोटेकोसी बारी सिकाई र अप्नाउनु पर्ने सावधानीका बारेमा हामीले सांसद श्रीराम न्युबानेसँग कुराकानी गरेका छौं।
1: भूकम्प पनि हुन्छ, कोविड पनि विकल्प थियो, एउटा विपद थियो आफैमा, अनि त्यसपछि आगलागी पनि हुन सक्छ, अरू विभिन्न किसिमका विपदहरू हुन सक्छन्। यी सबैलाई समेटेर एउटा कानून बनाउन जरुरी छ। अनुभव गरेको एउटा विषय के हो भने, खड्केको विषय, आपतकालीन कानून जसले सबै विद्यमान कानूनलाई सुपरसिड गर्छ, त्यो कानून आवश्यक छ। क्षेत्रीय सहकार्य हो कि आन्तरिक देशभित्रका विभिन्न संयन्त्रहरूको बीचको, विभिन्न तहका सरकारहरूको बीचको समन्वयको कुरा हो कि क्षेत्रीय हो कि अन्तर्राष्ट्रिय हो, त्यसलाई पनि हामीले वर्गीकरण गर्न जरुरी छ।
2: प्रधानमन्त्रीजीले राष्ट्रसंघको सभामा त भन्नुभयो होइन, चीन, भारत, नेपाल लगायत देशसँग एउटा संयन्त्र बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले,
1: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा, हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्टाब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौं, त्यो गर्छौं। त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटेकोसीले त्यो एउटा पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ।
2: बाहिरी अंशले पनि त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
1: यो विषयमा
2: हामीले के कुरा सुधार गर्नुपर्छ,
1: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन पानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजन, तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ। जलविद्युत आयोजनामा मैले भनिराखेको छु, जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो धर्ने होइन, र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले, आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न, सुरक्षाको सबै, खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो। र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन, त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ।
2: सांसद श्रीराम नेउपानीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: पूर्व प्रधान न्यायाधीश सबरा पक्राउ प्रकरणमा विपक्षले मागे सरकारको जवाब, सत्तापक्षले भने मौन, स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
2: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो, नदी किनारका पहरेदार बर पिपल, विपदको पूर्व सूचना र प्रतिकार्यमा सहजता ल्याउन कानून आवश्यक।
10: सुखैयाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भाई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
2: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो, अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
10: र जापानमा जारी विश्व एसियाड अन्तर्गत क्रिकेट वर्षाका कारण रद्द, श्रीलंका सेमी फाइनलमा, नेपाल भने बाहिरियो।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचार सँगै छापिएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठूलो भूर्की जस्तो देखिन्छ, जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटेको छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ, त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ, जसको भुँडी ठूलो छ, लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तो लेखिएको छ। खराब संचालक भए पनि घुमफिर त गर्नै पर्यो नि।
10: हस्तो प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लील प्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 813 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
2: स्वरको साथ लयको मन, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कूलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ। सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसाध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
4: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
3: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
4: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
3: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
5: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसल गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
6: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
7: आइसा, के गर्दैछौ तिमी?
8: ए रिता, तिमी पो? म त टिभी हेर्दै छु।
7: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
8: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यहीबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
9: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
10: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसहर नगरपालिका 8 भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856745779।
0: शान्ति र विकासका लागि हाम्रो आवाज।
11: रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। लमजुङमा कांग्रेस अधिवेशनको चुनावी सरगर्मी तीव्र, विभिन्न पदमा उम्मेद्वारी घोषणा जारी। लमजुङमा प्रज्ञ खनाल सहितको टोलीद्वारा वर्षाका कारण भएको क्षतिको स्थलगत अनुगमन। बेसी शहर र दुर्दी गाउँपालिका जोड्ने पुलको तत्काल मरमत गर्न निर्देशन। असोज 14 देखि लमजुङका स्थानीय तहमा एचपीभी खोप अभियान सञ्चालन हुने, तोकिएको स्थान र मितिमा खोप सेवा लिन अनुरोध। मर्स्याङदीका सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि नगर्न गाउँपालिकाको निर्देशन, विभागीय कार्यवाहीको चेतावनी। र देशभर झरी रोकियो सँगै मौसम खुल्यो, आजदेखि तराई क्षेत्रमा गर्मी बढ्ने।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। लमजुङमा नेपाली कांग्रेसको 15 महाधिवेशनलाई लक्षित गर्दै विभिन्न पदमा उम्मेद्वारी घोषणा हुने क्रम जारी छ। महाधिवेशन नजिकिँदै जाँदा जिल्लामा कांग्रेसको आन्तरिक निर्वाचनलाई लिएर चुनावी सरगर्मी समेत तीव्र बनेको छ। केही पदमा निर्विरोध प्रतिनिधि चयन समेत भएका छन्। लमजुङबाट मुस्लिमतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मोहम्मद अफजल मिया निर्विरोध निर्वाचित हुनुभएको छ। युवाको नेतृत्व गर्दै मुस्लिमतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएका मियाले कांग्रेसलाई अझ सुदृढ बनाउन युवाको सहभागिता र नेतृत्व आवश्यक रहेको बताउनु भएको छ। निर्विरोध निर्वाचित भएपछि मियालाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। यसैगरी प्रदेश सभा क्षेत्र कहबाट खुल्ला दलिततर्फ राजेन्द्र विक प्रदेश अधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित हुनु भएको छ। निर्वाचित भएपछि विकले आफूलाई सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुक प्रति आभार व्यक्त गर्नुभएको छ। बेसी शहर नगरपालिका 11 चितिका सुखराम विक सुदीप पनि प्रदेश सभा क्षेत्र कको दलित क्लस्टरबाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ। उहाँ डाक्टर टकराज गुरूङ पछिबाट दलित क्लस्टर अन्तर्गत प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको हो। प्रदेश सभा क्षेत्र कमा महिलातर्फ स्वस्तिका पन्थी र शशि मिश्र पन्त, मुस्लिमतर्फ इस्लामुद्दीन मिया, प्रजातान्त्रिक सेनानीतर्फ रेशम बहादुर खड्का, समानुपातिकतर्फ गोपाल खाती, आदिवासी जनजातितर्फ तीर काशी गुरूङ र दलिततर्फ सुखराम विक निर्विरोध निर्वाचित हुनुभएको हो। यसैगरी प्रदेश सभा ख क्षेत्रबाट युवा महिलातर्फ स्मृति कण्डेल र श्रमिकतर्फ भोलानाथ पौडेल पनि निर्विरोध निर्वाचित हुनुभएको छ। महाधिवेशनमा अन्य पदमा भने उम्मेद्वारी घोषणा हुने क्रम जारी छ। विभिन्न आकांक्षीहरूले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्दै प्रतिनिधि तथा कार्यकर्तासँग भेटघाट र छलफललाई समेत तीव्रता दिनुभएको छ। लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल सहित बेसी शहर नगरपालिकाका जनप्रतिनिधि एवं जिल्ला सुरक्षा निकायका प्रमुखको टोलीले वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको स्थलगत अनुगमन गरेको छ। गत शुक्रबारदेखि आइतबारसम्म परेको भारी वर्षाका कारण भएको क्षतिको हिजो सोमबार अनुगमन गरिएको हो। अनुगमनमा प्रमुख जिल्ला अधिकारी खनाल सहित बेसेशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल, उपप्रमुख पद्मा गुरूङ, प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकाल, ओडा नम्बर 11 बेसेशहरका अध्यक्ष शिव जोशी र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि नरेश जोशी सहभागी हुनुहुन्थ्यो। बेसेशहर नगरपालिका एक र दुर्दी गाउँपालिका जोड्ने पुलको उदीपुर जमीन भासिएको क्षेत्रको निरीक्षण समेत गरिएको छ। जमीन भासिएपछि पुलमा ठूला सवारी साधनको आवागमन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी खनालले पुलको क्षतिग्रस्त भाग तत्काल मरमत गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको छ। कार्यालयले मरमतको प्रक्रिया मंगलबारदेखि अघि बढ़ाउने जनाएको छ। यस्तै असोज 10 गते लेदो सहितको पहिरोले बेसेशहर नगरपालिका 11 चितिमा प्रकाश सेढाई र विकास सेढाईको संयुक्त नाममा रहेको घर तथा रमेश दौलियाको घरमा पुर्याएको क्षतिको विवरण समेत संकलन गरिएको छ। यसै गरी असोज 10 गते साँझको भारी वर्षाका कारण मर्स्याङदी गाउँपालिकाको कार्यालयदेखि नादी जोड्ने सड़कमा मर्स्याङदी नदीले पुर्याएको क्षतिको पनि स्थलगत निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारीको सचिवालयका खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो। लमजुङमा किशोरीलाई लक्षित गर्दै नियमित एचपीभी अर्थात ह्युमन प्यापिलोमा भाइरस विरूद्धको खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको सूचना अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा खोप अभियान सञ्चालन गरिने भएको हो। अभियान अन्तर्गत कक्षा 6 अध्ययनरत छात्र तथा विद्यालय नजाने 10 वर्ष उमेर पुगेका किशोरीलाई एचपीभी खोप लगाइनेछ। खोप सम्बन्धित स्थानीय तहका विद्यालय तथा नजिकका स्वास्थ्य संस्थामा सञ्चालन हुने जनाइएको छ। सूचना अनुसार बेसेशहर, सुन्दरबजार र मध्य नेपाल नगरपालिकामा असोज 14, 15 र 16 गते खोप सञ्चालन हुनेछ। यस्तै रायनास नगरपालिकामा असोज 15 र 16 गते, दूधपोखरी गाउँपालिकामा असोज 15 देखि 16 गतेसम्म, मर्स्याङदी र दुर्दी गाउँपालिकामा असोज 14 र 15 गते तथा कोलासुथार गाउँपालिकामा असोज 15 र 16 गते खोप सञ्चालन हुनेछ। खोप सेवा सम्बन्धी थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ। जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले लक्षित समूहका किशोरीलाई तोकिएको स्थान र मितिमा खोप सेवा लिन अनुरोध गरेको छ। लमजुङको मर्स्याङदी गाउँपालिकाले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ। गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सभा, सम्मेलन, बैठक, प्रचार प्रसार तथा दलगत गतिविधिमा सहभागी भएको पाइएमा प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ाउने जनाएको छ। गाउँपालिकाका अनुसार राजनीतिक दल सम्बन्धी ऐन, शिक्षा ऐन तथा शिक्षा नियमावलीमा शिक्षक तथा सार्वजनिक पदमा रहेका कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाइएको छ। सार्वजनिक पदमा रहेका व्यक्तिलाई राजनीतिक दलको सदस्य बन्न नपाउने व्यवस्था रहेको पनि पत्रमा उल्लेख छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलद्वारा जारी सूचनामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलगत राजनीतिक गतिविधिबाट अलग रही पदीय मर्यादा, जिम्मेवारी र आचरण पालना गर्न आग्रह गरिएको छ। साथै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई समेत आफ्ना विद्यालयमा उक्त व्यवस्था कार्यान्वयन गराउन निर्देशन दिइएको छ। निर्देशन उल्लंघन भएको पाइएमा प्रचलित कानून अनुसार विभागीय कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइने चेतावनी समेत दिइएको छ। रेडियो चौतारी 91.4 मेगा हर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? चाडबाड पनि नजिकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जापाई चाहिँ किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमल सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98165852, 98066661 र 0665231381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्छुङ।
7: ओइ हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने, बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
8: होइन है केटा, के को खासकुस हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
9: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
7: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाड पर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोपाइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लम्सुङ। सम्पर्क फोन नम्बर 0665520340, 98460743 र 98461806008।
10: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
11: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
10: ए हो र, के पाइन्छ?
11: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
0: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
12: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
0: कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोपाइटर यज्ञराज सिढाई र रूपा सिढाई। सम्पर्क फोन नम्बर 0665520727, मोबाइल नम्बर 98465424264 र 98467915।
13: आइसा, के गर्दैछौ तिमी?
14: ए रिता, तिमी पो? म त टिभी हेर्दै थियो।
13: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
14: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यहीबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
15: मोडर्न फर्निचर उद्योग जस्तो नाम उस्तै सामान
16: हाम्रा सेवाहरू मोडुलर किचन दराज पलाङ फोल्डिङ पलाङ लोबे सोफा डाइनिङ टेबल किचन र्याक कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग बेसीसहर नगरपालिका 8 भीमसेन स्थान टोल विद्या विकास लानी बाटो लमजुङ प्रोप्राइटर विवश बुढाथोकी सम्पर्क मोबाइल नम्बर 9856745779।
17: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। मर्साङ्गदी नदीमा पानीको सतह र बहाव बढ़ेपछि आइतबार बिहानैदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत आयोजना पुनः सञ्चालनमा आएका छन्। लमजुङ जिल्लामा सञ्चालित 70 मेगावटको मध्य मर्साङ्गदी र 50 मेगावटको माथिल्लो मर्साङ्गदी ए जलविद्युत आयोजना हिजो सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन्। बेसी शहर नगरपालिका एक दलालमा रहेको मध्य मर्साङ्गदी जलविद्युत आयोजना सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको आयोजना प्रमुख तारादत्त भट्टराईले जानकारी दिनुभयो। उहाँका अनुसार उत्पादन बन्द गरेर आयोजनाबाट आएको पानी पूर्ण रूपमा नदीतर्फ निकास गरिएको थियो। नदीको बहाव सामान्य बन्दै गएपछि सोमबार दिउँसोदेखि पुनः विद्युत सेवा शुरू गरिएको उहाँले बताउनुभयो। भट्टराईले 70 मेगावट क्षमताको मध्य मर्साङ्गदी आयोजनामा 35-35 मेगावट क्षमताका दुईवटा टर्बाइन रहेको बताउनुभयो। यसै गरी मर्साङ्गदी गाउँपालिका 8 भुलभुलेमा रहेको 50 मेगावट क्षमताको माथिल्लो मर्साङ्गदी ए जलविद्युत आयोजना पनि सोमबार बिहान 11:50 पूर्ण रूपमा सञ्चालनमा आएको छ। आयोजनाका इन्जिनियर कर्ण अधिकारीले आवश्यक प्राविधिक काम सरसफाई तथा अन्य व्यवस्थापन पूरा गरेपछि विद्युत उत्पादन पूर्ण रूपमा शुरू गरिएको जानकारी दिनुभयो। मर्साङ्गदी नदीमा पानीको बहाव बढ़ेपछि दुवै आयोजनाले सुरक्षालाई प्राथमिकता दिँदै विद्युत उत्पादन बन्द गरेको थियो। नदीको बहाव घट्दै गएपछि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम पूरा गरी दुवै आयोजना पुनः सञ्चालनमा ल्याइएको हो। लगातारको वर्षा तथा प्रतिकूल मौसमका कारण असोज 6 गतेदेखि असोज 12 गतेसम्म 246 जना विदेशी पर्यटक मनाङबाट लमजुङ फर्किएका छन्। अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै 5,400 मिटर उचाइको थुराङला भन्ज्याङ पार गरेर मुस्ताङ तथा पोखरातर्फ जाने लक्ष्यसहित मनाङ पुगेका पर्यटकहरू मौसम बिग्रिएपछि बीचबाट यात्रा छुट्याएर फर्किएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप धारापानीका अनुसार फर्कने पर्यटक मध्ये 151 जना पुरूष र 95 जना महिला छन्। धारापानी चेकपोस्टका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार केही दिन अघिसम्म सो क्षेत्र हुँदै दैनिक 100-150 जनासम्म पर्यटकहरू मनाङतर्फ जाने गरेका थिए। तर पछिल्लो समय लगातार वर्षा र मौसम प्रतिकूल बनेपछि मनाङतर्फ जाने पर्यटकको संख्या घटेको छ। अन्नपूर्ण सक्रिय पदमार्गमा वर्षायाम सकिएसँगै विदेशी पर्यटकको आवागमन बढ़ने गरेको भए पनि यसपटक मौसम प्रतिकूल हुँदा पदयात्रा प्रभावित बनेको हो। विशेष गरी थोराङला भन्ज्याङ तर्फको यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै पर्यटकहरू मनाङबाट नै फर्कन थालेका छन्। लमजुङको बेसी शहरबाट शुरू हुने अन्नपूर्ण चक्रिय पदमार्ग प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विश्वभरका पर्यटक माझ लोकप्रिय छ। लमजुङ मनाङ मुस्ताङ म्याग्दी र कास्कीलाई जोड्ने यो पदमार्गको मुख्य आकर्षण मध्ये थोराङला भन्ज्याङ पनि एक हो। पर्यटकको आवागमन घट्दा पदमार्ग क्षेत्रका होटल तथा पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ। छिमेकी जिल्ला तनहुमा चर्चित सांगीतिक ब्याण्ड नेपथ्य गुञ्जमार्ग प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विश्वभरका पर्यटक माझ लोकप्रिय छ। लमजुङ मनाङ मुस्ताङ म्याग्दी र कास्कीलाई जोड्ने यो पदमार्गको मुख्य आकर्षण मध्ये

इन शुक्लागण्डकी हुँदैछ। भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेल मैदानमा नेपथ्य गुञ्जनेछ। सोमबार पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी गराउँदै आयोजकले शुक्ला गण्डकीको भूमिमा ऐतिहासिक सांगीतिक क्षण भन्ने दावी गरेको छ। सो अवसरमा प्रचार प्रसारका लागि गण्डकीको सुस्केरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी कार्यक्रमको टी शर्ट सार्वजनिक गरिएको थियो। लायन्स इन्टरनेशनलको पढ़ाउ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक खुम बहादुर विक राजुले बताउनुभयो। विकका अनुसार कन्सर्टमा 10,000 भन्दा बढ़ी संगीत प्रेमीहरू झुम्नेछन्। नेपथ्यको स्वरमा स्वर मिसाउँदै छमछमी नाच्नेछन्। 1 करोड़ रूपियाँ बराबरको कारोबार हुने उहाँले जानकारी दिनुभयो। बचत रकमले विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोशाक वितरण गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ। स्थानीय व्यवसाय पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने तथा लायन्स क्लबको सामाजिक सेवामुखी अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको उहाँले बताउनुभयो। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातीदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक देशभर पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकासम्म नै सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानैदेखि र मध्य भेगमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि तराईको सबैजसो भागमा गर्मी बढ़नेछ। आज हिमाली र पहाड़ी भेगका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको छ। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। श्रीलंका र नेपाल बीच बिहान पाउने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताको आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। नेपालको यात्रा भने यसपटक पनि क्वार्टर फाइनलबाटै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। यसअघि सन् 2010, सन् 2014 र 2022 एसियन गेम्समा पनि नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको थियो र यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। यसअघि हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तान बीचको खेल पनि वर्षाले रद्द हुँदा पाकिस्तान र भारत अगाडि बढ़ेका थिए। अन्तिम क्वार्टर फाइनलमा आज नै पौने 11 बजे मलेसिया र बंगलादेश बीच खेल हुने तय छ। उक्त खेल पनि वर्षाले रद्द हुने सम्भावना छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा कंग्रेस अधिवेशनको चुनावी सरगर्मी तीव्र, विभिन्न पदमा उम्मेद्वारी घोषणा, केही पदमा निर्विरोध। लमजुङमा प्रजीय खनाल सहितको टोलीद्वारा वर्षाका कारण भएको क्षतिको स्थलगत अनुगमन। विश्वहर र दुर्दी गाउँपालिका जोड्ने पुलको तत्काल मरमत गर्न निर्देशन। असोज 14 देखि लमजुङका स्थानीय तहमा एसपीभी खोप अभियान सञ्चालन हुने, तोकिएको स्थान र मितिमा खोप सेवा लिन अनुरोध। मर्च्याङ विकास सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि नगर्न गाउँपालिकाको निर्देशन, विभागीय कार्यवाहीको चेतावनी। र देशभर झरी रोकिएसँगै मौसम खुल्यो, आजदेखि तराई क्षेत्रमा गर्मी बढ़ने सम्भावना। खबरसैन समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित 4 तारीख खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो 94.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो 94 सुन्दै गर्नुहोस्। नमस्कार।

0: Radio Chowdhury 91.4 MHz.
1: के तपाईं भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठीक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्षी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
2: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बौद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजे देखि। स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सु। आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सु। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846556604।
1: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
3: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
4: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 9842618202 र 9804039799।
4: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
5: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
6: एकाइ सभा हुने मिति, समय र स्थान।
7: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार, भोटेवडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्जी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक, मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकोषको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
8: गोपाल परियार, सचिव संचालक समिति।
9: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
10: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
9: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
10: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
11: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
12: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
10: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुन्चादी पसल विश्वह नगरपालिका 8 नारायण स्थान लमजुङ।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवीन बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
7: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
6: यो खोप कसलाई लगाइन्छ?
7: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
6: खोप सञ्चालन हुने मिति
7: बेसी सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्गदी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
6: खोप कहाँ उपलब्ध हुन्छ?
7: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षित स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
6: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
10: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
11: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
10: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो।
12: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
13: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
14: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
15: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, जे दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मेसै पाइएन।
2: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
2: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बौद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्य समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्य मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
5: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।

0: कार्यक्रम को समय तालिका इस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुका सम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भएँ।
0: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863526615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
6: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
5: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
6: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
5: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
7: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
8: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभलको।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066520435, 066520475, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
2: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
4: यो खोप कसलाई लगाइन्छ?
2: कक्षा 6 अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
4: खोप सञ्चालन हुने मिति,
2: बेसी सहर नगरपालिकामा 2083 असो 14, 15 र 16 गते। सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते। रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते। दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म। मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14 र 15 गते। दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते। कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
4: खोप कहाँ उपलब्ध हुन्छ?
2: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
4: अनुरोधक, जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।

0: बुढा तुलाई फर्की नहीं करी
1: तालबारा ही डेंटल केयर सेंटर में पूरे दाँत आले बुढ़ा ले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका
0: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
2: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रणाली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811209081।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नाति ए नाति
1: यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्
2: खै हजुरबुबा 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो जस्तो पायो त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन् बरु भन्नुहोस् न हजुरबुबा बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला
1: ल यता सुन केटा त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पुरेश्वर फर्निचर छँदैछ नि
2: कर्पुरेश्वर फर्निचर के पाइन्छ त्यहाँ
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ
3: हजुर हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस पल्ला वाटर प्रुफ प्लाई फर्माइका रेडिमेड किचन ऱ्याक साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: कर्पुरेश्वर सिसा पसल बेसी शहर नगरपालिका 8 सेरा चोक लम्सु प्रोपाइटर राजकुमार अधिकारी सम्पर्क फोन नम्बर 066-520-522 मोबाइल नम्बर 98-650-56-719
3: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर फर्निचर बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन् अब के गर्ने होला
1: किन चिन्ता गर्छे छोरी माया देवी भाँडा पसलमा जाने नि त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ
3: ए त्यो भाँडा पसल चाहिँ कहाँनिर छ
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ
3: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि
1: डोको थुन्से नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ
3: एक माया देवी भाँडा पसलमा तामा पित्तल चरेस फलाम प्लास्टिक स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको थुन्से नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ घरमा थन्किएर बसेका तामा पित्तल चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ
1: नोट दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ माया देवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै प्रोपाइटर माया देवी आचार्य सम्पर्क नम्बर 98-60-74-48-59 र 97-4-64-40-765
5: ओहो हेर सर टाढैको साइत हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
6: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्किएको म त
5: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
5: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
2: दाइ, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाइ?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
1: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261 73 7799।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्गानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका सात, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
4: सम्पर्क मोबाइल नम्बर 98565415141 र 98636052615। नोट,
5: हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा।
7: नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
2: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरूद्ध एसपीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
7: यो खोप कसलाई लगाइन्छ?
2: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
7: खोप सञ्चालन हुने मिति,
2: बेसी सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्गी गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 र 15 गते, कुलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
7: खोप कहाँ उपलब्ध हुन्छ?
2: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
7: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
8: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
7: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076, संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
8: एकाई सभा हुने मिति समय र स्थान
7: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाईको सभा हल खुदी बजार मसेङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र सिउँडीबार भोटेवडा सेवा केन्द्र सिउँडीबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालोको सभा हल बेसी सहर 7 लमजुङ इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.nb मा हेर्नुहोला
9: गोपाल परियार सचिव संचालक समिति
10: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ
11: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
10: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ
11: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
10: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
1: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
3: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र, के पाइन्छ?
3: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
4: बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
5: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
4: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 066-520-427, मोबाइल नम्बर 98-465-44-264 र 98-467-915।
6: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
7: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक, गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
6: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
7: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
6: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
8: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
8: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
9: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
10: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
9: अब के गर्नुहुन्छ त दाई?
10: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
9: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
11: किन हाँस्यौ नि बुढा, तुलाई थर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलाई थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
12: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
11: ताल बाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक

0: पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ
1: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ
1: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
1: जय बुद्ध ज्वेलरी बेसीसहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोप्राइटर मदिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 0665 2035 0665 2475 मोबाइल नम्बर 9856 45 745

0: यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानी ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665020004
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

बेसी 400 बेसी लगायतका ठाउँमा रोशीखोलाको कटान तथा पहिरोका कारण सड़कमा क्षति पुगेको छ। बीपी राजमार्ग भएर चल्ने गाड़ी धुलीखेलमा रोकिएका छन्। बीपी राजमार्ग अवरूद्ध हुँदा काभ्री हुँदै पूर्वी नेपाल तथा काठमाण्डतर्फ छुट्ने गाड़ी र यात्रु प्रभावित भएका छन्। कान्ति लोकपथ र टीका भैरव चार गरे सड़क खण्डको पहिरो हटाएर सड़क संचालनमा ल्याएको सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। यस्तै धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीर र चालिसीमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमनमा रोक लगाइएको छ। कृष्णवीर खण्ड पूर्ण रूपमा दुईतर्फी खुल्ला आउन 3-4 दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौडा भैसे भीमफेदी फाखेल काठमाण्डु सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ मुगलिन सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाड़ी चलिरहेका छन्। यस्तै त्रिवन राजपथ सड़क खण्डको झारफेडामा खसेको पहिरो हटाई एकतर्फी संचालन गरिएको छ। दुईतर्फी खुलाउन काम भइरहेको छ। बाढ़ी पहिरोले देशका विभिन्न ठाउँमा मुख्य राजमार्ग अवरूद्ध हुँदा यात्रुको आवत जावत तथा मालवस्तु ढुवानीमा ठूलो असर परेको छ। गएको बुधबारदेखि अस्ति आइतबारसम्मको वर्षाले धेरैजसो राजमार्ग अवरूद्ध भएका हुन्। मुख्य गरी कालीगण्डकी करिडोर र आसपासका सड़क सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ। वर्षाले सबैभन्दा धेरै प्रभाव यही करिडोरमा पारेको छ। कालीगण्डकी करिडोर अन्तर्गत मालडुङ्गा मेनी जोमसोम कोरला सड़क खण्डमा धेरै क्षति भएको छ। यो सड़क खुलाउन अझै 3 दिन लाग्न सक्ने प्रारम्भिक अनुमान छ। यस्तै चीनसँगको व्यापारिक नाका जोड्ने रसुवा खण्डको सड़कमा पनि क्षति पुगेकोले नयाँ ट्र्याक खोलेर बाटो निर्माण गर्न समय लाग्ने देखिएको छ। यस्तै मध्य पहाड़ी राजमार्ग अन्तर्गत लमजुङको मध्य नेपाल आठ तथा बुर्तीबाङ पाती हाल्ने खण्डमा पहिरो तथा सड़क कटानका कारण यातायात ठप्प छ। यो सड़क सञ्चालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला राँका तथा बाङ्गे सिमल दही खोला खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीले सबैलाई अनुरोध गरेको छ। देशका धेरै ठाउँमा मौसममा सुधार आएको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। पछिल्लो 24 घण्टामा छिटफुट बाहेक पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रमा अस्ति बेलुकीसम्म सक्रिय रहेको वर्षा त्यसपछि रोकिएको हो। पूर्वमा अस्ति बिहानदेखि नै र मध्य क्षेत्रमा त्यसै दिन दिउँसोदेखि नै झरी रोकिएको थियो। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज हिमाली र पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैबीच बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 जना पुगेको छ। गएको शुक्रबार शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका विभिन्न ठाउँमा पहिरोले घर पुरिदा ज्यान गुमाउनेको संख्या 12 पुगेको हो। एकजनाको अवस्था अझै थाहा हुन सकेको छैन। पछिल्लो पटक तारा खोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा दुईजना 55 वर्षीय दिलबहादुर पुन र उहाँकी सासू म्याग्दीको मालिका गाउँपालिका दुईकी 79 वर्षीय नर्माया रोकाको ज्यान गएको प्रहरी उपरीक्षक फडिन्द्र परसाईले जानकारी दिनुभयो। सिपमा पहिरोबाट पुन र रोकाको ज्यान गएको खबर ढिला गरी प्राप्त भएको हो। त्यस्तै शनिबार तारा खोलामा एकजनाको ज्यान गएको थियो भने आइतबार तमान खोला गाउँपालिकामा 4 जना र निसीखोला गाउँपालिकामा 5 जनाले ज्यान गुमाएका थिए। तमान खोला गाउँपालिकामा 1 जना बेपत्ता छन् र बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात फूलकोटले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्व प्रधान न्यायाधीश जबरालाई नियन्त्रणमा लिएर 10 घण्टा राखी परिवारको जिम्मा लगाएको पछिल्लो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। घरमा सुतिरहेको अवस्थामा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको विषयमा कानूनको प्रक्रिया पूरा नगरिएको र यसलाई लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने फूलकोटको बैठकपछि हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात गरेको उल्लेख गर्दै न्यायिक जनशक्तिप्रति राज्यका निकायहरूले गर्ने व्यवहार संवेदनशील र गम्भीर हुनुपर्ने भनिएको छ। विज्ञप्तिमा हरेक नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ। पूर्व प्रधान न्यायाधीश पूर्व न्यायाधीश बहालवाला न्यायाधीश तथा न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका विभिन्न अंग भएकोले
उनीहरूप्रति राज्यका निकायले गर्ने व्यवहार संवेदनशील र गम्भीर विषय भएको सर्वोच्चको ठहर छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जबरालाई शनिबार राति काठमाडौँ महाराजगंजमा रहेको निवासबाट नियन्त्रणमा लिएको थियो। जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको त्यसबेला कार्यालयले प्रतिक्रिया दिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको आज 6 महिना पूरा भएको छ। 2082 साल फागुन 21 गते सम्पन्न भएको चुनावबाट नयाँ राजनैतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदमा झण्डै 2/3 अर्थात 182 सीट सहित बहुमत हासिल गरेपछि शाह चैत 13 प्रधानमन्त्री बन्नुभएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार, सुशासन र विभिन्न विषय समेटेर 100 प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शी सीता, डिजिटल रूपान्तरण, कानूनी तथा नीतिगत सुधार र नतिजामुखी कार्यलाई प्राथमिकता दिएको थियो। सरकारले अहिलेसम्म प्रशासनिक सुधार, सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, कानूनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल भएको दावी गरेको छ। तर यसबीचमा भोटे कोशीको बाढ़ी, हालैको वर्षा जस्ता प्राकृतिक विपदबाट जनधनको ठूलो क्षति भएको छ। यसको व्यवस्थापन, पुननिर्माण, पुनर्स्थापना तथा अहिले चाडपर्वको मुखैमा बढ़ेको बजार भाव नियन्त्रण लगायतका चुनौतीका विषय रहेका छन्। प्रतिपक्षी दलका सांसदहरूले मात्रै होइन सत्तापक्षकै सांसदहरूले पनि सरकारको टीका टिप्पणी सहित खबरदारी गर्दै आएका छन्। उनीहरूले सुकुम्बासीको समस्या, भोटेपछि बाढ़ीपछिको पुननिर्माण तथा पुनर्स्थापनामा भइरहेको ढिलाई, बजार भाव नियन्त्रण, सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका छन्। हालै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट राखेका प्रस्तावको सत्तापक्ष र प्रतिपक्ष सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै प्रधानमन्त्री न्यूयोर्क जाँदा तामझाम नगरेको विषयलाई धेरैले सकारात्मक रूपमा लिए। परराष्ट्र मन्त्री शिशिर खनाल र श्रीलंका विदेश वैदेशिक रोजगार तथा पर्यटन मन्त्री बिजिथा हेराथबीज आज भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन न्यूयोर्कमा रहेका परराष्ट्र मन्त्री खनालले साइडलाइन भेटवार्ताको क्रममा श्रीलंका समकक्ष हेराथसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। दुई मन्त्रीहरूले नेपाल श्रीलंका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल गर्नुभएको थियो। भेटका क्रममा मन्त्री खनालले नेपालको हालैको विनाशकारी जलवायुजन्य विपदबाट प्रभावित समुदायप्रति सहानुभूति र एकीबद्धता प्रकट गर्नुका साथै आर्थिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा श्रीलंका सरकार र त्यहाँका नागरिकप्रति आभार व्यक्त गर्नुभयो। अब विदेशको खबर। अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको स्टारशिप रकेटले पहिलो पटक सफलतापूर्वक कक्षीय उडान पूरा गर्दै पृथ्वीको कक्षमा पुगेको छ। नेपाली समयअनुसार हिजो बेलुका 6:30 बजे टेक्सासको स्टार बेसबाट 26 स्टारलिंक उपग्रह प्रक्षेपण गरिएको थियो। यसको उद्देश्य सुरक्षा कायम राख्दै रकेटको प्रदर्शन सम्बन्धी बढ़ीभन्दा बढ़ी तथ्याङ्क संकलन गर्नु रहेको छ। स्टारशिपको परीक्षण उडानको क्रममा 26 नयाँ प्रविधिका स्टारलिंक सेटेलाइट समेत अन्तरिक्षमा पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। हिजो टेक्सासको स्टार बेसबाट प्रक्षेपण गरिएको चालकविहीन स्टारशिपको यो 14 परीक्षण उडान हो। मिशन झण्डै 10 घण्टा चल्ने तालिका रहे पनि इन्जिनमा समस्या आएपछि अवधि घटाइएको थियो। स्टारशिपको 3 मुख्य इन्जिन मध्ये एउटा इन्जिन समय अघि नै बन्द भएको हो। त्यसपछि मिशन असफल हुने आशंका भए पनि स्पेस एक्सका इन्जिनियरहरूले अन्य इन्जिन प्रयोग गरेर स्टारशिपलाई कक्षमा पुर्याउन सफल भएका खबरमा उल्लेख छ। यो उडानमा पहिलो पटक स्टारलिंकका 26 उपग्रह पनि अन्तरिक्षमा पठाइएको हो। स्टारशिपसँगै प्रक्षेपण गरिएको सुपर हेभी बुस्टर भन्ने छुट्टिएपछि मेक्सिको खाड़ीमा नियन्त्रित रूपमा अवतरण गरिएको थियो। यद्यपि अवतरणको क्रममा बुस्टरका केही इन्जिनले काम गर्न छाडेको स्पेस एक्सले जनाएको छ। स्पेस एक्सले स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष यानका रूपमा विकास गरिरहेको छ। कम्पनीले यसलाई नियमित सेवामा प्रयोग गर्ने लक्ष्य राखेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नायोगाको कोरोगी स्पोर्ट्स पार्कमा नेपाल र श्रीलंका बीचको खेल टस पनि हुन नपाई रद्द भएको हो। खेल नभई उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छ। त्यस अनुसार श्रीलंका सेमी फाइनलमा पुग्यो। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो। त्यसपछि जापानसँग समूह चरणको अन्तिम खेल पनि वर्षाले प्रभावित हुन पुगेको थियो। यसअघि हिजो तय भएका क्वार्टर फाइनल खेल पनि वर्षाले रद्द भए। यसअघि सन् 2010, 2014 र 2022 को एसियन खेलकुदमा पनि नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको थियो। चारवञ्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अवरूद्ध सड़क खुलाउन काम तीव्र, बीती राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जवारालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानाकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हेरात बीच भेटवार्ता। स्पेस एक्सको स्टारशीप पहिलो पटक पृथ्वीको कक्षमा। 14 प्रयासमा 26 स्टारलिंक उपग्रह पृथ्वीको कक्षमा पुग्न सफल। र एसियाड क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरियो, श्रीलंका सेमी फाइनलमा।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टुडियो फार फार अवे
0: रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज
2: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
3: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
4: हजुर, तपाईकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चारधाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
3: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
5: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
4: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
3: सम्पर्क मुन्ना गुप्त, गुप्त मिठाई पसल, बेसी सहर नगरपालिका 8-13 फिल्म हल चोक, लमजुङ।
4: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
5: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्तहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकचङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841949647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5, भण्डारा स्कुल रोड चितवन, र भरतपुर महानगरपालिका 12, मालपोत कस्तुरी टोल चितवन।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन। के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 9842 49 129 र 9841 52 091।
5: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म समय बिहान 10 बजे देखि स्थान साम्बछ्योलिङ बौद्ध गुम्बा मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लमजुङ आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लमजुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064 घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604
7: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
6: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: दुख कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मेसै भइएन
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि काराकार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465640093
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
3: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
4: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
4: सम्पर्क नम्बर 98462 18202 र 98403 19799
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनीष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शुभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित छुट्टा छुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाइनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाज सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेमबहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना मैनामा मध्यपश्चिम पृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानीबक्स गढमा मध्य पूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौडा स्थित गोरखबहादुरगढमा मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृतना तालिम शिक्षालयमा उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढमा सुदूरपश्चिम पृतनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ़ इच्छा शक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृथनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते 2 जना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला कुटीचौर गाउँपालिका 5 की 50 वर्षीय माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीय मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला गौमूल गाउँपालिका 5 की 26 वर्षीय मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम पाँच थारू टोलका स्थानीयलाई असोज दश गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ़ेर नवलपरासी सुस्ता पाँच थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका पाँच बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट भदौ 27 देखि असोज 7 गतेसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा अवरुद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
1: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 देखि 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
1: निवेदन दिने मिति र स्थान
3: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
1: यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पायक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू
1: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
3: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्क पत्रको प्रतिलिपि
1: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
3: सैनिक परिचय पत्रको प्रतिलिपि
1: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
1: पेन्सन पट्टाको प्रतिलिपि
3: नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
1: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-59-79-570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली

0: नेपालको भूगोल जति विविध छ यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काटलक वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
1: जमिन मुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा, पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा बाह्रै महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
0: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
1: र म प्राविधिक सुबेदार सुदीप ढकाल।
2: किनेर विशाल सागले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त। सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई।
3: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो। म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी चढायो अनि राम्रो लाग्यो।
4: खाली रोसाइको हाम्रो टेक्निसियनहरूले त्यहाँ चाहिँ असुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने खालको एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यति
0: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ। जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्। साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 1,40,175 जनालाई उपचार गरिएको छ। यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ। थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ।
2: म त्यहाँ भैँसीलाई परल हाल्नु गएको कहाँ त्यही मुनि रहेछ, थाहै पाएन। साग त किनेर त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन। विशाली सागले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त। त्यही भएर अब धेरै राम्रो छ त्यहाँ, सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई।
1: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्। उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा मध्यपूर्वी पितना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्।
0: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरी डाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्। त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्बल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्। यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ।
3: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल जिल्ला धनुषा। मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो। म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी चढायो अनि राम्रो लाग्यो।

0: मलाई 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु, माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी पिने अनि थोरै खाने, त्यस्तो भनेको थियो। आर्मी क्याम्पमा जाँदाखेरि राम्ररीसित उपचार हुन्छ मान्छेलाई अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने।
1: मध्यपूर्वी पृतना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ। यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्। नरहा गाउँपालिका 3 चोहर्बामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4783 जनाले र कर्जन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3317 जनाले उपचार पाएका छन्। उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहर्बामा कार्यरत अमलदार हरि कार्की,
2: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू सयमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ, यहाँ उहाँहरूलाई चाहिँ सम्झाउँछौँ। 30 साँपले टोक्यो भने त उनलाई सान्त्वना मात्रा दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ। सम्झाउ दिएर इन्जेक्सनहरू लगाउँछ, चिटिङ इन्जेक्सनहरू लगाउनु पर्ने हुन्छ र अनि बिरामी आत्तियो भने सय अनुसार डक्टर सोधेर जुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिइन्छ। हामी पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ साँपले टोकेर पोइजन स्टार हुन्छ। पोइजन स्टार हुने बित्तिकै अब डक्टर साहबलाई समन्वय हुन्छ हाम्रो, त्यही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरम नै दिनुपर्ने हुन्छ।
3: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडेपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडेपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
2: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। कैलाली रेफरेन्सको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने खालको एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडेपुरको सर्वदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनुहुन्छ कि उहाँले त्यो विश्वास छ, उहाँलाई के प्रभाव परिरहेको छ भने यहाँ गयो भने चाहिँ हामी चाहिँ राम्रो उपचार पाउँछौँ भन्ने प्रभाव परिरहेको छ। अहिले हामीले निशुल्क उपचार गरिराखेका छौँ, त्यसमा चाहिँ बिरामीहरूलाई पनि कुनै पनि चिन्ता नलाग्ने गरी हामीले उपचार गरिरहेको छौँ। त्यसमा सबैभन्दा ठुलो भूमिका भनेको नेपाली सेनाको नै हो, किनभने उहाँहरूले उपचार गर्ने हो, हामीले त सामान्य व्यवस्था पनि गरिदिनु। नेपाली सेनालाई चाहिँ म एकदमै अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आम नागरिकले पनि अहिले के बुझेको छ भने नेपाली सेनालाई धेरै सहयोग गरेको छ भन्ने चाहिँ बुझाउँछु।
1: यस्तै उत्तर पश्चिम पृतना अन्तर्गत बाँके जिल्लाको राती सोनारी गाउँपालिका 9 2075 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 269 जनाले उपचार पाएका छन्। सेनाको सहयोग बिना सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न असम्भव हुने स्थानीय जनप्रतिनिधिहरूको समेत बुझाइ छ।
4: पालिकाको लगानीबाट भवन बन्यो, तर त्यतिखेर स्वास्थ्य चाहिँ पालिकाको नभए हुनाले सेनाले चाहिँ सुरुवात गरिदिनु भयो होइन। अहिले पालिकाको स्वास्थ्य कर्मी एकजना र सेनाको बाट एकजना पालो पालो गरेर सञ्चालन भएको छ। सर्प बिच्छी तपाईँको किरा काटीबाट टोक्नबाट जो मान्छेको मृत्यु हुन्थ्यो नि त्यो चाहिँ उपचार गरेर यहाँको एकदमै राहत भएको छ। त्यसले गर्दाखेरि सेनाको पनि राम्रो भूमिका छ। यो सर्वदंशलाई सेना भएन भने त्यति उपचार गर्न सकिन्न भन्ने धेरै रहेछ। बाँके बर्दिया दाङ सल्यानसम्मको मान्छेले उपचार पार्छ, वर्षेनी 2-4 मध्ये पनि अहिले न्यूनीकरण भएको केही भएको छैन।
3: मध्यपश्चिम पृतना अन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरी 4 जिल्लामा नेपाली सेनाको सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका 9 कछाडमा 2080 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 377 जनाको र दाङको गढवा नगरपालिका 6 2077 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 1191 जनाको उपचार गरिएको छ। त्यस्तै नवलपरासीको त्रिवेणीमा 2068 सालदेखि स्थापित केन्द्रबाट हालसम्म 6453 जनाले उपचार पाएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 2 गोरुसिङेमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत हालसम्म 25,000 जनाको उपचार गरिएको छ। उपचार अनुभव बारे सर्पदंश पीड़ित डोमकला भूषाल र रीता कुमाल।
5: हरले सर्पले टोकेको मलाई राति 10 बजे आँगनमा आएको रहेछ, अनि मैले खुल्दैछु अनि त्यसले मलाई फर्केर टोक्यो। भोलिपल्ट बिहान यहाँबाट गाडी रिजर्भ गरेर गोपिल वस्तु गइयो, औषधि उपचार गरेर घरमा आइपुगिन्। अहिले ठिकै छ, अब उपचार त राम्रो गर्नु नि रहेछ त्यहाँ, राम्रो अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार गर्नुभयो। उहाँहरूलाई सबैलाई राम्रो होस् र सुख शान्ति रहनु होला। अब धन्यवाद छ मलाई बचाउनु भयो।
6: पहिला पछाडि सभा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल धरेर लिन गथेँ, अनि त्यही बेलामा टोकेँ। त्यसपछि अनि म चाहिँ सर्पदंशमा गएँ, पछि सान पानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको, अनि आश्वासन दिनुभएको थियो नडराउनुहोस् डराउनु हुँदैन ठिक हुन्छ भन्नु। त्यहाँ चाहिँ हाम्रो श्रीमानले पहिला पनि एकजनालाई लगाउनु भएको थियो, त्यही अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो। उहाँले नै मलाई लैजानु भएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला। सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमै मृत्यु नहोस् भन्न चाहन्छु।
1: श्रोता, अब कुरा गरौं पूर्वी पृथना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृथना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी 4 जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्। उदयपुर जिल्लामा 2071 सालदेखि 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। कटारी नगरपालिका 1 बेलस्रोत स्थित केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका 1 भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चाराली ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22,264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
7: 82 सालको सालमा 22,283 जनाको उपचार भएको थियो। हरेक वन्य जातको सर्पले दसेका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्लाको भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको हाम्रो भागाडुगा भन्नेतिरसम्म पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ, साधनमा आउँदा अलिक केही पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट काहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ, पुलिसै घरता खुल्ला रहन्छ। त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ, सेवाग्राहीहरू सन्तुष्टि नै भएको हामीले पाएका छौँ, सुनेका छौँ।
3: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18,878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ जिल्ला स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
8: धनदीप राय बडा क्षेत्र नगरपालिका 1 सुनसरी, सर्पदंश उपचारको लागि राम्रो भइरहेछ, हामीलाई सहज भइरहेछ। म मात्रै नभएर अरू हाम्रो स्थानीय छरछिमेकहरू पनि सर्पले टोकेको त्यही नै हामीले उपचार गरिरहेका छौँ। धेरै राम्रो छ, धेरै सहज, अरू हस्पिटलहरू भन्दा सहज छ, राम्रो छ। नेपाली सेनालाई हामीले धेरै धन्यवाद। अब आगामी दिनमा अझै राम्रो सहज होस् हामी स्थानीयलाई।
1: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का।
9: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा सुरु गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बच्ने उपायहरू, सर्पहरू चिन्ने तरिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, यहाँ पनि सर्पदंश बारेमा सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देशमूलक जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ बिरामी परेर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
3: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरू मध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ, त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत।
10: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रियर सरेन्ज गर्नु पर्यो, त्यसपछि तुरन्त अस्पताल लिएर जानु पर्यो, त्यो ठाउँलाई इमोबिलाइज गरेर जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त संचारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन, त्यसलाई टर्निकेट लाउने भनेर भन्छ। त्यो टर्निकेट चाहिँ लाउन हुँदैन, सर्पले टोकेको ठाउँमा चाहिँ टोकेको ठाउँभन्दा माथि टर्निकेटहरू चाहिँ बाँध्न हुँदैन। यस्तो गर्दाखेरि झन् रक्त सञ्चार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खालले ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्वदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
1: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
3: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू:
11: सर्पको टोकाईबाट कसरी बस्ने,
3: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
11: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पन्जा र शरीर पूरा ढाक्ने कपडा लगाउने,
3: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
11: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
3: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पूर्ने,
11: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्नु अघि ओढ्ने ओछ्याउने लता कपडा बेड सिरक कन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
11: रुख अथवा जमिनमा भएका पुवालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
3: भ्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने,
11: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
3: नजिकको सर्पदंश उपचार केन्द्रबारे जानकारी राखिराख्ने,
11: सर्पले टोकेमा के गर्ने के नगर्ने,
3: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
11: नआतिने शान्त रहने, टोकेको अङ्गलाई अनावश्यक रूपमा नचलाउने,
3: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
11: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
3: घडी चुरा औठी पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
11: धामी झाँक्री विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
3: घाउमा कुनै पनि प्रकारको जडीबुटी बरफ तथा औषधिको प्रयोग नगर्ने,
11: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
3: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
11: सर्प देखिएमा के गर्ने,
3: आतंकित वा उत्तेजित नभई विस्तारै टाढा हट्ने,
11: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
3: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय वन तथा संरक्षण कर्मी उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने। यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचार सँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ। श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौ। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामास कुटी पनि बिदा हुन्छु। नमस्ते।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: कार्यक्रम स्वास्थ्य सरोकार,
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्स्याङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो गर गहना किनि दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनि दिएको होइन
0: नरिसाउ न बुढी गर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ
5: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्जुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्जुङ थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604
6: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ
5: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
8: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
7: अब जापान ट्राई होइन स्योर गरौं
8: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
8: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
8: सम्पर्क नम्बर 06659299 मोबाइल नम्बर 98560-602900
9: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
10: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
11: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन, स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
8: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
8: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
8: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9855445745।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेची सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847609015।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर,
2: टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आईडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841520091।
6: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ शिवलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: मिति 2083, कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा, मर्चन्ती गाउँपालिका 1 र 2, पोचोको घन पोखरा, लमजुङ। आयोजक घन पोखरा गुम्बा लामा परिवार, घन पोखरा, लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846656604।
8: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
7: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
11: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
12: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
11: अब के गर्नुहुन्छ त दाई?
12: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
11: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
10: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लम्जुङ प्रोपाइटर सरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 11 बज्यो।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजबाट एकैसाथ प्रसारण हुने 11 देखि 12 बजेसम्मको कल टाइममा यहाँलाई स्वागत छ। आज भने कार्यक्रम प्रस्तुत म लिडिया उपस्थित भइसकेको छु र प्राविधिक कक्षाबाट साथ दिनुभएको छ भगवतीले। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौ। आज भने हामी मंगलबार व्यवसायमा रहेका छौ। मंगलबार व्यवसायमा भने तपाईँहरू आफूलाई मनपर्ने जुनसुकै गीत, नेपाली गीत, आधुनिक गीत, लोकदोहोरी गीत, जुनसुकै गीत छान्न सक्नुहुनेछ। रेडियो मार्फत आफ्नो मनपर्ने गीतलाई सुन्न सक्नुहुनेछ। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। 0635211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ, हाम्रो कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्रहरू, कल गर्नुहोस्, पहिलो कलर बनाऊ र हामीसँग मिठा मिठा कुराकानी गरौं। हजुरहरूले हाम्रो फेसबुक www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टलाई पनि कार्यक्रमको अन्तिममा म पढ्ने नै छु, साथै उत्तर पनि दिने नै छु। श्रोता विन, हरेक दिन एकजना लक्की कलरलाई ग्रीन फिल झोल ममबाट एक प्लेट स्पेसल झोल मम प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर? त्यसको लागि हामीलाई सम्झनुहोस्। 0635211183 कल सम्पर्क गरेर जोडिनुहोस् अनि भन्नुहोस् लक्की कलर। को भन्न चाहनुहुन्छ त लक्की कलर? श्रोता मित्रहरू आउनुहोस्, हामीसँग कल सम्पर्क गर्नुहोस्, जोडिनुहोस् र लक्की कलर बनाऊ है त। फेरि अर्को कुरा पनि छ है श्रोताबिन, हरेक दिन चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई कोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लक्की कलर हाम्रो श्रोताबिनहरू भन्न सक्नुहुनेछ। आउनुहोस्, कल गर्नुहोस्, हामीसँग जोडिनुहोस् र रमाइलो कुराकानी गरौं अनि लक्की कलर बनाऊ। को भन्न चाहनुहुन्छ त लक्की कलर? आउनुहोस् श्रोता मित्रहरू, फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिनुहोस्, लक्की कलर बनाऊ, रमाइलो कुराकानी गरौं, आजको विषय वस्तुसँग जोडौं। श्रोता मित्रहरू फुर्सदको समयमा हुनुहुन्छ भने 0635211183 मार्फत हुँदै हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी मंगलबार व्यवसायमा रहेका छौ। मंगलबार व्यवसायमा भने तपाईँहरूले आफूलाई मनपर्ने जुनसुकै गीत गाउन सक्नुहुनेछ, साथै रोज्न पनि सक्नुहुनेछ। श्रोता मित्रहरू, हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौ। आइतबार रहनेछ सम्झनाको चौतारी, आफ्नो जीवनमा कटेका अविस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना। सोमबार रहनेछ प्रतिभा खोजी, मुक्त गजल। यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।

0: नमस्ते सिस्टर।
1: नमस्ते, सन्चै हुनुहुन्छ?
0: एकदम सन्चै छु। हजुर सन्चै हुनुहुन्छ?
1: ए, म पनि ठिकै छु। अलिअलि रुगा लागेछ, त्यही हो।
0: होइन, जाडो सुरु हुन लाग्यो क्या हो नि?
1: अन्त नि जाडो सुरु हुन लाग्यो, अब चिसो चिसो हुँदैछ मौसमहरू।
0: अन्त नि त्यही भएर होला, आफ्नो केयर गर्नु होला, तातो पानी तताएर खानु होला।
1: हुन्छ, अनि कहाँदेखिको बोल्दै हुनुहुन्छ?
0: म विनिता।
1: ए, विनिताजी बोल्दै हुनुहुन्छ?
0: हजुर।
1: अनि के छ त,
0: आजमा बिर्सिनु भयो क्या हजुरले?
1: छैन छैन, मैले गेस्टै गर्न लागेको थिएँ। पहिलो कलर हजुर नि हिजै हुनुहुन्थ्यो, आज पनि हजुर नै हुनुहुन्छ। धन्यवाद है हजुरलाई।
0: हजुर हजुर।
1: अनि के हुँदैछ त त्यता मौसम, हाल खबर?
0: एकदम घाम लाग्दैछ।
1: ए, रमाइलो हुँदैछ है?
0: रमाइलो त ठिकै हो।
1: ए,
0: रमाइलो हुन्छ र हो, आज भोलि त पहिला जस्तो दसैँ आउँदाखेरि कस्तो रमाइलो हुन्थ्यो, आज भोलि त्यस्तो हुँदैन।
1: नि त्यस्तै भइहाल्यो अब। हुन्छ, विषयवस्तुतिर लागौ है त।
0: हुन्छ,
1: आज भने हामी मङ्गलबार व्यवसायमा रहेका छौँ। आज भने तपाईँलाई मन पर्ने जुनसुकै गीत छान्न सक्नुहुनेछ है त।
0: हुन्छ,
1: लोकदोरी आधुनिक जुनसुकै छान्नु न एउटा।
0: हुन्छ, मलाई चाहिँ न्याउली बनाइमा गीतैको मायालाई राखे मनाइमा भन्ने बजाइदिनुहोस् ल।
1: ओहो, सधैँ राम्रो गीत छान्नु, मलाई नि एकदम मनपर्छ यो गीत चाहिँ।
0: हो र?
1: हो नि, ल न्याउली बनाइमा है। हुन्छ, अब यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
0: सर्वप्रथम त हजुरलाई एकदम मनपर्छ भन्नुभयो, एकदम विशेष गरी त हजुरको लागि र प्राविधिक टिममा बस्नु भएको बहिनीको लागि र रेडियो चौतारी होल टिमको लागि, मेरो घर परिवारको लागि र सम्पूर्ण जतिजनाले रेडियो सुन्नु भएको छ उहाँ सम्पूर्णको लागि र म भन्दा पछि आउने साथीहरू सम्पूर्णको लागि र साथीहरू त धेरै हुनुहुन्छ, सम्पूर्णलाई एकमुष्ट भन्दै बिदा हुन्छु। हस्त, नमस्ते, बाबाई।
1: नमस्ते, बाबाई। उहाँ हुनुहुन्थ्यो विनिता, उहाँलाई धेरै धन्यवाद छ हामीसँग जोडिनु भयो, हाम्रो कार्यक्रमसँग जोडिनु भयो, यति मिठो गीत छानिदिनु भयो। श्रोता मित्र, अब भने पालो रहेको छ तपाईँको 0675-1183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ अहिले भने उहाँको छनौटको यो साङ्गीतिक कोसेली।

0: यो सांगीतिक कोशीलेपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ र आजको विशेष वस्तुसँग जोडिन सक्नुहुनेछ। श्रोता मित्रहरू, आज भने हामी मंगलबार व्यवसायमा रहेको छौँ। मंगलबार व्यवसायमा भने तपाईँहरूले आफूलाई मनपर्ने जुनसुकै गीत रोज्न सक्नुहुनेछ। आधुनिक लोक दोहोरी गीत जुनसुकै गीत पनि तपाईँले आज छान्न सक्नुहुनेछ। है त श्रोता मित्रहरू, हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौं। आज भने जुनसुकै गीत छान्न सक्नुहुनेछ। आइतबार रहनेछ सम्झनाको चौतारी, आफ्नो जीवनमा घटेको विस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना। श्रोता मित्रहरू, आइतबार भने तपाईँहरू आफूलाई आफ्नो बाल्यकालमा घटेका विस्मरणीय क्षणहरू, आफ्नो बाल्यकालमा भएका घटनाहरू, अविस्मरणीय राम्रा क्षणहरू, सम्झनाहरू रेडियो चौतारी मार्फत तपाईँले प्रदर्शन गर्न सक्नुहुनेछ। आफ्नो बाल्यकालको घटनालाई बताउन सक्नुहुनेछ। यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्कार,
0: कहाँदेखिको बोल्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ तपाईँ?
1: हजुर, सन्चै भन्नुपर्छ है। तपाईँ नि, तपाईँलाई रुगा लागेको हो है?
0: अलिकति रुगा लागेको छ।
1: रुगा त लागै हो, अहिले त अलिक है पाके रुगा पनि पाकेर घ्यार घ्यार भयो, तर अहिले अलिक ठिकै छु। अस्तितिर त एकदम गाह्रो भएको थियो नि त रुगाले नि।
0: त्यही त नि है, मौसम बदलिँदै छ, सबैजनालाई रुगा लाग्ने, चिसो लाग्ने भइरहेछ। आफ्नो ख्याल राख्नु तपाईँ पनि।
1: तपाईँ पनि एकदम ख्याल राख्नु है। झन् तपाईँहरू त अब अहिले दिउँसो घाम लाग्यो भने त्यो भित्र त चिसो हुन्छ है, अलिक जाडो पनि जाग्यो खाग्यो।
0: त्यही त नि, जाडो सुरु हुँदैछ त नि। अनि मौसमहरू कस्तो हुँदैछ भाचोकतिर?
1: भातचोकतिर राम्रै भयो है, यहाँ र भातचोक अन्त त्यहाँ र यहाँ त फरकै हुँदैन नि
0: कहिले काहीँ त। यहाँ आधी घन्टाको बाटो पनि फरक भइहाल्छ त नि।
1: हुन त हो, तै पनि तर सङ्गा थोरै भयो है, आइना जस्तै भयो आकाश त एकदम राम्रो
0: भयो।
1: दसैँ आएको जस्तो लाग्यो
0: अन्त नि, दसैँको मौसम हुँदैछ त नि।
1: दसैँ आएको जस्तो लाहा, कोइली दशा भा
0: के गर्नु। हुन्छ, विषयवस्तुतिर लागौँ है त। आज चाहिँ तपाईँले जुनसुकै गीत छान्न सक्नुहुनेछ आफूलाई मनपर्ने
1: गीत। बिमु कुमारी दुराको गीत राखिदिनु भनेको छु भित्र। के अरे, कसरी अस्ति त आधी मुह भन्न ठ्याक्कै आएन कि, नखाउँ बिस पनि भन्ने गीत थियो, त्यो निकै एकल भएको राम्रो थियो। अब त्यो पाउनु भएन भने जुनसुकै भने बिमु कुमारी दुराको राखिदिनु भनेको छु बहिनी।
0: हुन्छ हुन्छ, भित्र सायद थाहा पाइसक्नु भयो जस्तो छ, तपाईँले भन्नु खोज्नु भएको गीत बजाइदिनुहुन्छ उहाँले। अब यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
1: सम्झिनु पर्छ त तपाईँलाई, यति मिठो भोइसमा प्रोग्राम चलाउनु हुन्छ। फर्स्टमा त अलिक आरा आरा हुनु भएको थियो, अहिले त यति राम्रो लाग्छ कि तपाईँको भोइस पनि, अनि भित्र झन् ब्युटिफुलको कुरो गर्न परेन। अनि के अरे, प्रमोद भाइलाई, चौथरी होल टिमलाई, साथीहरू भन्नुपर्दा त आइतेश्वरी दिदी, सुषमा दिदी, अनि यामसर दाई, चेकु छेत्री, अनि यामसर अझ यामसर त भने, अनि के अरे नाम नै आउँदैन, यही रिना के हो, रिना हो कि के हो भन्छन् ले, रिना हो कि के हो त्यो बहिनी, अनि सुकमाया बहिनी, मैले सुकमाया बहिनीलाई नम्बर दिएको थिएँ, अहिले फोन गर्नु है भनेको थिएँ, अब गरिदिनु होला। अनि मेरो घर परिवार सबैजनालाई ल सम्झाएछु, नाम पनि आएन ले, सबैजनालाई मलाई चिन्ने नचिन्ने, कृष्ण लामालाई नि सम्झाएको ल। नमस्कार।
0: हुन्छ, नमस्कार, बाबाई, छुट्टौ है त। बाबा उहाँ हुनुहुन्थ्यो सरस्वतीजी भाचकबाट उहाँलाई धेरै धन्यवाद छ। हाम्रो चौतारी कल टाइमलाई हरेक दिन सुनेर साथ दिनुहुन्छ, प्रोग्रामसँग जोडिनुहुन्छ। श्रोता मित्रहरू अब म नेपालो रहेको छु तपाईँको 0665211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र रमाइलो कुराकानी गर्न सक्नुहुनेछ। है त अहिलेलाई भने उहाँको छनौटको यो साङ्गीतिक कोशेली

0: हजुर, यो साङ्गीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी मंगलबार व्यवसायमा रहेको छ। मंगलबार व्यवसायमा भने तपाईँहरूले आफूलाई मनपर्ने जुनसुकै गीत छान्न सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक विषयका साथ उपस्थित हुने नै छौं है त श्रोता मित्रहरू। हजुरहरूले हाम्रो फेसबुक www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टलाई पनि म कार्यक्रमको अन्तिममा पढ्ने नै छु, साथै उत्तर पनि दिने नै छु है त श्रोताबिन। हरेक दिन एकजना लक्की कलरलाई ग्रीन फिल्म यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते।
1: नमस्ते हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: नमस्ते हजुर, नगर नेपाली विस्तार गर्दैन। हेलो,
0: लक्ष्मी प्रसाद जी बोल्दै हुनुहुन्छ? ए गणेश
1: हजुर,
0: गणेश जी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर, गणेश जी बोल्दैछु। हजुर सन्चै हुनुहोला नि?
0: म ठिकै छु, तपाईँले कस्तो छ?
1: हाम्रो पनि ठिकठाकै छ, कतिको बादल लागेको छ देशतिर, कतिको घाम लाग्छ।
0: यता त उज्यालै हुँदैछ, मौसमहरू घाम लागिरहेछ।
1: हाम्रो यता नि अहिले चन्द्रपुरै घाम लाग्छ।
0: जताततै घाम लाग्यो, कति दिन पानी पर्यो नि त
1: हजुर।
0: अनि के छ हाल खबर हजुरको?
1: हजुर,
0: तपाईँको हाल खबर के छ?
1: हाम्रो ठिकै छ, एउटा हाते हिँडेन, अरू जति नि बसिया छ, खाइया छ, मजा छ हजुरले नि।
0: मेरो हाम्रो मेरो सबैको ठिकै छ हाल खबर।
1: हजुर हजुर,
0: हुन्छ, हामी विषयवस्तुतिर लागौ है त।
1: हजुर,
0: विषयवस्तुतिर लागौ है त।
1: अब गीत रोड पालो होइन?
0: हजुर हो नि।
1: चिया छानेको लगाइदिनुहुन्न?
0: ल हुन्छ, चिया छानेको है।
1: अब सम्झिन पर्दा अरे हजुर, यति सञ्चालक, यति मिठो स्वरको धनी, मिठो माया, मिठो सम्झना छ, टेक्निकल मित्रमा पनि मिठो माया मिठो सम्झना छ, अल रेडियो चौतारी तिमीलाई पनि मिठो माया मिठो सम्झना, धेरै धेरै मिठो माया मिठो सम्झना छ। सम्झिन पर्दा अरे हाम्रो आइतीमा श्री तामाङ हुनुहुन्छ माथि पुरान पुरानदी है के पुरानकोट गाउँ, त्यहाँदेखि ढाँचेतिर हुनुहुन्छ सरस्वती बिका, त्यहाँदेखि उता दोर्जेतिर हुनुहुन्छ रामबहादुर राम पाण्डे, त्यहाँदेखि सुकमाया बिका, साथीहरू धेरै हुनुहुन्छ, सबैलाई एक मुठ मिठो माया मिठो सम्झना भन्दै बिदा हुन्छु हजुर। नमस्कार।
0: हस् नमस्कार, बाबाई उहाँ हुनुहुन्थ्यो गणेशजी, उहाँलाई धेरै धन्यवाद छ हामीसँग जोडिनुभयो, हाम्रो कार्यक्रममा सहभागी हुनुभयो। श्रोता मित्रहरू, अब भने पालो रहेको छ तपाईँको 066-521-183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ र रमाइलो कुराकानी गर्न सक्नुहुनेछ। अहिलेलाई भने उहाँको छनौटको यो साङ्गीतिक कोसेली।

0: ಬರೀ ಭೂಕಾಲೇ ಮಾಡ್ತಾರ ಬಂದ್ಕು ಕನ್ನಡ.
1: हजुर, यो सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्रहरू. यति भन्दै थियो कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्न चाहन्छु. हेलो, नमस्ते.
2: नमस्ते.
1: ए, सन्चै हुनुहुन्छ?
2: सन्चै छु. अनि हजुर सन्चै हुनुहुन्छ?
1: म पनि सन्चै छु. कहाँदेखिको?
2: अब त अलिक कम आएछ नि त, किन हो?
1: ए, यता कहाँदेखिको बोल्दै हुनुहुन्छ? प्राविधिक समस्याको कारणले होला.
2: त्यही त नि, खोइ आवाजै कमाएछ.
1: ए, कहाँदेखिको बोल्दै हुनुहुन्छ हजुर?
2: चिन्नु भएन?
1: श्याम प्रसादजी हुनुहुन्छ?
2: हजुर हजुर, एकदमै.
1: ए, स्वागत छ है हजुरलाई पनि.
2: धन्यवाद छ.
1: अनि के छ त त्यतातिरको हालखबर?
2: एकदम यताको हालखबर, मौसम एकदम सफा भएको छ. म त अब गोठाला आछु, अघि नै फोन ट्राई गरेको लाग्दै लाग्यो.
1: ए, अरू साथीहरूसँग बोल्दै थिए त्यसैले.
2: अँ, त्यही त नि, त्यही भएर होला नि.
1: हुन्छ, विषयवस्तुतिर लागौँ यता.
2: हुन्छ त, मैले न्याउली करायो भन्ने गीत रोजेछु.
1: हजुर,
2: हितैको मायालाई भन्ने.
1: ए, हितैको मायालाई भन्ने. यो गीत मार्फत को कोलाई सम्झन चाहनुहुन्छ?
2: यति मिठो बोली गर्नुहुन्छ, पहिलो प्रथम त हजुरलाई
1: धन्यवाद.
2: राम्रोसँग सञ्चालन गरिदिइरहनु होला.
1: हुन्छ,
2: हजुरलाई सुझाव दिएँ मैले. अनि त्यसै गरी हाम्रो मुस्कुराइरहनुहुन्छ हाम्रो भगवती बहिनीलाई, अनि त्यसै गरी हाम्रो मुस्कुराइरहनुहुन्छ हाम्रो प्रमोद अधिकारीज्यूलाई, अनि हाम्रो पुरानो जमानैदेखिको इतिहास जस्तै रचाउनु भएको छ हाम्रो सीताराम भाइलाई, अनि हाम्रो एकजना हाम्रो नानी हुनुहुन्थ्यो हिजो, नाम मैले सोधिनँ, उहाँलाई नि सम्झेँ, र चौतारी होल टिमलाई, अनि हाम्रो म्यानेजरलाई अधिकारीज्यूलाई नि सम्झेँ है, उहाँलाई पनि, र मेरो साथीहरू भन्नुभयो चौतारी होल टिमलाई, र मेरो साथीहरू भन्नुभयो रिनु बहिनीलाई पनि सम्झना छ, अनि हाम्रो सरस्वती बहिनीलाई पनि मिठो सम्झना, सुषमा दिदीलाई मिठो सम्झना छ, अनि ऐतिश्री दिदीलाई पनि मिठो सम्झना, मुना सलिना र शङ्कर भाइ, अनि राम पाण्डे भाइ, अनि तामाना, अनि त्यसै गरी हाम्रो लक्ष्मी मिश्रा, अनि टोपी छेत्री, अनि एम सरु भाइ, र कृष्ण गुरुङ मल्लकांक्षा, अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै हुन्छ.
1: हस्, नमस्ते बाबा. उहाँ हुनुहुन्थ्यो श्याम प्रसादजी, उहाँलाई धेरै धन्यवाद छ हाम्रो कार्यक्रममा सहभागी हुनुभयो, हामीसँग जोडिनु भयो, उहाँलाई धेरै धन्यवाद छ. श्रोता मित्रहरू, अब पनि पालो रहेको छ तपाईँको 066-5-2183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ. अहिलेलाई भने उहाँको छनौटको यो साङ्गीतिक कोसेली.

0: प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाह द्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसीसार नगरपालिका साथ भीमसेन स्थान वमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
2: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राइ होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
7: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
8: किन चिन्ता गर्छे छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
7: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
8: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
7: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
8: डोको, थुन्चे, नाङ्गो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
7: यस माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्गो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
8: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्वास नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोपाइटर माया देवी आचार्य। सम्पर्क नम्बर 9860744459 र 9704404065।
9: हजुर, यो सुमधुर सांगीतिक कोशेली र व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। 0664-521-183 को बाटो भएर आउन सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक

0: विषयको साथ उपस्थित हुने नै छौ। आज भने हामी मंगलबार व्यवसायमा रहेको छौ। मंगलबार व्यवसायमा भने तपाईँहरूले आफूलाई मन पर्ने लोकदोरी आधुनिक जुनसुकै गीत पनि छान्न सक्नुहुनेछ। श्रोता मित्रहरू, हामीले लक्की कलर गोला प्रथाबाट लक्की कलरको नाम लिइसकेका छौ। हिजोको लक्की कलरको भन्नुभयो होला त धैर्य गर्नुहोला। कार्यक्रमको अन्तिममा म भन्ने नै छु, यति भन्दै थिएँ। कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्कार बहिनी, तपाईँको त नाम भन्नु मान्ने नामै अप्ठ्यारो लाग्छ।
0: ए नमस्कार, म लिडिया भन्नु न, लिडिया तामा।
1: हजुर हजुर, लिडिया बिर्सेको जस्तो हुन्छ कि।
0: ए सन्चै हुनुहुन्छ तपाईँ?
1: म सन्चै छु बहिनी। अनि तपाईँहरूलाई कस्तो छ?
0: ए हामी पनि ठिकै छौ, अलिअलि रुगा खोकिला छ सबैजनालाई, त्यही हो।
1: हजुर हजुर, अब यो अस्तिको पानीले गर्दाखेरि होला नि, पानी पर मैला आयो होला, अनि त्यही भएर।
0: त्यही त नि, मौसम फेरिँदैछ अनि त्यही भएर होला नि। अनि के छ त्यतातिरको हालखबर? सुषमाजी बोल्दै हुनुहुन्छ है?
1: त्यतातिरको त एकदम मौसम सफा सबै नै हामी लागेको छ, बल्ल दसैँ आएको जस्तो भयो
0: हो।
1: तर भए पनि अब न्युजतिर त अब फेरि 17 गतेबाट 20 गतेसम्म पानी भनेको छ
0: है।
1: भए पनि अब हुन्छ कि भन्ने पेट लाग्ने, अस्ति पनि यस्तो हल्ला थियो, हल्ला हल्ला यस्तो भयो, अहिले फेरि जस्ताको जस्तै भयो है। मनाङमा त्यत्रो खेती भएको छ, भए पनि घाम लागेको छ बहिनी अहिलेलाई।
0: ए हुन्छ, विषयवस्तुतिर लागौ है त।
1: मैले भित्र हाम्रो बहिनीसँग भनेको छु मैले कि,
0: हजुर,
1: तर पाउनु भयो पाउनु भएन है।
0: ए हुन्छ हुन्छ, यो गीत मार्फत को कोलाई सम्झन चाहनुहुन्छ?
1: सम्झिनु परेको छ सर्वप्रथम साथीलाई, भित्र टेक्निसियनमा साथ दिने घन्टासम्म भरपुर साथ दिने भक्तजी बहिनीलाई, अनि प्रमोद भाइलाई, शरण भाइलाई, आशा बहिनीलाई, र रेडियोमा जति पनि कार्यक्रम हुन्छ त्यति सबै सबै भाइ बहिनीलाई। साथीहरूमा भन्नुपर्दा चाहिँ मैले विश्वबाट सुनेको हो, अहिले भर्खरै आउनुभएको थियो चन्द्रप्रसाद भाइ, उहाँलाई अनि त्यहाँभन्दा कति आउनुभयो उहाँहरू सबैलाई, अनि शङ्कर भाइलाई, अनि केके छेत्री दादालाई, अनि पाण्डे भाइलाई, लक्ष्मीप्रसाद मिश्रलाई, अन्सार भाइलाई, कृष्ण गुरुङलाई, अनि कृष्ण लामालाई, सरस्वती बहिनीलाई, अनि आइतेश्वरी बहिनीलाई, अनि सुनिता बहिनीलाई, अनि सनितारा बहिनीलाई, मुन्ना गुरुङलाई, मुन्ना सलिना गुरुङलाई, र अनि जस्तो ठाउँमा बसेर जुन माध्यमबाट रेडियो सुन्नुभएको छ, त्यसलाई माया गर्नुहुन्छ उहाँहरू सबै सबैलाई भन्दै बिदाउँछु बहिनी। नमस्ते,
0: धन्यवाद, नमस्ते, बाई बाई। उहाँ हुनुहुन्थ्यो सुषमा, उहाँलाई धेरै धन्यवाद छ हाम्रो कार्यक्रममा सहभागी हुनुभयो, हामीलाई यति धेरै माया गर्नुभयो, उहाँलाई धेरै धन्यवाद छ। श्रोता मित्रहरू, भन्ने पालो रहेको छ तपाईँको 0664521183 को बाटो भएर आउन सक्नुहुनेछ र हाम्रो कार्यक्रममा जोडिन सक्नुहुनेछ। अहिलेलाई भने उहाँको छनौटको साङ्गीतिक कोसेली

0: हजुर, यो सुमधुर सांगीतिकको सिलेपछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। यति भन्दै थिए श्रोता मित्रहरू, आज भने हामी मंगलबार व्यवसायमा रहेका छौं। मंगलबार व्यवसायमा भने तपाईँले आफूलाई मनपर्ने जुनसुकै गीत छान्न सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुने नै छौ। हजुरहरूले हाम्रो फेसबुक www.chaudharylive.com मा पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्टलाई म कार्यक्रमको अन्तिममा पढेर उत्तर दिने नै छु। श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। हामी हरेक दिन फरक फरक विषयको साथ उपस्थित हुनेछौ। आइतबार रहनेछ सम्झनाको चौतारी, आफ्नो जीवनमा घटेका विस्मरणीय क्षण, पुराना दिन र बाल्यकालको सम्झना। सोमबार रहनेछ प्रतिभाको खोजी, मुक्त गजल अन्य प्रतिभा। मंगलबार रहनेछ जुनसुकै गीत, नेपाली गीत रोज्न सक्ने, जस्तै कि आज श्रोताबिनहरू तपाईँले आज मनपर्ने जुनसुकै गीत छान्न सक्नुहुनेछ। बुधबार रहनेछ घर परिवारबाट बाहिर रहनुहुने आफन्तजन तथा परदेशीलाई सम्झना। श्रोता मित्रहरू, बुधबार भने तपाईँले आफू घर परिवारबाट टाढा रहनुभएका आफ्ना इष्ट मित्रहरूलाई, आफ्ना परिवारजनहरूलाई, विदेशमा रहनुभएका आफ्ना परदेशीहरूलाई रेडियो मार्फत सम्झन सक्नुहुनेछ। बिहिबार रहनेछ गीत गाउने, लोकगीत या अन्य गीत। बिहिबार भने तपाईँहरूले आफूलाई मनपर्ने जुनसुकै गीत छ गाउन सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतहरू गाएर आफ्ना स्वरहरूलाई रेडियो मार्फत प्रदर्शन गर्न सक्नुहुनेछ। शुक्रबार रहनेछ जुनसुकै गीत, नेपाली गीत रोज्न पाइने। श्रोता मित्रहरू, शुक्रबार भने तपाईँहरूले आफूलाई मनपर्ने जुनसुकै गीत छान्न सक्नु, जुनसुकै गीत रोज्न सक्नुहुनेछ। आफूलाई मनपर्ने गीतलाई रेडियो मार्फत बजाउन सक्नुहुनेछ। शनिबार रहनेछ गाउँ खाने कथा। श्रोता मित्रहरू, शनिबार भने तपाईँहरूले हामीले गाउँ प्रश्न सोध्नेछौ, तपाईँहरूले उत्तर दिनुपर्ने हुनेछ। है त श्रोता मित्रहरू, कहाँ के गर्दै हुनुहुन्छ, फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ। आज पनि हामी मंगलबार व्यवसायमा रहेका छौं। मंगलबार व्यवसायमा भने तपाईँले आफूलाई मनपर्ने जुनसुकै गीत छान्न सक्नुहुनेछ। है त श्रोताबिन, हरेक दिन एकजना लकी कलरलाई ग्रिनफिल्ड झोलमोमाबाट एक प्लेट स्पेसल झोलमोमा प्रदान गरिनेछ। को हुनुहुन्छ त लकी कलर? त्यसको लागि हामीलाई सम्झनुहोस्। 0625211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। श्रोता मित्रहरू, आउनुहोस् लकी कलर बनाऊ, हामीसँग जोडिनुहोस् कि तपाईँले हाम्रो सम्पर्क नम्बर त बिर्सनु भएन। 0625211183 बाटो भएर तपाईँहरू हामीसँग जोडिन सक्नुहुनेछ र रमाइलो कुराकानी गर्न सक्नुहुनेछ श्रोताबिनहरू, अनि लकी कलर पनि बन्न सक्नुहुनेछ। है त हिजोको लकी कलर को बन्नुभयो होला, उत्सुक हुनुहुन्छ होला। कार्यक्रमको अन्तिममा म नाम भन्ने नै छु। श्रोता मित्रहरू, कार्यक्रमलाई अन्तिमसम्म सुनिदिनुहोला। फेरि अर्को कुरा पनि छ है श्रोताबिन, हरेक दिन चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लकी कलरलाई गोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो। यति भन्दै थिए कोही साथी कल लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। ए, सन्चै हुनुहुन्छ? हामी पनि ठिक ठाकै छौँ भनौँ। आइत सरीजी बोल्दै हुनुहुन्छ? ए, अत नि रुगा खोकी लागिरहेको छ आज चाहिँ मलाई। ए, धन्यवाद, भइहाल्छ नि। अनि के छ त त्यतातिरको मौसमहरू?
1: यतातिरको मौसम भन्नुपर्दा एकदमै चर्को घाम लागेको छ। म चाहिँ खाना खाने बित्तिकै हतार हतार बिस्कुन सुकाउन हतार भएको है।
0: ए, बिस्कुन सुकाउन हतार हुनुहुन्थ्यो?
1: हजुर। आज दिपजी, यहाँ ब्यालेन्स पनि थोरै कमै रहेछ,
0: हजुर
1: लागौँ न त है।
0: ए, हुन्छ हुन्छ,
1: भनिसकेको छु है।
0: ए, हुन्छ हुन्छ। अनि यो गीत मार्फत को कोलाई सम्झन चाहनुहुन्छ?
1: हजुरको लागि, जानुहुने मित्रको लागि, अनि प्रमोद भाइको लागि पनि, अनि चौतारी हो टिमको लागि, अनि अघि आउने पछि आउने सबै सबै दाजुभाइ दिदी बहिनी पैसा भएको साथीहरूको लागि भन्न चाहन्छु है।
0: ए हस् हुन्छ, छुटौँ है त,
1: बाई बाई।
0: हस् हुन्छ, बाबाई। उहाँ हुनुहुन्थ्यो आइतेश्वरीजी। श्रोता मित्रहरू, उहाँलाई धेरै धन्यवाद छ। अब भने हामीलाई समयले नेटवर्क काटिसकेको छ। श्रोता मित्रहरू, हामी कोही साथीलाई कल लाइनमा लिन सक्दैनौ। अब भने हामीलाई आज कल गर्नुहुने साथीहरू हुनुहुन्थ्यो विनिताजी, गणेशजी, श्याम प्रसादजी हुनुहुन्थ्यो, सरस्वतीजी हुनुहुन्थ्यो, भर्खरै कल गरेर गइसक्नुभयो आइतेश्वरीजी हुनुहुन्थ्यो, सुषमाजी हुनुहुन्थ्यो, उहाँहरूलाई धेरै धन्यवाद छ। श्रोता मित्रहरू, हाम्रो कार्यक्रममा सहभागी हुनुभयो, हामीले यति धेरै माया गरिदिनुभयो, उहाँहरू सबैलाई धेरै धेरै एकमुष्ट धन्यवाद भन्न चाहन्छु। श्रोता मित्रहरू, अनि हिजोको लक्की कलर बन्नुभएको थियो विनिता बिकजी, बाचोकदेखि हुनुहुन्छ, उहाँले हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ 0665211183 यति भन्दै प्राविधिक कक्षाबाट साथ दिनुभएको भगवतीलाई धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लिडिया पनि विदाय हुन चाहन्छु। हस्त, रेडियो चौथ सुन्दै गर्नुहोला, रेडियो चौथ 91.4 मेगाहर्ज। धन्यवाद, नमस्ते।

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: सामान राम्रोसँग बाँधे खला।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले मध्याह्नको 12 बज्यो। के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लम्जु एजुकेशन सेन्टर अब
3: Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
1: आइको सेवामा समर्पित छ। अब जापान ट्राई होइन स्योर गरौं।
2: लम्जु एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5 N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन।
3: FM and the Zeno Radio app.
6: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति। अबको 3 दिनमा सबैजसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई। बाढ़ी पहिरोमा परि 4 दिनमा 27 जनाले ज्यान गुमाए। 4 जनाको अवस्था अझै थाहा हुन सकेन। 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले लिए अनुमति। 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन। इण्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो। 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द। नेपाल र मलेसिया बाहिरिए। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुले शास्ति पाएका छन्। संघीय राजधानी काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा 5 दिनदेखि गाड़ी चल्न सकिरहेका छैनन्। देशका अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीर, मलेखु नजिकैको परेवावीर र गजुरी नजिकैको चालिसीमा अहिले पनि पहिरो पन्छाउने काम भइरहेको छ। धादिङ बेसी चल्ने वैकल्पिक सड़कमा हिजोदेखि गाड़ी चले पनि पृथ्वी राजमार्गमा गाड़ी सञ्चालन भइ नसकेको धादिङ प्रहरीको भनाई छ। प्रहरीका अनुसार भरे या भोलिसम्ममा गाड़ी सञ्चालन हुने गरी पहिरो पन्छाउने काम चलिरहेको छ। काठमाडौँ जोड्ने अर्को मुख्य सड़क बीपी राजमार्गमा पनि गाड़ी सञ्चालन भइसकेको छैन। पहिरो पन्छाउने काम भइरहे पनि सड़क कहिलेदेखि खुल्छ भन्ने यकिन भइ नसकेको काभ्रे प्रहरीले जनाएको छ। नारायणगढ मुगलिन सड़क खण्ड हुँदै पोखरातर्फ चल्ने गाड़ी भने चलिरहेका छन्। काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ र भीमफेदी फाकेल सड़क अझै सञ्चालनमा आउन सकेको छैन। सड़क विभागले अवरूद्ध सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको दावी गरे पनि मुख्य सड़क 5 दिनसम्म खुल्न नसक्दा काम विशेषले यात्रा गर्नुपर्नेहरूलाई निकै शास्ति भएको छ। अबको 3 दिनमा सबैजसो सड़क सञ्चालनमा आउने गरी काम भइरहेको सड़क विभागले जनाएको छ। बाढ़ी पहिरोका कारण बागलुङ, म्याग्दी, मुस्ताङ र मनाङ केन्द्रीय सड़क सञ्जालको सम्पर्कबाट बाहिर पुगेका छन्। बागलुङ, म्याग्दी र मुस्ताङमा गण्डकी प्रदेशको राजधानी पोखरा आउजाउ गर्न प्रयोग गर्ने सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। सिद्धार्थ राजमार्गको कुस्मा मालडुङ्गा खण्डमा काली गण्डकीको बाढ़ीले कटान गरेपछि 3 जिल्ला केन्द्रीय सड़क सञ्जालबाट बाहिर पुगेका हुन्। बाढ़ीले पर्वत र बागलुङलाई जोड्ने मालडुङ्गा पुल पनि भत्काएको छ। पहिरोले बेनी जोमसोम कोरला सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध भएपछि मुस्ताङको अरू जिल्लासँग सड़क सम्पर्क टुटेको छ। म्याग्दीको बेनीदेखि दरवाङसँग पुग्ने सड़क समेत अवरूद्ध छ। बागलुङमा मध्यपहाड़ी राजमार्गको विभिन्न खण्ड तथा काली गण्डकी करिडोरको मालडुङ्गा बेनी जोमसोम कोरला खण्ड पनि अवरूद्ध छ। यी सड़क खुलाउन भने अझै केही दिन लाग्ने भएको छ। गएको 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म परेको ठूलो वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्।

0: चार दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 अवस्था थाहा हुन सकेको छैन। 8 घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण अनि 142 घरमा आंशिक क्षति पुगेको 10 पुल 31 गोठ र 114 पशु चौपाया क्षति भएका प्राधिकरणको विवरण छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो। त्यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 शव भेटिएका छन्। हराइरहेका 12 खोजी कार्य भइरहेको छ तर उच्च हिमाली क्षेत्रमा ठूलो हिम पहिरो गएकोले खोज तथा उद्धार कार्य निकै जटिल बनेको छ। शरद ऋतुमा 18 हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 टोलीका 337 आरोहीले अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 474 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ रोयल्टी संकलन गरे आरोहण अनुमति लिएका हिमाल मध्ये सबैभन्दा धेरै मनासलु 8,163 मिटरको रहेको छ। मनासलु आरोहणका लागि 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि दफावार छलफल गरी परिमार्जन सहितको प्रतिवेदन सदन समक्ष पेश गर्नुभएको हो। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयदेखि छलफल र गृह कार्य गरिरहेको थियो। यसै अघि आजको बैठकमा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले विपद व्यवस्थापनमा सरकारले परिचालन गरेको आर्थिक स्रोतको पारदर्शितामाथि प्रश्न उठाउनु भएको हो। यस्तै सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद जगदीश खरेलले विपद व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गर्नुभएको छ। त्यस्तै श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले देशका विभिन्न भागमा सम्पर्कविहीन भएका नागरिकको अवस्थाबारे तत्काल जानकारी सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा आज विश्व मुटु दिवस, जीवनशैलीमा सुधार, खानपान र व्यायाममा ध्यान दिन डाक्टरको सल्लाह, सुनको भाव आज तोलामा 3,800 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 1082 परिवार प्रभावित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज विश्व मुटु दिवस नेपालमा पनि मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर 29 तारीकमा विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासंघको आह्वानमा सन् 2000 यो दिवस मनाउन थालिएको हो। मुटुलाई धड्कन देऊ भन्ने नाराका साथ आज विश्वभर मुटु दिवस मनाउन लागि हो। यस वर्षको विश्व मुटु दिवसको सन्देश मुटुलाई स्वस्थ राख्ने र हृदयघातका लक्षणबारे सचेतना जगाउने तर्फ केन्द्रित छ। पछिल्लो समय नेपालमा मुटु रोगको जोखिम बढ़दै गएको छ। अस्वस्थ खानपान, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिका कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल जस्ता समस्यालाई समयमै नियन्त्रण नगर्दा मुटु रोगको जोखिम बढ़दै गएको डाक्टरहरू बताउँछन्। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा मुटु रोगबाट वार्षिक 30,000 ज्यान जाने गरेको छ। त्यसमध्ये 13 देखि 45 वर्ष उमेर समूहका 1/3 रहेका छन्। मुटु रोग जीवनशैलीसँग प्रत्यक्ष जोड़िएको रोग हुनाले जीवनशैलीमा सुधार गर्न, खानपान र व्यायाममा ध्यान दिन सके मुटु रोगको जोखिम धेरै घटाउन सकिने मुटु रोग विशेषज्ञले बताएका छन्। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 3,800 र चाँदी 115 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन तोलाको 2,90,500 र चाँदी 4,395 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,94,300 र चाँदी 4,510 रूपियाँ रहेको थियो। अब विदेशको खबर। इण्डोनेसियाको पपुआ क्षेत्रमा रहेको सुदीरमान पर्वत श्रृंखलाको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको छ। वैज्ञानिकहरूले बाँकी रहेको हिउँ पनि अबका 1-2 वर्षमै पूर्ण रूपमा हराउन सक्ने अनुमान गरेका बीबीसीले जनाएको छ। पुनकाका जया क्षेत्रमा 1900 शताब्दीमा झण्डै 1900 हेक्टर क्षेत्रफलमा फैलिएको हिमनदी अहिले घटेर झण्डै 16 हेक्टरमा सीमित भएको छ। सन् 2000 दशकको शुरूदेखि 2025 हिमनदीको क्षेत्रफल 95% घटेको अनुसन्धानकर्ताले बताएका छन्। विज्ञका अनुसार बढ़दो तापक्रम र हिमपातको सत्ता वर्षा हुने क्रम बढ़नु हिमनदी पग्लिनुको प्रमुख कारण हो। एलनिनो जस्ता मौसमी घटनाले पनि यसको गति बढ़ाउन सक्ने उनीहरूको भनाई छ। पपुआका हिमनदी वैज्ञानिकका लागि जलवायु परिवर्तन र विगतको मौसम अध्ययन गर्ने महत्वपूर्ण अभिलेख भएका छन्। हिमनदी हराउँदै जाँदा वातावरणीय सँगै सांस्कृतिक सम्पदा पनि प्रभावित हुने चिन्ता बढ़ेको छ। अब खेल खबर। 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा आजका दुईवटै खेल रद्द भएका छन्। नेपाल र श्रीलंका बीचको आज बिहान हुनुपर्ने खेल तथा त्यसपछि तय भएको बंगलादेश र मलेसियाको खेल पनि वर्षाका कारण हुन सकेन। योसँगै नेपाल र मलेसिया क्वार्टर फाइनल चरणबाटै बाहिरिएका छन्। श्रीलंका र बंगलादेश सेमी फाइनलमा पुगेका छन्। यसअघि हिजो पनि खेल हुन नसक्दा भारत र पाकिस्तान सेमी फाइनलमा पुगेका थिए। उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियम अनुसार भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश अघिल्लो चरणमा पुगेसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। अब पाकिस्तान र बंगलादेश तथा भारत र श्रीलंका फाइनलमा पुग्न खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि। बाढ़ी पहिरोले अवरूद्ध मुख्य सड़क अझै नखुल्दा यात्रुलाई शास्ति, अबको 3 दिनमा सबैजसो सड़क सञ्चालन गर्ने गरी काम भइरहेको सड़क विभागको भनाई। पछिल्लो विपदको 4 दिनमा 27 जनाले ज्यान गुमाए, 4 जनाको अवस्था अझै थाहा हुन सकेन, 1082 परिवार प्रभावित। शरद ऋतुमा 18 हिमालारोहणका लागि 637 जनाले लिए अनुमति, 23,85,00,000 रूपियाँ भन्दा धेरै राजस्व सन्तलन। इण्डोनेसियाको पपुआ क्षेत्रमा हिमनदी तीव्र गतिमा पग्लिँदै 5 वर्षमा क्षेत्रफल 95% घट्यो, 1-2 वर्षमै पूर्ण रूपमा पग्लिने अनुमान। र एसियाडको क्रिकेटमा आजका खेल वर्षाका कारण रद्द, नेपाल र मलेसिया बाहिरिए। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर्स सप्लायर्स ड्युटी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 ड्युटी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
4: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98635 52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
8: किन हाँस्या हो नि बुढा, टोलै फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
9: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
10: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लम्जुङ, प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
11: मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला?
12: सानो कुनामा पनि के को पिर गरेको ढुमोस्?
11: घरका दि पनि क्या कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तलीले मार्छ फेरि। लौ न, यसो केही उपाय दिनु पर्यो।
12: बुद्ध डिजिटल छँदै छ नि, झिगे खोला हुला कि कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
13: हाम्रा सेवाहरू, प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्जुङ। सम्पर्क नम्बर 98560 46 466।
10: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गेखोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यस्तै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856745।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 98462949129 र 98461052091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
6: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1989।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
5: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
8: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
9: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06651-381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लमजुङ।
10: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
11: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
10: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
12: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
9: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
13: तपाईको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
9: लक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल

0: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
0: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि, मैले हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभाव पर्दो प्रविधिको साथी।
0: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98 5 45 783, स्थान लुम्बिनी कम्प्युटर प्रेस्टहल, लमजुङ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
3: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
8: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसै भइएन।
9: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
8: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
9: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
10: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465064093।
11: दाईको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरी साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
12: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
11: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
12: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
11: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
1: हाम्रा सेवाहरू यस जोशी हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
13: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
14: कार्यक्रम स्वास्थ्य सरोकार,
15: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
14: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
15: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नै आज गाडागाडीको समयको आदिवासीको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेका छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाते पनि नाच्ने त हो नि,
1: तै नाच न त त्यसो भए
2: भाइ भयो तै नाच,
1: अब अहिले भनिसक्नु तै नाच,
0: होइन होइन हल्ला नगर, अब के गर्ने भने चाहिँ तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँच हुनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै हुन्छ, ठिक छ नि?
1: ठिक छ होइन,
0: ठिक छ हिरे,
3: दिलमा आएर म नाच्नु पर्ने,

0: ल पालिम राम्रो भयो, अर्को हप्तालाई कार्यक्रमको तयारी गरौं। ल हेरे दिनमा यसलाई फोन जाने लस्करे म पनि लागे
1: हल्ला नगर दाई।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेसिडेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039789।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
5: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
6: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
5: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनै फाँटमा कर्पोरेश्वर फर्निचर छँदैछ नि।
6: कर्पोरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
5: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीयुक्त सिसा पनि पाइन्छ।
7: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका, रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पोरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चोक लमसुङ, प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
7: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर फर्निचर।
8: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
10: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
10: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
10: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
11: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
10: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98-560-45-783 स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अहिले दिउँसोको 2 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा क्षेत्रीय अधिवेशनको मतदान शुरू भएको प्रसंगबाट नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा क्षेत्रीय अधिवेशनको मतदान शुरू भएको छ। क्षेत्रीय नेतृत्व चयनका लागि सोमबार दिउँसो 1 बजेदेखि मतदान प्रक्रिया शुरू भएको हो। क्षेत्रीय अधिवेशनमा सहभागी प्रतिनिधिहरूले निर्धारित मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। मतदान शुरू भएसँगै विशेषहर नगरपालिका 8 स्थित अधिवेशन स्थलमा कांग्रेसका नेता कार्यकर्ता तथा प्रतिनिधिहरूको चहल पहल बढ़ेको छ। क्षेत्रीय नेतृत्व चयनका लागि हुने मतदानलाई कांग्रेसको सांगठनिक गतिविधिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। अधिवेशनबाट क्षेत्रीय तहमा नयाँ नेतृत्व चयनसँगै पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ। मतदान प्रक्रियालाई व्यवस्थित बनाउन निर्वाचन समितिले आवश्यक तयारी गरेको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता सन्तोष मणि लामिछानेले जानकारी दिनुभयो। प्रतिनिधिहरूलाई निर्धारित प्रक्रिया पूरा गरी मतदानमा सहभागी हुन आग्रह गरिएको छ। मतगणनाको प्रक्रिया सकिए लगत्तै मतगणना कार्य शुरू गरिने जनाइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी अन्तर्गत देशका विभिन्न तहमा अधिवेशनका गतिविधि अघि बढ़िरहेका छन्। सोही क्रममा लमजुङमा पनि क्षेत्रीय अधिवेशन मार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाइएको हो। लमजुङको अधिवेशनमा देखिएको सहभागिता र चहल पहलले जिल्लामा कांग्रेसको आन्तरिक संगठन निर्माण तथा नेतृत्व चयन प्रतिको चासोलाई समेत देखाएको छ। लगातारको वर्षा तथा प्रतिकूल मौसमका कारण असु 6 गतेदेखि 12 गतेसम्म 246 जना विदेशी पर्यटक मनाङबाट लमजुङ फर्किएका छन्। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै 5,400 मिटर उचाइको थोराङला भन्ज्याङ पार गरेर मुस्ताङ तथा पोखरातर्फ जाने लक्ष्यसहित मनाङ पुगेका पर्यटक मौसम बिग्रिएपछि बीचबाट नै यात्रा छुट्याएर फर्किएका हुन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप धारापानीका अनुसार फर्कने पर्यटक मध्ये 151 जना पुरूष र 95 जना महिला छन्। धारापानी चेकपोस्टका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार केही दिन अघिसम्म सो क्षेत्र हुँदै दैनिक 100 देखि 150 जनासम्म मनाङतर्फ जाने गरेका थिए, तर लगातार वर्षा र मौसम प्रतिकूल बनेपछि मनाङतर्फ जाने पर्यटकको संख्या विस्तारै घटेको हो। अन्नपूर्ण चक्रीय पदमार्गमा वर्षायाम सकिएसँगै विदेशी पर्यटकको आवागमन बढ़ने भएको भए पनि यसपटक मौसम प्रतिकूल हुँदा पदयात्रा प्रभावित बनेको थियो। विशेष गरी थोराङला भन्ज्याङतर्फको यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै पर्यटकहरू मनाङबाट फर्किएका हुन्। लमजुङको विशेष शहरबाट शुरू हुने अन्नपूर्ण चक्रीय पदमार्ग प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण विश्वभरका पर्यटक माझ लोकप्रिय छ। लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीलाई जोड्ने यो पदमार्गको मुख्य आकर्षण मध्ये थोराङला भन्ज्याङ पनि एक हो। मौसम अनुकूल बन्दै गएकोले पर्यटकहरू पुनः बढ़ने अपेक्षा गरिएको छ। अविरल वर्षापछि गएको आइतबार मनाङ स्थित घट्टेखोलामा लेदो सहितको ढुंगा गिटी बालुवाले थुनिएको मर्स्याङदी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ। यहाँ उपलब्ध एस्काभेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको छ। उहाँले भन्नुभयो, ठूला चट्टान फुटाउनु पर्ने देखिएको छ, यसका लागि तयारी पनि भइरहेको छ। उहाँका अनुसार पुल माथिबाट नै नदीले धार परिवर्तन गरेकोले त्यस क्षेत्रका केही घर डुबानमा समेत परेका छन्। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले स्थानीय उपलब्ध स्रोत साधन प्रयोग गरी नदी खोलाउन सकिएमा स्थानीयवासीलाई छिटे घर फर्काउन सकिने जानकारी दिनुभयो। विस्फोट गराई चट्टान फुटाउँदा मर्सङदीको तटीय क्षेत्रमा नदी बढ़न सक्ने जोखिमलाई मध्यनजर गर्न आवश्यक रहेको छ। उहाँले भन्नुभयो, यसका भेटरले

0: एका ढुंगा केही हटाउन सकिएमा तटीय क्षेत्रमा कम क्षति पुर्याउनेछ। लमजुङ जिल्ला लमजुङ हिमाल शिर रहेको घट्टे खोलामा लेदो सहितको ठूला ढुंगाले मर्संगदी नदी थुनिएको हो। वरपरको क्षेत्रमा क्षति नपुर्याउने गरी बम विस्फोट गराएर नदीको बहावलाई पुरानै लयमा फर्काउन अध्ययन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो। बाढ़ी र पहिरोका कारण त्यस क्षेत्रमा विद्युत आपूर्ति, खानेपानी समस्या, टेलिफोन सम्पर्क, इन्टरनेटको पहुँच नभएको, सड़क सञ्जाल पूर्ण रूपमा अवरूद्ध भएको छ। मनाङको डिस्याङ गाउँपालिका चार हुम्देको बाढ़ी र पहिरोले पालिका वरपरका बस्तीमा पानी र हिलो घर पसेको छ। सब्जी खोलाबाट निकालिएको लघु जलविद्युत आयोजना विद्युत गृहमा क्षति भएपछि आपूर्ति व्यवस्था अवरूद्ध छ। यसअघि 2078 सालमा घट्टे खोला, ठाडो खोला र मर्स्याङदीको बाढ़ीले मनाङमा ठूलो भौतिक क्षति पुर्याएको थियो। लमजुङको कोलासथार गाउँपालिकाले भुजुङ निवासी अञ्जली विकको उपचारका लागि आर्थिक सहयोगको अपील गरेको छ। कोलासथार गाउँपालिका चार भुजुङ निवासी वीरबहादुर विश्वकर्माकी छोरी अञ्जलीको दुवै मृगौलाले काम गर्न नसक्ने अवस्था आएको र मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको जनाइएको छ। उहाँको उपचारमा ठूलो रकम खर्च भइरहेको तथा परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाई भइरहेको बताइएको छ। कोलासुथार गाउँपालिका चार भुजुङबाट प्राप्त सिफारिश अनुसार अञ्जलीको उपचारका लागि आवश्यक रकम जुटाउन आफन्त साथीभाई तथा सहयोगीहरूलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ। सबैले आफ्नो क्षमता अनुसार सहयोग गरेमा अञ्जलीको उपचारमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। सानो सहयोगले पनि उहाँको उपचारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकोले सहयोगका लागि ओडाले अपील गरेको हो। सहयोगका लागि वीरबहादुर विश्वकर्माको नाममा रहेको बैंक खाता नम्बर 25 65 56 75 13 00 17 उपलब्ध गराइएको छ। गएको असोज 8 गतेदेखि 11 गते आइतबारसम्म परेको अविरल वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो 4 दिनको अवधिमा पहिरोका कारण 304 वटा र बाढ़ीका 87 वटा घटना भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज बिहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 जना महिलाले ज्यान गुमाएका छन्। त्यस्तै 4 जनाको अवस्था पत्ता लाग्न सकेको छैन, 8 जना घाइते छन्। 1082 परिवार प्रभावित भएका छन्। 227 घर पूर्ण रूपमा अनि 182 घरमा आंशिक क्षति पुगेको छ। 10 वटा पुल, 31 वटा गोठ, 114 पशु चौपाया क्षति भएको प्राधिकरणको तथ्याङ्क छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रका झण्डै 2000 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। यस्तै मनाङको नार्फा भूमिको उच्च हिमाली क्षेत्रमा हिम पहिरो गएको र त्यहाँ 4 वटा शव भेटिएका छन्। हराइरहेका 12 जनाको खोजी कार्य भइरहेको छ तर उक्त हिमाली क्षेत्रमा हिम पहिरो गएकाले खोज तथा उद्धार कार्य जटिल बनेको छ। छिमेकी जिल्ला तनहुको शुक्ला गण्डकीमा नेपालको लोकप्रिय सांगीतिक ब्याण्ड नेपथ्यको सांगीतिक प्रस्तुति हुने भएको छ। आगामी मंगिर 12 गते शुक्ला गण्डकी स्थित भानुभक्त बहुमुखी क्याम्पस बेल चौताराको खेल मैदानमा गण्डकीको सुस्केरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी कार्यक्रम आयोजना हुने भएको हो। लायन्स क्लब अफ शुक्ला गण्डकीको आयोजनामा हुन लागेको उक्त सांगीतिक कार्यक्रमबारे सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको हो। आयोजकका अनुसार कार्यक्रम शुक्ला गण्डकीको सांगीतिक इतिहासमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनको अवसरमा कार्यक्रमको प्रचार प्रसारका लागि तयार पारिएको गण्डकीको सुस्केरामा नेपथ्यको धुन नेपथ्य लाइभ इन शुक्ला गण्डकी लेखिएको टी शर्ट समेत सार्वजनिक गरिएको थियो। लायन्स इन्टरनेशनलको पढ़ाउ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले सांगीतिक कार्यक्रम आयोजना गर्न लागि कार्यक्रम संयोजक खुम्बहादुर विक राजुले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा 10,000 भन्दा बढ़ी संगीत प्रेमीको सहभागिता रहने अपेक्षा छ। संयोजक बिकले नेपथ्यको प्रस्तुतिमा दर्शकहरूले गीत संगीतको मनोरञ्जन लिँदै उत्साहपूर्वक सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार उक्त कार्यक्रमबाट करिब 1 करोड़ रूपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। कार्यक्रमबाट बचत हुने रकम विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न, शैक्षिक सामग्री तथा पोशाक वितरण गर्न उपयोग गरिने आयोजकले जनाएको छ। हवस्त, यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शांति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो चौतारी रेडियो चौतारी 91.4 MHz।

0: ତୋର ଦୁଃଖ କହିଲେ ଟାଉକୁ ଦେଖିନି କହିଲେ ପେଟ ଦେଖିନି କିଛି ଦୁଃଖିଆ ଦୁଃଖିଆ ଜାଣି ଏଇ ବେଲା ପଖାଲା ଲାଗେ ର ହଇରାଣ ଏଇନେ କା ଜାଣି ହେଲା କିଏ କରିନି କିଏ ନଗର୍ନି ତୈଲେ ବିରାମୀ ଭର କେହି ମେଲ ମିଶେଇ ପାରିନି
1: ବୁଆ ଚିଡ ନଗର୍ନୁସ ଝଟେଇ ସୁବାସ ମେଡିକୋ ଫର୍ମାମା ଗଇ ଆଲମ ଏହି ବିଶେଷଙ୍କ ସେରା ଚୋକ ଦେଖି କାରଟାର ଜାଣି ବାଟ ଛ ନି ତେ ଜାମ ବରୁ
0: ହୁଁଛ ବୁଆରୀ ଲୋ ଗଇ ଆଲମ ସାରେ ଗାରୁ
1: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए चाहिँ किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विशेष शहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
6: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
4: सम्पर्क फोन नम्बर 9816585520 9806662162 र 0665231381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जु
7: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
8: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
9: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो बेसी शहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665520903 मोबाइल नम्बर 9841680025
4: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
10: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
4: अब के गर्नुहुन्छ त दाई
10: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी शहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
4: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
11: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी शहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173779
4: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
10: ल ल आए बहिनी किन होला
4: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
3: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
12: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गेखोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
13: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी?
14: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका।
13: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
15: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: ताल बाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
16: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
17: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
16: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
17: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
16: ल त, म पनि त्यतै जाने भएँ।
18: बुढा थोकी ब्रदर सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
19: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863052615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
20: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
21: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 98-560-45-475।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
3: बुढाचोकी ब्रदर्स सप्लायर्स चुरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाचोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चुरीबार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढाचोकी।
4: सम्पर्क मोबाइल नम्बर 9855451 र 9836252615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
3: कृष्ण बुढा थोकी।
4: सम्पर्क मोबाइल नम्बर 9855451 र 9836252615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको

0: Wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: प्रवृत्त भएको थियो। चौकी डाँडामा रोसी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकेपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। यस्तै लगातारको वर्षासँगै गएको पहिरोका कारण केही दिनदेखि अवरूद्ध बनेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँमा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने यो मुख्य राजमार्ग अवरूद्ध भएको थियो। अहिले एकतर्फी गाड़ी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ। यता पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभेर परेवाभीर र बाङ्गे मोड क्षेत्रमा सड़क भने अवरूद्ध नै छ। यसैबीच सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी बल्फु भक्तपुरको सूर्य विनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ। नेपाली कंग्रेसको पन्ध्रौं महाधिवेशन दुई दिन पर सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदो आइतबार असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा उद्घाटन हुने भएको छ। महाधिवेशन 18 गतेदेखि शुरू हुने देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सृजना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै मिति सारेको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज निकाल्नु भएको विज्ञप्तिमा महाधिवेशन अन्तर्गत वडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भइरहेका बताउनु भएको छ। यसैबीच गगन थापा नेतृत्वको नेपाली कंग्रेसले अधिवेशनको गतिविधि अघि बढ़ाइरहँदा निवर्तमान सभापति शेरबहादुर देउबा पक्षले पनि बेग्लै महाधिवेशन गर्ने तयारी गरेको छ। देउबा पक्ष असोज 15 गते ओडा अधिवेशन आउँदो मंगिर 21 देखि 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेसभित्र दुई पक्ष नै समानान्तर महाधिवेशन गतिविधिमा लागेका छनृ। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यानपावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीहरूलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेका आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन म्यानपावर कम्पनीहरूलाई सचेत समेत गराएको छ। विभागको निर्देशन प्रति सूचीकृत म्यानपावर व्यवसायहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यानपावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता समेत गर्नुभएको थियो। तर मलेसिया सरकारले भने अहिलेसम्म यसबारे कुनै सार्वजनिक धारणा बाहिर निकालेको छैन। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 आज प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। विभिन्न अध्यादेश मार्फत केही नेपाल ऐन संशोधन गर्न बनेका व्यवस्था निष्क्रिय भएसँगै कानूनी रूपमा निष्क्रिय भएका ती व्यवस्था फेरि कायम गर्न सरकारले यो विधेयक ल्याएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। विपदका कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बालमैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भटेकोशी बाढीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बालबालिकाहरूलाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएका छन्। अहिलेसम्म स्थापना गरेका केन्द्र मध्ये 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। अहिले सञ्चालनमा रहेका केन्द्रमा 462 बालबालिकाहरूले आश्रय लिइरहेका छन्। लगातारको वर्षापछि गएको आइतबार घटे खोलामा लैदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङ्गी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सावेटर लगायतका सामग्री उपयोग गरी केही मात्रामा काम शुरू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही घर समेत डुबानमा परेका हुन्। होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भटेकोशी करिडोरमा आएको बाढ़ीका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत, चीन लगायत प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो। अध्यक्ष शाहले भटेकोशी क्षेत्रमा विपद आए पनि काठमाडौँ, पोखरा, चितवन लगायत प्रमुख पर्यटकीय गन्तव्य सामान्य अवस्थामा रहेको स्पष्ट सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकार, पर्यटन बोर्ड, विदेशमा रहेका नेपाली दूतावास र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। सुरक्षा सम्बन्धी चिन्ताका कारण ओपन एआईले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडल जीपीटी 6.1 अस्त्र सार्वजनिक नगर्ने भएको छ। च्याट जीपीटी निर्माता कम्पनी ओपन एआईले आज यसको पुष्टि गरेको हो। कम्पनीले यो मोडलको सुरक्षा र विश्वसनीयता सम्बन्धी आफ्ना स्थापित मापदण्डहरू पूर्ण रूपमा पूरा नगरेको जनाएको बीबीसीले लेखेको छ। ओपन एआईमा सुरक्षा प्रणाली प्रमुख साँची जैनले यो एआई मोडलले इन्टरनेट ब्राउज गर्ने र एपहरू चलाउने जस्ता कार्यहरू स्वायत्त रूपमा गर्न सक्ने भए पनि यसको कार्य सम्पादन कम्पनीको अपेक्षा अनुरूप नभएको बताउनु भएको छ। अब खेल खबर। आईसीसी एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा अस्ट्रेलिया 1 स्थान खस्किएर 5 स्थानमा झरेको छ। घरेलु टोली दक्षिण अफ्रिकासँग 3 एक दिवसीय श्रृंखला खेलिरहेको अस्ट्रेलियाले लगातार 2 हार बेहोरेको छ। एक दिवसीय वरियतामा पाकिस्तान 1 स्थान सुधार गरेर 4 स्थानमा उक्लिएको छ। यस्तै इंग्ल्याण्ड 1 स्थान सुधार गरेर 6 स्थानमा उक्लिएको छ। यसै गरी श्रीलंका 1 स्थान खस्किएर 7 स्थानमा झरेको छ। घरेलु टोली इंग्ल्याण्डले 3 एक दिवसीय श्रृंखलामा श्रीलंकालाई 2-1 हराएको थियो। एक दिवसीय वरियतामा भारत शीर्ष, त्यसै गरी न्यूजील्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा यथावत छन्। एक दिवसीय वरियतामा नेपाल 17 स्थानमा यथावत छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीपी राजमार्गमा एकतर्फी साना गाड़ी चल्न थाले। काठमाडौँ हेटौँडा जोड्ने कान्ति लोकपथ पनि खुल्यो। लामो त्रिवेणीको यात्रा गर्दा जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीको आग्रह। कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। असोज 18 गते काठमाडौँमा उद्घाटन हुने संस्थापन इतर पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा। मलेसिया कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन विभागको निर्देशन। कूटनीतिक पहल मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै व्यवसायीहरू असन्तुष्ट। ओपन एआईले नयाँ एआई मोडल सार्वजनिक नगर्ने, सुरक्षा र विश्वसनीयता सम्बन्धी मापदण्डहरू पालना नगरेको कम्पनीको भनाई। र एक दिवसीय वरियतामा अस्ट्रेलिया 5 स्थानमा झर्यो।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652420335, 06652420375, मोबाइल नम्बर 98560445735।
2: शान्ति र विकासका लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो रेडियो चौतारी 91.4 मेगाहर्ज।
3: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति
4: अब प्रस्तुत छ रेडियो नाटक जागृति। जागृतिका गत हप्ताका केही झलकहरू। माइलीको लोभ लाग्दा कुराहरू सुनेर घरका वृद्ध आमा बाबुलाई कुनै जानकारी नदी विदेशमा गई महिनाको 30-40 हजार रुपियाँ कमाई सुखी भविष्य बनाउने सपनाको माला उनेर गएका प्याली र हरिगला अन्तत बम्बईको एउटा विश्वविद्यालयमा देखिन पुग्छन्, जसलाई उनीहरूले आफ्नो भविष्य बनाइदिने अत्यन्त आदरणीय दिदी भनेर सम्झन्छन्। आखिर त्यही दिदी नै उनीहरूको निम्ति राक्षसनी साबित हुन पुग्छ। जहाजको टिकट लिन भनेर गएकी माइली कति बेला आउँछ भनेर बाटो हेरिरहेका उनीहरूको आँखा अगाडि अचानक एउटा भुस्तिग्री हेन्टिपासु जब डङडङ उभिन्छ र प्याउजीतिर राता राता आँखा डुलाउँदै रेल काट्न थाल्छ, तब उनीहरूको होस हलास बुन्न पुग्छ। आफूले बुझ्दै नबुझ्ने भाषामा कुनै के भन्ने प्याउजीलाई झन्कन थाल्दा ती बिचरीहरू आफ्नो संरक्षक ठानेकी चोठी मालेकी माधुरीतर्फ फर्की फर्की गुहार गुहारको लागि याचना गर्छन्। तर जब माधुरीले तिनीहरूलाई 1 लाख हारमा खरिद गरी आफ्नो यौन व्यवसाय सञ्चालन गर्न लागेको खुलासा गर्छ, तब उनीहरू छाङ्गाबाट खसी जस्तो हुन्छन्। कैयौं अनुनय विनिनयको बावजुद पनि जबरजस्ती प्याउली त्यस भुस्तिग्रेको मुठीमा लतारिँदै अर्कै कोठातिर जानै पर्छ। आफ्नो साथीको त्यो दुर्दशा हेरेर अनेकौं चिन्तामा घोटलिएकी हरिकला सुन अर्को जिमी मुठेको फन्दामा तडपिन बाध्य हुन्छन्। यता घरतिर भने छोरीहरू हराएपछि भाव विभल भएका परिवारजनको कन्त बिजोग हुन्छ। प्याउटीका बाप अछ्यान पर्छन्, तर मास्टर साहबको अथक प्रयासपछि उनीहरू माइलीको साथ लागि विदेश जाने बहानामा बम्बई पुगेको रहस्य खुल्दछ। अनि नेपाल प्रहरीको इण्डिया प्रहरीलाई सहयोग गरिदिने सिफारिस पत्र र चेलीबेटी बेचबिखन नियन्त्रण तथा मानव अधिकार संरक्षणको क्षेत्रमा काम गर्ने एकजना सहयोगीको साथ मास्टर साहब बम्बईतर्फ प्रस्थान गर्ने कुरा गरी प्याउली र हरिकलाको घर परिवारलाई सान्त्वना दिँदै गर्दा रोकिएको थियो।
5: नमस्कार सुरेन्द्रजी। नमस्कार।
6: नमस्कार मास्टर साहब। सकियो नुहाई धुवाई?
5: सकियो भन्नु पर्यो, अनि तपाईँको नि?
6: मेरो पनि सकियो भन्नु पर्यो, तर गाउँको धारोमा चिसो पानीमा खलखल नआए जस्तो हुँदो रहन्छ यो होटलको बाथरुममा त।
5: के गर्ने सुरेन्द्रजी, चित्त नबुझ्ने कुरा त कति छन् कति नि, तर सहनै पर्दो रहेछ क्यारे। बरु चिया पिउने होइन त?
6: चिया त सुनै पर्छ क्यारे।
5: उसो भए जाउँ न त काउन्टरतिर है।
6: आ किन जानु पर्यो काउन्टरतिर, यही मगाए त भइहाल्छ नि।
5: हुन त हो, तर हिजो थकाइले हो कि घर छोडेको भएर हो, खाना खानै मन लागेन। अहिले भोक लागे जस्तो भएको छ, त्यसैले उतै गएर हल्का खाना पनि खाउँ कि भनेर नि।
6: त्यसो भए जाउँ न त। तर मैले हिजो राम्रैसँग खाएँ, पेट डम्मै छ, खाजा खाने मन पनि छैन।
5: जाउँ त जाउँ। अनि यो बम्बई त मेरो लागि मुगला नै जस्तो हो। अब कता जाने, के गर्ने, मलाई यस विषयमा केही जानकारी छैन।
6: म छँदैछु नि मास्टर साहब, पहिले चिया त पिउँ।
5: हुन्छ हुन्छ। ए सुरेन्जी, हेर्नुहोस् त, ऊ त्यो पल्लोपट्टि कालो सर्ट र सेतो टाई लगाउनेको छेउमा बस्ने केटी छ नि, देख्नुभयो?
6: कुन चाहिँ?
5: ऊ त्यो टाउकोमा चस्मा सिउरेकी छ नि, हो त्यही केटी क्या?
6: ए देखे, के भयो त उसलाई देखेर?
5: बुझ्नु भएन र, माइली भन्ने त्यही हो जसले हाम्रा चेलीबेटीलाई विदेशमा काम लगाइदिन्छु भनेर ल्याएकी थिए।
6: ए हो र, यसो गरौँ न त, कसैलाई पनि पहिलो पटक नै गलत सोध्नु हुँदैन, त्यसकारण उसले चाहँदा चाहँदै पनि उनीहरू विदेश जान पो नसकेका हुन् कि, अथवा विदेशै गइसके कि, उनीहरूलाई नै भेटेर सोधु कि।
5: उनीहरू भन्नाले को सुरेन्जी?
6: त्यही माइली र उसको छेउमा बस्ने छिटो नि।
5: हेर्नु सुरेन्जी, हामीले गाउँमा चिनेको माइली र यहाँ देखेको माइलीमा जमिन आसमानको फरक छ, त्यसैले यस विषयमा अलि सोच्नु पर्छ कि।
6: मैले सब कुरा अलि बुझिन नि।
5: कुरा के भने नि, हजुरबा म मध्ये एकजना उनीहरूसँग कुराकानी गरौँ, एकजना इन्डियन प्रहरीसँग गएर कुराकानी गरी सम्पूर्ण विवरण सुनाऊ, बरु को जाने होला।
6: यसो गरौँ त, त्यो माइली भन्नेसँग मेरो अलि राम्रो चिन्जान पनि छैन, त्यसकारण बरु तपाईँ उसँग कुराकानी गरेर भुलाउँदै रहनुहोस्, म पुलिसलाई रिपोर्ट गर्न आउँछु।
5: तपाईँले एकदम ठिक कुरा गर्नुभयो, म चाहिँ उसँग सोधपुछ गर्छु। यसको मतलब ती केटीहरूको बारेमा होइन कि अन्य विषयमा गफगाफ गर्दै गर्छु, तबसम्म तपाईँ आइहाल्नु होला, हुँदैन र?
6: हुन्छ, म हिँडेँ उसो भए।
5: बरु ढिलो चाहिँ नगर्नु होला नि। ए नानी, तिमी हाम्रै माइली त होइनौ?
7: हजुर, कताबाट छ?
5: कताबाट हुनु, छोरो बिरामी भएर उपचार गराउनलाई लिएर आएको छु।
7: छोरो? कुन छोरो सर?
5: कुन छोरो हुनु नि, एउटै छोरो त हो नि।
7: ए हो त साँच्चै, अनि के भएको रहेछ नि सर?
5: खै निकै पेट दुखिरहन्थ्यो, त्यसैले राम्रोसँग जचाउँ कि भनेर।
7: हो त नि, अलि ठुलो अस्पतालमा ठुला डाक्टरले जाँच्दा राम्रै हुन्छ नि।
5: अँ त साँच्चै, तिमी त कता विदेशतिर काम गर्न गएकी छौ भन्ने सुनेको थिएँ, होइन र?
7: हो सर, हिजो मात्र आएकी।
5: अनि उहाँ बाबुलाई त चिनिन नि?
7: उहाँ यहीँको साउजी हुनुहुन्छ, विदेशमा पनि फ्याक्ट्री छ, म उहाँकै फ्याक्ट्रीमा काम गर्छु।
5: अनि ए सुरेन्जी पनि आइपुग्नु भयो, अनि उनीहरू खै त?
6: बाहिरै बसेका छन्, हामीले कुरा गरौँ न त।
5: अँ त माइली, प्याउली र हरिकला कहाँ छन् त?
7: प्याउली?
5: हो प्याउली र हरिकला, तिमी सँगै आएका होइनन् र?
7: आउँदा त सँगै आएको हो, तर कुनै को आफ्नो मान्छेसँग जान्छौ भन्थे, कता गएका हुन् मलाई त थाहा भएन नि सर।
5: माइली तिमी अनावश्यक कुरा नगर, यहाँ बम्बईमा उनीहरूले चिनेको कोही मान्छे छैन, बरु भन उनीहरू कहाँ छन्।
7: हेर्नु सर, तपाईँले त्यस्तै दोष नलगाउनुहोस्, बुझ्नुभयो? मैले दुनियाँ केटीको ठेका लिन सक्छु।
6: ए जो चोर उसैको ठुलो स्वर, के फुर्ति लागेको, बम्बई तिम्रै मात्र होइन नानी, हामीले पनि चिनेका छौ, कुरुक्क भन्ने हो कि पुलिसको जिम्मा लगाउँछौ?
7: मैले भनिसके उनीहरूको बारेमा मलाई केही थाहा छैन, विश्वास राख्दैन भने जे मन लाग्छ त्यही गर्नुहोस्।
6: उसो भए हामीसँग बाहिर हिँड।
7: किन? म किन जाने, तपाईँ को मलाई अर्डर गर्नुहोस्?
6: म को हुँ के हुँ भन्ने त्यो पछि जान्नेछौ, अहिले यति बुझ कि तिमीहरू जस्ताको भण्डाफोर गर्ने मान्छे हुँ म, खुरुक्क हिँड्ने कि पुलिसलाई भित्रै बोलाऊ?
7: कहाँ जाने भन्नुभएको?
6: ती केटीहरू कहाँ छन् त्यही जाने।
7: मलाई विश्वास गर्नुहोस्, त्यसको बारेमा मलाई केही थाहा छैन।
6: मास्टर साहब, यसले त यसै मान्ने भएन, तपाईँ बस्दै गर्नुहोस्, पुलिसलाई म भित्रै ल्याउँछु। यही लड्की है सर, शराब से पूछ रही लेकिन कुछ बताना नहीं चाहती।
8: ये लड़की क्यों नहीं बताती, बोल कौन सी कोठी में भेज दी?
7: मुझे नहीं मालूम है साहब,
8: सच बोलती हो या डंडा लगाना पड़ेगा? बोल।
7: बताती हो।
8: तो कहाँ है वो लोग?
7: माधुरी बाई के पास है।
8: कितने रुपए में बेचती? बोल।
7: 70,000।
8: बेहूदी कहीं की, तुझे शर्म नहीं आती? तू जैसा चंडाली को तो मर जाना चाहिए था। चल निकल, कहाँ है दोनों? चलिए भाई साहब, अब वहीं चलकर बातें करेंगे।
6: अच्छा सर।
9: अरे कौन था जी?
8: जल्दी दरवाजा खोलो।
9: ओ भाई साहब आप?
8: हाँ मैं। बहुत धंधा चलाती है?
9: जी जी, जरा कोई खास नहीं।
8: इसे पहचानती हो?
9: हाँ क्यों नहीं, ये माइली ही तो है अपनी।
8: तो कहाँ है वो लड़की जिसे इसने बेचा है?
9: है, यहीं पर है, हमारी कोठी में है।
8: तो बुलाओ उन दोनों को, उनके घर के आदमी ढूंढते यहाँ तक आ पहुँचे। उन दोनों को इनके साथ पठा दे और तू मेरे साथ चलो।
9: अरे मैं क्यों चलूँ, मेरा क्या दोष है इसमें? मैंने जबरदस्ती थोड़ी ना रखी हूँ उसे, पर मेरे यहाँ रखने के लिए मैंने उसे पूरे 1,00,000 रुपया दी है। मुझे मेरे रुपये वापस चाहिए पहले, तब मैं उन लड़कियों को छोड़ दूंगी। हाँ
8: ज्यादा बकवास मत करना, मैंने कहा ना उन दोनों को इनके पास लगा दे। तेरा और इसका हिसाब किताब तो थाने में जाकर होगा। जल्दी बोला, चालाकी करने की कोशिश की तो ठीक नहीं होगा।
9: अच्छा भाई साहब बुलाती हूँ, चिल्लाते काहे को हो?
8: देखिए आप लोग उन दोनों को ले जाइए, अगर रास्ते में कुछ परेशानी आ गई तो पुलिस का सहयोग ले लीजिएगा, और इस लड़की को कार्रवाई के लिए हमने नेपाल प्रशासन को जिम्मा में छोड़ देंगे, इसके लिए आप लोग चिंता ना करें।
6: आपके लिए बहुत बहुत धन्यवाद सर, आपके ऊपर हमारा पूरा भरोसा है, फिर भी हमारा अनुरोध है कि ये लड़की की कार्रवाई होना चाहिए।
8: आप लोग निश्चिंत रहिए, कानून के मुताबिक इन दोनों को यानी कि माइली और यह कोठी वाली को सजा मिल जाएगा, ये लोग कार्रवाई से नहीं बच पाएंगे।
6: अच्छा सर, हम लोग बहुत बहुत आभारी हैं, अगर आपका सहयोग नहीं मिलता तो हम लोग हमारे उद्देश्य में सफल नहीं हो पाते। सहयोग के लिए बहुत धन्यवाद ये सर।
8: ये तो मेरा कर्तव्य था, धन्यवाद तो आप लोगों को मैंने देना चाहिए, क्योंकि इसके बारे में पुलिस को जानकारी कराकर अपना कर्तव्य निभाने की मौका जो दिया आपने।
5: नानीहरू हरिगला प्याउली आओ यता आओ, हामी लिन आएको हो
10: सर। हामी बर्बाद भयो सर, हामी बर्बाद भयो।
11: ठुक्क नकटी, आफ्ना गाउँका चेली बेटी बेच्न पल्केकी राक्षसी, यसलाई छोड्न हुन्न सर, यो दुष्टलाई छोड्न हुन्न, यसले हाम्रो जिन्दगी बर्बाद पारी, हामीलाई मर्नु न बाँच्नुको।

0: दैवले पनि माफ दिएन सर, न त कालले चाँडै लान्छ न त बाँच्न लायक भयो। यस्तो भएर बाँच्न त गाह्रो हुँदो रहेछ सर, साह्रै गाह्रो हुँदो रहेछ।
1: नानी, त्यसरी मन सानो नपार, तिमीहरूले जे हुनु थियो त्यो त भइहाल्यो, तर अब रोएर पिर गरेर अनि पछुताएर मात्र हुँदैन, अब त आफ्नो मनलाई झन डह्रो पार्नु पर्छ, त्यसरी हिँड घर जाऊ।
0: कुन मुख लिएर जाने सर, बाबुको बुढेसकालको सहारा बनाउला भन्ने सोचेको थिए, घरमा बाबाको कस्तो हालत होला, उल्टै यस्तो रोग लिएर घरको बोझ बन्नमा जान्न सर, मलाई यही मर्न दिनुहोस्, अब कति पो बाँचोला र।
1: कस्तो अबुझ कुरा गरेकी नानी, तिमीहरूलाई यस्तो अवस्थामा छोडेर हामी जानु सक्दैनौ, मैले भने नि मन डह्रो पार्नु पर्छ, सब ठिक हुन्छ।
2: घरमा गएर झन् परिवारलाई पनि यो रोग सर्छ, कहाँ गएर बस्ने, घर परिवारको छिछी र दुजुर अनि गाउँ समाजको हेला, त्यसरी बाँच्न त झन गाह्रो हुन्छ नि सर, बरु यहाँ जे छ जस्तो छ ठिकै छ नि, हामीलाई किन कर गर्नुहुन्छ सर, नगर्नुहोस् कर हामीलाई।
1: कसले भन्यो घर जाँदैमा परिवारलाई यो रोग सर्छ भनेर, अनि कसले गर्छ छिछी र दुरदुर, हेर यो रोग छुँदैमा एकै ठाउँ बस्दैमा स्याहार सुसार गर्दैमा कसैलाई पनि सर्दैन।
0: भो सर, जुन बेला केही गर्न सकिन्थ्यो त्यो बेला मातिर हिँड्यो, अब यस्तो रोग लागेर मर्ने बेलामा घर परिवारलाई झन पिर र बोझ थप्न किन जानु।
1: कसले भने यो रोग लाग्न साथ मरिन्छ भनेर, हेर त संसारमा जन्मेको मान्छे को अजम्मरी छ, मर्न त सबैले मर्न पर्छ नि, हामी हेर त के हामी अजम्मरी छौ, र हामी पनि त एक दिन मर्ने हो, फरक यति हो, कोही अलि धेरै वर्ष बाँच्छ अनि कोही चाँडै, त्यसरी चिन्ता नगर, तिमीहरूलाई केही भएको छैन, तिमीहरू अझ धेरै वर्ष बाँच्न सक्छ।
2: तर हामी बाँचेर पो के सार हुन्छ सर?
1: धेरै सार हुन्छ नानी, तिमीहरूले जे पनि गर्न सक्छौ, काम गरेर परिवारलाई सघाउन सक्छौ, समाजमा राम्रो काम गरेर देखाउन सक्छौ, जबसम्म बाँच्दछौ तबसम्म मानव कल्याण थुप्रै कामहरू गर्न सक्दछौ।
0: अनि सर, त्यहाँको समाजले हामीलाई सजिलै स्वीकार्न सक्ला र?
1: सक्छ, अवश्य सक्छ, हो समाजमा सबै मान्छे कुरा नबुझ्ने मात्र कहाँ हुन्छन् र, कतिपय कुरा काट्ने रिस र डाया गर्ने पनि हुन्छन्, त्यस्ता व्यक्तिहरूको डरले विचलित हुनु हुँदैन, उनीहरूसँग त सङ्घर्ष गर्न सक्नुपर्छ।
2: सङ्घर्ष गर्न त गाह्रो छ सर, हामी आफै गल्ती गरेका, आफैले बाटो बिराएका अनि आफ्नो अधिकार आफैले गुमाएकाहरू कसरी सङ्घर्ष गर्न सक्छौ र, हामी त जीवनदेखि थाकिसकेका छौ सर।
3: हेर, जीवन आफैमा सङ्घर्ष हो, हेर त ती दृष्टि गुमाएकाहरूलाई अनि ती हात पाउ नचल्ने ती अपाङ्ग असहायहरूलाई, उनीहरूले पनि त जीवनसँग सङ्घर्ष गरेकी छन् नि, तिमीहरूलाई त एचआईभी हुँदैमा के बिग्रेको छ र, तिमीहरूको त सिङ्गो शरीर छ, हरेक अङ्गहरू जस्ताको तस्तै छन्, इच्छा आकांक्षा शक्तिमा के कमी छ।
0: तर आफूबाटै गल्ती भएपछि आफ्नै आत्माले धिक्कार्दो रहेछ, सराप्दो रहेछ।
3: तिमीले ठिक भन्यो हरिकला, गल्ती गरेर पनि स्वीकार नगर्ने अनि अपराध गरेर पनि पश्चाताप नगर्नेहरू कहिले पनि मानव हुन सक्दैन, त्यसैले तिमीहरूले आफूबाट गल्ती भएको महसुस गर्नु भनेकै यथार्थमा मानवता हो, सामाजिक भावना हो, तर त्यसैमा अल्झिएर रुमलिनु चाहिँ आफैमा कमजोरी हो।
0: उसो भए हामीले के गर्नु पर्ला त सर?
3: विगतलाई बिर्सेर वर्तमानमा रमाउँदै भविष्यको लागि नयाँ गोरेटो कोर्नु पर्छ तिमीहरूले।
2: त्यो कसरी सम्भव होला सर?
1: संसारमा असम्भव भन्ने कुरै छैन, हामी तिमीहरूको साथमा छौ, तिमी दुई माथि आउने हरेक बाधा व्यवधान हटाउन हामी पछि पर्ने छैन, अनि तिमीहरू नै कार्य बनेर पछि हटे माइली जस्ता दुष्ट र समाजका कलङ्कहरू फेरि पनि सक्रिय हुनेछन्, र फेरि तिमीहरू मात्रै होइन हजारौं पेउली र हरिकलाको यही अवस्था हुनेछ, त्यसकारण पनि तिमीहरू हामीसँग चेलीबेटी बेचबिखन र एचआईभी एड्सको नियन्त्रणको लागि कम्मर कसेर अभियान जट्नु पर्ने हुन्छ, के भन्छौ त?
2: ठिक छ सर, तपाईँहरू जस्ता अभिभावकको यो आग्रहलाई स्वीकार्छौ हामी।
0: हो सर, जस्तोसुकै अपमान र तिरस्कार सहनु परे पनि तपाईँहरूको सुझाव अनुसार हामी गाउँ जान तयार छौ।
3: धन्यवाद, मेरा चेली हो, आऊ होस्टेलमा हिंसा गरौ।
1: त्यति मात्र होइन सर, एचआईभी एड्सलाई घिरा गरौं, तर संक्रमितहरू प्रति सद्भाव प्रकट गरौं।

0: यस अंकको बाँकी भाग हामी अर्को हप्ता ठीक यसै समयमा प्रस्तुत गर्नेछौं।
1: श्रोता, यहाँहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो TWR नेपालबाट सञ्चालित रेडियो कार्यक्रम जागृति। यसको बाँकी अंश हामी अर्को कार्यक्रममा सुनाउनेछौ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो सुझाव, सल्लाह र अनुभव भएमा

साथै अधिक जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकारको छ: कार्यक्रम जागृति, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल एड्रेस twrnepal@yahoo.com अनि 9847035679 एसएमएस पनि गर्न सक्नुहुनेछ। तपाईँहरूको सुझाव पत्र इमेलको प्रतीक्षा गर्दै आजलाई हामी बिदा चाहन्छौ। अर्को समय यही मिटर बेन अनि यही समयमा पुनः भेट्नेछौ। तबसम्मलाई नमस्ते अनि बाई बाई।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाख्य फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
5: ओहो, हेर सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 98462949129 र 98461052091।
8: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
9: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
8: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
9: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460098911।
10: नमस्कार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भन्नुहोस्।
11: टेन्डर प्रक्रिया मिलाउनलाई करोडौं पैसा लिएर एउटा मान्छे जाँदैछ। यदि त्यो पैसा घुसखाने कर्मचारीको हात परेर टेन्डर भ्रष्ट कम्पनीलाई पारिदियो भने करोडौं घोटाला हुनेछ। जसरी हुन्छ त्यो पैसा रोक्नु पर्यो सर।
10: खबर पक्का हो?
11: पक्का हो सर, तर तिनीहरू खतरा मान्छे हुन्, तपाईँहरूलाई चिन्न पनि सक्छ।
10: त्यसको पिर नगर्नुहोस्, सूचनाको लागि धन्यवाद।
12: भेष बदल्न त तपाईँ माहिर हुनुहुन्छ क्या?
10: अनि तपाईँ चाहिँ मन बदल्न

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-99।
2: किन हाँस्या हो नि बुढा, तुलाई थर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू। दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ, प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863526615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319789।
5: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
10: भकारीका धान मेरा बहादुरे, भकारीका

ए भकारीमा धान्छ चरी आएर खान्छ भन्देउ चरीलाई कहाँ जान्छ मेरा बाजुले भकारी।

0: दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुखे हो दुखे हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिने
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेराचोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरू
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
4: ल ल आए बहिनी किन होला
3: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला
4: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बात ल्याउनु छ
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेसी सहर नगरपालिका 8 झिङ्गेखोला पुल्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
5: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9846618202 र 9804039799
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066162 र 0665231381 दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 0665520209 र मोबाइल नम्बर 98460558565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
8: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
8: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
7: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
8: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
9: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
6: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98565483 स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
2: दाइ, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किए पनि बहिनी।
2: अब के गर्नुहुन्छ त दाइ?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
1: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 45401 र 98261 737799।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: धन्यवाद, नमस्कार।
1: नमस्ते।
0: रमजुङ हिमाल सूचना तथा सहकारी संस्थाद्वारा सञ्चालित रेडियो चौतारी 91.4 मेगाहर्जमा हामी छौँ। चौतारी संवाद कार्यक्रममा छौँ। रेडियो चौतारीद्वारा प्रसारित रेडियो चौतारी संवाद कार्यक्रम प्रत्येक बुधबार बिहान 8 बजे प्रसारण हुनेछ। सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउँदै हामी यो कार्यक्रम मार्फत समाजको सामाजिक विकृति विसङ्गतिको अन्त्य, सभ्य सुसंस्कृत समाज, समाजमा भएका विभिन्न घटनाक्रम गतिविधिहरूको बारेमा यस विषयमा समसामयिक छलफल गर्नेछौँ। यस स्टुडियोमा समाजका विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वहरूसँग हाम्रो छलफल कार्यक्रम हुनेछ। आज हामी एउटा यस्तो व्यक्तित्वलाई चौतारी संवादमा अतिथिको रूपमा आमन्त्रण गरेका छौँ। उहाँ हुनुहुन्छ डिभिजन वन कार्यालय लमजुङका प्रमुख आदरणीय व्यक्तित्व दीपक प्रसाद पण्डित सर हुनुहुन्छ। आज हामी उहाँसँग वनका विविध विषयमा लगायत अन्य समसामयिक विषयमा पनि विचार विमर्श गर्नेछौ। सर्वप्रथम त म उहाँलाई रेडियो चौतारीद्वारा सञ्चालित रेडियो संवाद कार्यक्रममा, चौतारी संवाद कार्यक्रममा उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हार्दिक स्वागत छ दीपक सर हजुरलाई रेडियो चौतारीको चौतारी संवादमा। तपाईँ लमजुङ जिल्लामा जम्मा जम्मी यहाँले लमजुङमा 5 वर्ष जति डिभिजन वन कार्यालय लमजुङमा बिताउनु भयो र 31 महिना त यहाँ डिभिजन वन कार्यालयको प्रमुखै भएर त्यहाँबाट चाहिँ कार्य सम्पादन गर्नुभयो। कार्य सम्पादनको क्रममा यहाँ लमजुङमा आइरहँदा लमजुङको सेवाग्राहीहरू यहाँले गर्ने कार्य सम्पादन र लमजुङको विविध विषयमा अन्य भन्दा तुलनामा लमजुङमा चाहिँ तपाईँले चाहिँ अन्य क्षेत्रमा भन्दा के चाहिँ त्यस्तो खालको भिन्नता र फरक के चाहिँ पाउनुभयो लमजुङमा?
2: लमजुङ एउटा गण्डकी प्रदेशको पहाड़ी जिल्लामा रहेको छ। यो शान्त सुन्दर पहाड़देखि लिएर हिमालसम्म भएको भन्ने उष्ण हावापानीदेखि चाहिँ तुन्द्रा हावापानीसम्म चाहिँ भएको क्षेत्र हो। यो जिल्ला एकदम प्राकृतिक मनोरम, धार्मिक सम्पदाहरू, ऐतिहासिक विभिन्न स्थानहरूले चाहिँ एकदमै चाहिँ नेपालभरि नै चाहिँ परिचित छ।
0: पहिले चाहिँ के जानकारी लिन चाहे यहाँसँग भने यहाँ लमजुङको डिभिजन वन कार्यालयको प्रमुख हुनुहुन्छ। लमजुङमा वन क्षेत्रको स्थिति चाहिँ कस्तो छ? यसमा भइरहेका गतिविधिमा सुधारका कामहरू के भएका छन्, के गर्न सकिन्छ र यसबाट वन क्षेत्रबाट जिल्लाले, यो समाजले, समग्र राष्ट्रले भरपूर रूपमा चाहिँ उपयोग गर्न, यसबाट फाइदा लिनको लागि चाहिँ कस्तो कार्यक्रमहरू अगाडि बढाउनु पर्ला, कसरी कार्यक्रमहरू अगाडि बढाउनु पर्ला?
2: धन्यवाद। लमजुङ जिल्ला मैले अघि पनि कुरा राखेँ, उष्ण हावा पानीदेखि तुन्द्रा हावा पानीसम्म हुने उचाइको चाहिँ एकदमै विविधता, हावा पानीको विविधता, जति उचाइको विविधता हुन्छ, हावा पानीको विविधता हुन्छ, त्यहाँ पाउने चाहिँ वन्यजन्तुहरू, वनस्पतिहरू, जडीबुटीको चाहिँ विविधता पनि प्रकृतिले त्यसरी चाहिँ मिलाइदिएको हुन्छ। त्यो हिसाबले, जैविक विविधताको हिसाबले यो लमजुङ जिल्ला एकदमै चाहिँ धनी चाहिँ जिल्ला हो। र एकदमै खुसीको कुरा के छ भन्दा यो लमजुङ जिल्लाको सबै चाहिँ स्थानीय तह, सबैवटा सबै ठाउँमा चाहिँ यति राम्रो चाहिँ हरियाली चाहिँ सुन्दरता चाहिँ छ, त्यस्तो चाहिँ सबै जिल्लाहरूमा चाहिँ पाइँदा पनि चाहिँ पाइँदैन। र चाहिँ नेपालको चाहिँ वन क्षेत्र चाहिँ धन्ने 46.08% छ भने लमजुङ जिल्लामा चाहिँ अन्नपूर्ण संरक्षित क्षेत्रको क्षेत्रलाई समेत चाहिँ जोड्ने हो भने धन्ने 55% भूभागहरू चाहिँ हरियाली छ, वन जङ्गलले चाहिँ ढाकेको छ। त्यो हिसाबले चाहिँ हामी चाहिँ यो वन जङ्गलको हिसाबले एकदमै चाहिँ धनी जिल्लाको रूपमा चाहिँ रहेको छ र त्यसलाई चाहिँ केही मात्रामा चाहिँ त्यसबाट हामीले सदुपयोगहरू चाहिँ गर्दै आइरहेको छौँ। तर त्यसलाई चाहिँ अझै चाहिँ एकदम अधिकतम रूपमा, एकदम बुद्धिमत्तापूर्वक चाहिँ त्यसलाई चाहिँ अझै चाहिँ हामीले चाहिँ सदुपयोग चाहिँ गर्न सकेका छैनौँ। त्यसलाई चाहिँ बढाउन पर्ने चाहिँ आवश्यक छ। यसबाट चाहिँ जिल्लाले, राष्ट्रले थुप्रै खालको चाहिँ आर्थिक उपार्जनहरू गर्न सक्छ, धेरै रोजगारीहरू चाहिँ सिर्जना गर्न सक्छ, धेरै उद्यमहरूलाई चाहिँ चाहिने चाहिँ आवश्यक कच्चा पदार्थहरू यही वन क्षेत्रबाट चाहिँ उत्पादन हुन्छ। त्यो हिसाबले लमजुङ जिल्लाको एकदमै राम्रो भविष्य। अर्को कुरा, लमजुङ जिल्ला चाहिँ एउटा चाहिँ हाइड्रो पावरको जिल्ला पनि भनेको चाहिँ नेपालमा चर्चित छ। त्यो हाइड्रो पावरको चाहिँ दिगोपना, राम्रोसँग सञ्चालन हुनको लागि हामी वन क्षेत्रहरू जोगाएनौ, त्यो हरियालीहरू कायम गरेनौ भने अल्टिमेटली चाहिँ त्यो हाइड्रोहरू चाहिँ कोल्याप्स हुने, खतरामा चाहिँ जाने अथवा चाहिँ दिगो रूपमा चाहिँ सञ्चालन हुन नसक्ने हुन्छ। त्यसको चाहिँ दिगो प्रणालीको सञ्चालन गर्नको लागि पनि वन क्षेत्रको चाहिँ अत्याधिक चाहिँ गम्भीर जिल्लामा चाहिँ भूमिका चाहिँ रहिआएको छ। एकदमै
0: तपाईँहरूले यो वनको विषयमा यति भनिरहँदा विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरू चाहिँ जिल्लामा विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरू हुनुहुन्छ। वन क्षेत्र अहिले चाहिँ पछिल्लो समय अब बिस्तारै बस्ती चाहिँ बसाई सराई सहर केन्द्रित हुँदै जाँदा गाउँमा चाहिँ जंगलको चाहिँ एउटा चाहिँ उल्लेख्य रूपमा वृद्धि पनि भइरहेको छ होइन। जस्तै अहिले चाहिँ पछिल्लो समय एउटा चाहिँ आम नागरिकले पनि उठाएको विषय चाहिँ हामीले जसरी चाहिँ काठहरू चाहिँ उत्पादन गर्छौं, स्वदेशी काठहरू चाहिँ हामीले त्यति सहजै आफूले लगाएको काठहरू वनबाट चाहिँ उत्पादित भएको काठहरू हामीले सहजै प्रयोग गर्न पाउँदैनौ। यत्रो चाहिँ वन क्षेत्र छ देशमा अनि हामीले ल्याउने सामानहरू बन्ने फर्निचरहरू काठहरू समेत हामीले चाहिँ विदेशबाट चाहिँ आयात गर्नुपर्ने हुन्छ, आयात गरिरहेको चाहिँ छ। यसलाई चाहिँ यसकोलाई यसलाई कसरी रोकेका छ हामीले चाहिँ नागरिकहरूले उत्पादन गरेको चाहिँ काठहरू आफैले प्रयोग गर्नलाई सहज ढंगबाट चाहिँ यो चाहिँ केले रोकिरहेछ? यहाँको नेपालको काठ चाहिँ फर्निचरहरू प्रयोग नगरिन बाहिरबाट चाहिँ काठहरू किन चाहिँ त्यसरी आइरहेको?
2: धेरै राम्रो प्रश्न चाहिँ राख्नुभयो वासुदेव सर। र चाहिँ अब लमजुङ जिल्लाको विषयलाई वन क्षेत्रको विषयलाई लिएर हेर्दाखेरि चाहिँ हाम्रो जिल्लामा चाहिँ झन्डै 65,000 हेक्टर जति हाम्रो चाहिँ डिभिजन वन कार्यालयले हेर्ने कार्यक्षेत्रको 65,000 हेक्टर चाहिँ वन क्षेत्र चाहिँ रहेको छ। त्यो मध्ये चाहिँ अझै पनि चाहिँ हाम्रो चाहिँ मान्छेहरूको चाहिँ एक्सेस नभएको खास गरी चाहिँ अलि माथिल्लो बेल्टमा चाहिँ हाम्रो चाहिँ राष्ट्रिय वनको रूपमा चाहिँ रहिआएको छ। र चाहिँ मुख्य चाहिँ यो वन क्षेत्रलाई चाहिँ मान्छेहरूले चाहिँ व्यवस्थापन गर्ने हाम्रो चाहिँ डिभिजन वन कार्यालयको कार्यक्रमहरू पनि इम्प्लिमेन्ट गर्ने चाहिँ मुख्य चाहिँ संस्था भनेको चाहिँ एउटा चाहिँ मुख्य सामुदायिक वन उपभोक्ता समूह हो। र लमजुङ जिल्लामा चाहिँ हालसम्म 366 सामुदायिक वनलाई हामी चाहिँ अहिले मैले 65,000 हेक्टर 31,000 हेक्टर भनेको चाहिँ धन्नै चाहिँ 48% भूभाग जति चाहिँ स्थानीय चाहिँ समुदाय सामुदायिक वन उपभोक्ताहरूले चाहिँ त्यसलाई व्यवस्थापन गर्दै आउनुभएको छ भने चाहिँ त्यस्तै गरेर चाहिँ यो चाहिँ गरिबमुखी कबिलियती वन भन्छ। गरिब विपन्नलाई चाहिँ सानसानो क्षेत्र चाहिँ त्यहाँ चाहिँ आयमूलक बोट बिरुवा रोप्ने, डाले घाँसहरू रोप्ने, जडीबुटी खेती गर्ने र चाहिँ त्यसमा चाहिँ संलग्न भएका चाहिँ गरिब विपन्नको चाहिँ आर्थिक स्थिति सुधार गर्ने भनेर सुरु भएको चाहिँ कबिलियती वन पनि चाहिँ हाम्रो जिल्लामा चाहिँ रहेको छ। र चाहिँ 173 चाहिँ कबिलियती वन समूह छ, उहाँहरूलाई चाहिँ धन्नै चाहिँ 650 हेक्टर जति चाहिँ वन क्षेत्र चाहिँ हस्तान्तरण गरिएको छ। त्यस्तै गरेर चाहिँ हाम्रो जिल्लामा 2 चाहिँ धार्मिक वनहरू समेत चाहिँ हस्तान्तरण गरिराखिएको छ समुदायमा। र चाहिँ मैले अघि चाहिँ राम्रो चाहिँ कुरा गर्नुभयो, कस्तो छ भन्दा अब मैले यो माथिल्लो बेल्टको चाहिँ हाम्रो चाहिँ बाटोघाटोको असुविधाहरू, मान्छेको एक्सेसहरू नभएको कारणले गर्दा चाँप लगायतका चाहिँ केही प्रजातिहरू चाहिँ त्यहाँ चाहिँ ढलेर खेर गएको चाहिँ अवस्था पनि चाहिँ भेटिन्छ। र चाहिँ कुरा के भन्छ भन्दा त्यसलाई चाहिँ यातायातको चाहिँ पहुँच राम्रो नहुनाले त्यसलाई चाहिँ हार्भेस्टिङ गरेर बजारसम्म पुर्याउँदाखेरि त्यो बजार मूल्यभन्दा बढी पर्ने भएकोले त्यसलाई चाहिँ प्रयोग गर्न सकिन्न। तल्लो क्षेत्रमा जो चाहिँ हाम्रो सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गर्नु भएको छ त्यो क्षेत्रको चाहिँ अलि राम्रो उत्पादनमूलक जहाँ चाहिँ सालहरू छ, चिलाउने कटुसहरू छ, त्यसलाई चाहिँ व्यवस्थापन गरेर अहिले चाहिँ बिक्री वितरणहरू चाहिँ गर्न सकिन्छ। र यहाँले अघि चाहिँ क्वेसन गर्नुभएको थियो यो विदेशबाट चाहिँ काठहरू चाहिँ आयात भइरहेको छ, नेपालको चाहिँ काठहरू चाहिँ खेर गइरहेको भन्ने
0: कुरा,
2: त्यसमा अब सत्यता पनि छ। यो विषय चाहिँ मलाई चाहिँ के जस्तो लाग्छ भन्दा पहिला एकचोटि सरकारले चाहिँ यो वनको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्न पर्छ भनेर एउटा कार्यविधि नै आएको थियो। तर चाहिँ अब यो वन क्षेत्र भनेको एउटा बहुसरकारवालाले चाहिँ व्यवस्थापन गर्ने क्षेत्र हो, खालि चाहिँ डिभिजन वन कार्यालयले मात्रै चाहिँ यसलाई चाहिँ ह्यान्डल गर्ने अगाडि बढाउने भन्दा पनि यसमा चाहिँ धेरै चाहिँ मान्छेहरूको, धेरै संघ संस्थाको, धेरै निकायको चाहिँ चासोको विषय पनि हो होइन। सबैको सहयोगले चाहिँ आज नेपालको वन यो अवस्थामा चाहिँ राम्रो अवस्थामा चाहिँ आएको अवस्था नै हो। र चाहिँ वैज्ञानिक वन व्यवस्थापन चाहिँ लागू भएको केही जिल्लाहरूमा केही थोरै चाहिँ त्रुटिहरू समस्या भएको हिसाबले त्यो वैज्ञानिक वन व्यवस्थापनको जुन कानुनी दस्तावेज थियो त्यो चाहिँ खारेज भयो। काठहरू चाहिँ अब सुरुवातको अवस्थामा त्यो लागू भइसकेपछि म्याक्सिमम रूपमा चाहिँ उत्पादन भएको थियो र चाहिँ फेरि पछाडि चाहिँ हाम्रो ऐन नीति नियम कानुनमा चाहिँ त्यो वनलाई चाहिँ अलि सुव्यवस्थित तरिकाबाट दिगो रूपले चाहिँ व्यवस्थापन गर्ने भनेर अहिले चाहिँ त्यो चाहिँ कानुनहरू चाहिँ आएको छ र चाहिँ अब यो एक दुई वर्षमा चाहिँ अब नेपालमा चाहिँ यो काठको उत्पादन चाहिँ एकदमै चाहिँ राम्रो हिसाबले चाहिँ बढ्दो अवस्थामा छ।
0: कानुन कार्यान्वयन भइसकेको छ।
2: दुई तिनवटा कुराहरू हुन्छ यो वैज्ञानिक रूपमा चाहिँ वनहरूको व्यवस्थापन गर्न सकियो भने पहिलो कुरो त यहाँले भन्नुभयो बजारमा चाहिँ काठहरू प्रशस्त मात्रामा चाहिँ हामी सप्लाईहरू चाहिँ गर्न सक्छौँ एउटा त भयो। अब त्यो काठहरू चाहिँ काट्ने उत्पादन गर्ने ढुवानी गर्ने क्रममा चाहिँ लाखौं लाख चाहिँ रोजगारीहरू सिर्जना हुन्छ त्यसबाट चाहिँ राज्यले प्रदेश सरकारले संघीय सरकारले स्थानीय सरकारले त्यसबाट चाहिँ केही चाहिँ राजस्वहरू पनि चाहिँ आउने हुन्छ अनि अर्कोतर्फ चाहिँ सामुदायिक वनहरूले चाहिँ काठ बिक्री वितरण गर्नुभयो भने उहाँहरूको चाहिँ स्थानीय स्तरमा चाहिँ आमदानी हुन्छ त्यसबाट चाहिँ विभिन्न कामहरू चाहिँ गर्न सकिन्छ त्यो वन क्षेत्रकैबाट चाहिँ आमदानीबाट गर्न सकिन्छ। मलाई लाग्छ अबको एक दुई वर्षमा चाहिँ हामी काठहरू चाहिँ प्रशस्त मात्रामा धेरै मात्रामा चाहिँ उत्पादन गर्न सक्छौँ र चाहिँ मलाई के लाग्छ भन्दा त्यो उत्पादित काठहरूलाई चाहिँ अब कसरी प्रयोग गर्ने कसरी व्यवस्थापन गर्ने देशैभित्र भन्ने चाहिँ चुनौतीको रूपमा आउन सक्छ एक दुई वर्ष पछाडि चाहिँ
0: त्यसलाई हामीले त्यसो गरिरहँदाखेरि जस्तै अहिले मैले अघि नै भने हाम्रो गाउँ क्षेत्र चाहिँ बसाइसराईको क्रम रीति नै गएको छ गाउँ पुरै जंगल भइसकेको छ होइन त्यसमा जस्तै हामीले अहिले चाहिँ एकदम लाभदायक फाइदा हुने खालका चाहिँ काठहरू चाहिँ बिरुवाहरू चाहिँ वृक्षहरू लगाएर त्यसबाट आमदानीको स्रोत बनाएर समाजलाई चाहिँ एउटा आफ्नो रोजगारीको वातावरण होइन आर्थिक रूपमा चाहिँ सबल सक्षम बनाउन समाजलाई चाहिँ सरकार चाहिँ लाग्नु पर्ने हो त्यसरी अहिले चाहिँ खासै त्यस्तो देखिँदैन। जस्तै मैले मेरै जमिनमा निजी जमिनमा साल छ अथवा केही छ भने मैले अहिले काट्न डराउनु पर्ने स्थिति छ किनभने काट्यो भने मुद्दा लाग्छ भन्ने छ हिजोदेखि नै त्यही हो उत्पादन गर्ने र प्रयोग गर्ने फेरि उत्पादन गर्ने जस्तै हामीले उपभोग पनि सँगसँगै वनलाई हरियाली त राख्नु चाहिँ जरुरी नै छ सँगसँगै त्यसै आर्थिक रूपमा पनि फाइदा त लिनु पर्यो नि उत्पादन सामुदायिक वनहरूले अहिले तपाईँले भने जस्तो समुदाय स्तरमा उपभोक्ता समिति समूहहरू छन् उहाँहरूले चाहिँ सामुदायिक वनहरूको संरक्षण गर्नुहुन्छ हेरविचार गर्नुहुन्छ वृक्षारोपण गर्नुहुन्छ त्यसबाट आमदानीको स्रोत भयो भने उहाँहरूलाई चल्न पनि सजिलो भयो। राज्यले सरकारले अहिले चाहिँ कुन चाहिँ कुनै खालि त्यस्तो खालको कार्यक्रम ल्याएछ कि ल्याएछ नै जस्तै हाम्रो चाहिँ जमिनहरूमा खाली यसै रहेको जमिनहरूमा गाउँहरू चाहिँ पुरै खाली भएको ठाउँहरूमा त्यस्तो खालको चाहिँ अलिक उन्नत जातको चाहिँ बिरुवाहरू लगाऊ त्यसबाट आमदानीको स्रोत पनि बनाऊ समाजले पनि राम्रो हुन्छ होइन त्यसलाई चाहिँ जिल्लालाई राष्ट्रलाई पनि एउटा चाहिँ राम्रो खालको चाहिँ त्यस्तो खालको कार्यक्रम
2: राम्रो प्रश्न गर्नुभयो वासुदेव सर। एउटा वन भन्ने बित्तिकै यो चाहिँ नवीकरणीय ऊर्जाभित्र चाहिँ पर्छ वन वनमा हाम्रो चाहिँ भगवानले प्रकृतिले यस्तो चाहिँ उपहार हामीलाई दिनुभएको छ कि नेपालमा एकदम व्यापक रूपमा चाहिँ पहिला चाहिँ वृक्षारोपणहरू भएको नि हो 20-30 वर्ष पहिला चाहिँ अब गाउँ गाउँमा नर्सरी गर्नुभयो वृक्षारोपण गरेर एकदम खुइला भएको डाँडाहरू हरियाली नै भएको तर पछिल्लो चरणमा चाहिँ हाम्रो नेपालको धेरै जसो ठाउँको चाहिँ वनहरू अहिले हामी चाहिँ एकदमै चाहिँ सदुपयोग गर्न पर्ने अवस्थामा चाहिँ आइसकेको छौँ त्यस्तो खाली क्षेत्रहरू एकदमै चाहिँ कम मात्रामा चाहिँ छ र चाहिँ मैले भनिहालेँ अब हाम्रो चाहिँ स्थानीय मानिसहरूको भाषामा चाहिँ पुकार र सुकार
1: निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरुरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर स्थान मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665020004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा कामने छोप्ने ढल्ने बेला बेलामा बेहोश हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लिएको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ। मोडल सिटी हस्पिटल प्राली पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 066-520-004
4: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया कार्सी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
5: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
6: हजुर, तपाईकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
5: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
7: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना को व्यवस्था पनि रहेको छ।
6: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
7: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8-13 फिल्म हल चोक, लमजुङ।
6: सम्पर्क फोन नम्बर 98-461-28-317, 98-461-93-152 र 98-1426-62-73।
8: भोटेउडानका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98-461-21-175।
9: जो चारे काम जाए वो भूई को पाए।
10: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त? आमा, सिरा बजारको दैलो लज एन्ड रेस्टुरेन्ट जाउन, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ र नि। हो आमा, रु 450 खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
1: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टुरेन्टमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबर्क बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टुरेन्ट, बेसी सहर नगरपालिका 8 सेरा बजार, कामच्छे फर्निचरको आडेमा। सम्पर्क फोन नम्बर 066-520-833, मोबाइल नम्बर 98-1-41-20-369।
11: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
12: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
11: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा दिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
13: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
11: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
13: सम्पर्क नम्बर 9842618202 र 9840319799।
11: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
13: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
14: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
15: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
16: प्रोप्राइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680।

0: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066662162 र 06651381 दिपा सुन्चादी पसल विष्टह नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
5: ओहो हेड सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
6: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
5: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
3: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 06652227 मोबाइल नम्बर 98462949129 र 98461052091
8: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
9: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
8: ए हो र के पाइन्छ
9: घरायसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
10: बेसी शहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
11: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
10: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी शहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।

0: अहिले साँझको 6 बज्यो।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
0: लिएको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट फाइटिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चार दिनदेखि अवरूद्ध विधि राजमार्ग र कान्तिलोक पाजोदेखि सञ्चालनमा, बाढ़ी पहिरोले अवरूद्ध अन्य सड़क तीन दिनभित्र खुलाउने तयारी, दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी।
2: दशैंमा म सबैजनालाई के आश्वस्त गराउन चाहन्छु भने ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन, बाटोहरू हाम्रो स्मुथै हुन्छन्।
0: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभई उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर।
1: चाडपर्वको मुखमा तीनतर्फका तीनवटै नाका बन्द हुँदा बजारमा महगी बढ़ने चिन्ता, कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउन सरकारको पहल।
0: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो, हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त।
1: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको केप भर्डेका गोलकिपरको गुनासो।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण

0: हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोको कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग आजदेखि खुलेको छ। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन भएका ठाउँमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पन्छाएपछि गाड़ी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 चौकी डाँडा, रोशी गाउँपालिका 7 कटुन्जी तथा 400 बेसी वडा नम्बर 8 गिन्दी बेसी र वडा नम्बर 11 मान्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न काभ्रे प्रहरीले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी नजिकै 40 सड़क अवरोध कायमै छ। अरणीको राजमार्गको धुलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालेका छन्। काठमाडौँ भेटौँडा जोड्ने मुख्य सड़क कान्ति लोकपथ पनि आजदेखि खुलेको छ। सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन्। काठमाडौँको कलंकी, बल्खु, भक्तपुरको सूर्य विनायक लगायतका ठाउँमा गाड़ीको चाप बढ़ेको छ।
5: यसैबीच काठमाडौँ उपत्यकालाई बाहिरी जिल्लासँग जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बन्द छ। देशका धेरै जसो ठाउँमा अरू सड़क खण्ड पनि अवरूद्ध छन्। अस्ति आइतबार दिउँसोदेखि झरी रोकिएपछि पहिरो खुलाउने प्रयास भने भइरहेको छ, तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको हो। पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध सड़क अझै पूर्ण रूपमा खुल्न नसक्दा लामो समयदेखि कामले सड़क यात्रा गर्नेहरूमा चिन्ता बढ़न थालेको छ। सड़क खुल्न नसक्दा नजिकै गरेको दशैंमा घर जाने र बसको टिकट काट्ने चिन्ता पनि बढ़न थालेको छ। यसपालिको दशैंमा घर जान मुख्य राजमार्ग लगायतका सड़क खुलाउनका लागि भइरहेको प्रयासबारे साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपानेसँग कुरा गर्नुभएको छ।
6: यो सिजनमा एक्सपेक्टेड भन्दा अलिक बढ्ने क्षति भएको छ। विशेष गरी चाहिँ हाम्रो गण्डकीको क्याचमेन्टमा कालीगण्डकी कोरिडोर, मर्सेङ्गी कोरिडोर लगायतमा अलिकति बढी क्षति भएको छ। बीपी हाइवेमा पनि अलिकति क्षति भएको छ, पृथ्वी हाइवे पनि क्षति भएको छ। तर अब यो किसिमको पानी पर्दाखेरि अरू बाटोहरूमा एक्सपेक्टेडै हो भने कालीगण्डकी कोरिडोर र मर्सेङ्गी कोरिडोर मनाङ र मुस्ताकगण्डी बाटोमा चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा बढी क्षति भएको।
7: एक ठाउँबाट अर्को ठाउँमा जोडिनको लागि यो सड़कहरू मर्मत सम्हार गर्नको लागि कति समय जति कुर्नु पर्ने देखिन्छ
6: यसपालि? अहिले काठमाडौँ जोड्ने सड़कहरू वान वे रूपमा सबै सञ्चालनमा आइसकेका छन्। पृथ्वी हाइवे, बीपी हाइवे लगायतका अहिले हामी मेन नेटवर्कमा कनेक्टेड छौँ। अब हाम्रो मेन कनेक्टिभिटी बाँकी भनेको कालीगण्डकी कोरिडोर र मर्सेङ्गी कोरिडोरै हो। मनाङ र मुस्ताङ जोड्ने 3 दिनभित्र चाहिँ मुस्ताङसम्म हामी काम गर्छौँ, मनाङको हामी हेर्दैछौँ, त्यो पनि हामी सकेसम्म छिटो खोल्छौँ। त्यो दशैं अगाडि हामी सबै नेटवर्कहरूलाई चाहिँ स्मुथली फंक्सन हुने गरी काम गर्नको लागि हामी त्यही अन्तर वर्कआउट गरेका छौँ।
7: के आधारहरू छन् जसले गर्दाखेरि चाहिँ वास्तवमै यसपालि दशैंमा घर जान सम्भव होला, सुरक्षित होला भन्ने चाहिँ?
6: होइन, आधार भन्दा पनि कस्तो छ भने यो हाम्रो बर्खा अनएक्सपेक्टेड बर्खा हो, तर त्यसलाई हामीले तयारी अवस्थामा पनि थियौँ। यहाँ पानी आउन सक्छ, यहाँ बाटो ब्लक हुन्छ भनेर हामीले मिसिनहरू सबै ठाउँमा डिप्लोय गरेका थियौँ। त्यही अनुसार चाहिँ हामीले एज फास्ट एज पोसिबल हामीले त्यसलाई चाहिँ ऊ पनि गर्न सक्यो, खोल्न पनि सकियो। त्यही भएर चाहिँ हामीसँग चाहिँ विभिन्न ठाउँमा 240 मिसिनहरू स्ट्यान्ड बाई छन्। यो पानी परिहाल्यो, पहिरो गइहाल्यो भने त्यसलाई खोल्नको लागि चाहिँ हामीसँग स्ट्यान्ड बाई पनि छन्। हाम्रो टिमहरू पनि स्ट्यान्ड बाई हुनुहुन्छ। हामीसँग चाहिँ यो अनलाइन मेकानिजम पनि छ, कन्ट्रोल मेकानिजम पनि छ। विभागदेखि हाम्रो संघीय सड़क सुपरिवेक्षण अनुगमन कार्यालय, डिभिजन सड़क कार्यालयहरू दशैंको लागि बाटो खुलाउनको लागि चाहिँ सबै स्ट्यान्ड बाई पोजिसन विथ मेसिन, विथ म्यान पावर, विथ फुल रिसोर्सेस। हामीसँग अहिले बजेटको कमी पनि छैन, आवश्यक परे भने जति पनि खर्च गर्न सक्ने गरी चाहिँ हामीलाई रोड बोर्डले चाहिँ इमर्जेन्सीको बजेट पनि विनियोजन गरेको छ। त्यो सन्दर्भमा फुल्ली सञ्चालनमा आउँछन्, त्यसमा सबैजना ढुक्क हुन्छ। 4 संघीय सड़क सुपरिवेक्षण अनुगमन कार्यालयहरू फिल्डमा छन्, एउटा दमकमा, एउटा काठमाडौँमा, एउटा पोखरामा र एउटा सुर्खेतमा। त्यहाँ चाहिँ सहसचिव लेभलकै सुपरटेन्डिङ इन्जिनियरले चाहिँ नेतृत्व गर्नुहुन्छ। उहाँहरू चाहिँ अहिले पनि फिल्डमा हुनुहुन्छ, जहाँ जहाँ रोडहरू ड्यामेज छन् त्यसलाई अनुगमन गरिराख्नु भएको हुन्छ। डिभिजन प्रमुखहरू हुनुहुन्छ, सबैजनाले चाहिँ रेगुलर रुटिन मोनिटरिङ अब्जर्भेसन गरिराख्नुहुन्छ। हामीले विभागबाट पनि हाम्रो लेभलमा सबै डाटाहरू, इन्फर्मेसनहरू कलेक्सन गर्ने, 2-2 अपडेटहरू लिने र त्यसलाई चाहिँ कहीँ केही समस्या छ भने प्रम्प्ट डिसिजन मेकिङ छ हाम्रो विभागीय हिसाबमा हुनुपर्ने। निर्णय पनि तुरन्त हुन्छ, फिल्ड लेभलको निर्णयहरू पनि तुरन्त हुन्छ। हामीले चाहिँ अनुगमनको पार्टलाई एकदम कन्टिन्युसली रेगुलर मोनिटरिङ गरिरहेछौँ। लगभग 3 दिनभित्र सबै सञ्जालहरू खुल्छन्, हाइवेको सञ्जालहरू। यस्तो छ, दशैंमा सबैजना ढुक्कले घर जान सकिन्छ, समस्या छैन। जुन हाम्रो रेगुलर मर्मत काम

0: पनि गरिरहेछ विभिन्न हाइवेमा, विशेष गरी अहिले क्षति भएको बाटोहरूमा बीपी हाइवे स्मुथली सञ्चालन आउँछ, बीपी हाइवे स्मुथली सञ्चालन आउने बित्तिकै पूर्वको नेटवर्कमा समस्या भएन, पृथ्वी हाइवे सञ्चालनमा आउँछ, त्यो भइसकेपछि पश्चिमबाट चाहिँ चितवन हुँदै पश्चिम जोड्ने पनि समस्या भएन, अरू बाटोहरू पनि हामीले रिकरेन्ट मेन्टेनेन्स रुटिन मेन्टेनेन्सहरू कन्टिन्युसली गरिरहेछौँ, त्यो हुँदाखेरि खाल्टाखुल्टी पुर्ने कामहरू पनि हाम्रो कन्टिन्युस भएको हुनाले ढुक्कसँग पोहोर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन। इनकेस काहीँ केही पहिरो आइहाल्यो, केही समस्या परिहाल्यो भने पनि तुरन्त खोलेर हाम्रो बाटोहरू सञ्चालन गर्छौँ।
1: वहाँ हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर शुभराज नेउपाने। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। असोज 17 गतेदेखि लगातार तीन दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सूचना निकाल्दै असोज 17 गतेदेखि ठूलो वर्षा हुने भन्दै सर्वसाधारणले विभागमा सोधपूछ गरिरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र पछिल्लो मौसमी गतिविधिमा खासै फेरबदल नदेखिएको स्पष्ट पारेको छ। भीषण वर्षा सम्बन्धी भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल मार्फत नफैलाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ। साथै मौसम सम्बन्धी सही र आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित सूचना लिन विभागले आग्रह गरेको छ।
2: लगातारको वर्षापछि गएको आइतबार घट्टे खोलामा लेदो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मर्स्याङदी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको ताललाई खोल्न थालेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडीले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सकाभेटर लगायतका उपकरण प्रयोग गरेर केही मात्रामा काम शुरू गरेको जिल्ला प्रशासन कार्यालयको भनाइ छ।
1: गएको असोज 8 गतेदेखि अस्ति 11 गते आइतबारसम्म वर्षाबाट 27 जनाले ज्यान गुमाएका छन्। यो चार दिनको अवधिमा पहिरोका 304 र बाढ़ीका 87 घटना भएका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज निकालेको प्रतिवेदन अनुसार पहिरोबाट 11 पुरूष र 9 महिला तथा बाढ़ी र ठूलो वर्षाबाट 4 पुरूष र 3 महिलाले ज्यान गुमाएका छन्। यस्तै चारजनाको अवस्था अझै थाहा हुन सकेको छैन। 8 जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू, रु 3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग र कान्ति लोकपथ आजदेखि सञ्चालनमा दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी, असोज 17 गतेदेखि लगातार तीन दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको मौसम विभागको भनाइ, तीन दिनको अवधिमा विपदमा परि 27 जनाले ज्यान गुमाए लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले संघीय निजामती सेवा, पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न भनेका तीनवटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकले यस्तो स्वीकृति दिएको हो। यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.07 करोड़ अमेरिकी डलर अर्थात झण्डै 3.17 अर्ब रूपियाँ भन्दा बढ़ीको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्न पनि स्वीकृति दिएको छ। कमल्ला ढल्केबर पथलैया सड़क खण्ड, गर्जाङ खोला र बलेठी खोला जलविद्युत आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न समेत मन्त्री परिषदले स्वीकृति दिएको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ नगरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले दावी जिकिर गर्नु भएको छ। परिवारकै तर्फबाट सुरक्षा माग भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको प्रवक्ता पोखरेलले बताउनु भएको छ। यता उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले आज बयान लिएको छ। पुल्चोकमा रहेको आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिनुभएको हो। एसएसपी खड्कासँग बयान लिएको आयोगले जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक लगाएको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको हो।
2: नेपाली कांग्रेसले 15 महाधिवेशन दुई दिनपछि सारेको छ। यसअघि 16 गतदेखि शुरू गर्ने भनेको महाधिवेशन बाढ़ी पहिरोको कारण असोज 18 गतदेखि गर्ने गरी कार्यसूची सार्वजनिक गरेको हो। कांग्रेसले असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्ने र 19 र 20 गते बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। असोज 21 र 22 गते पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता, मतदान र मतगणना सहित निर्वाचन गर्ने तयारी छ। झण्डै 7,000 प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै खुल्ला मञ्चमै गर्ने तयारी छ। प्रतिनिधिहरूको नाम दर्ता भने असोज 16 गतेदेखि नै शुरू गर्ने कांग्रेसले जनाएको छ। बन्द्र सत्रमा 7 प्रदेशका छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि छलफल गराउने तयारी छ। यसैबीच कांग्रेसभित्र संस्थापन समूहले महाधिवेशनको तयारी अघि बढ़ाइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देवापक्षीले पनि छुट्टै र समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। देवापक्षीले असोज 15 गते पर्सीदेखि ओडा अधिवेशन शुरू गर्ने तथा आउँदो मंगिर 21 23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै कांग्रेसभित्र दुई पक्षले समानान्तर रूपमा महाधिवेशनका गतिविधि अघि बढ़ाएका छन्। यसैबीच गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ अर्थात दीपक मनाङले कांग्रेसको देउवा पक्षमा प्रवेश गरेका छन्।
1: अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खोलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट आज सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मनसूनजन्य विपदबाट क्षतिग्रस्त सड़क तथा पूर्वाधारको पुननिर्माणलाई तीव्रता दिन, जोखिममा रहेका बस्ती सुरक्षित ठाउँमा सार्न र विपद व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
2: हिमालय जलवायु परिवर्तन तथा भटेको क्षेत्र विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेद्वारी परेको छ। यो सँगै उहाँ यो विशेष समितिको सभापति बन्ने पक्का भएको छ। संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो 2 बजे चुनाव हुँदैछ। उहाँलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्।
1: दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकै गर्दा चीनसँगका तीनवटै व्यापारिक नाका बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा, बाढ़ी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातोपानी, रसुवागढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको छ। तीनवटै नाका एकपछि अर्को हुँदै बन्द भएपछि दशैंका लागि चीनबाट ल्याएका ठूलो परिमाणका सामान बाटोमै रोकिएका छन्। सबैभन्दा पुरानो तातोपानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटेको सीमा आएको बाढ़ीले र सुवागढ़ी नाकामा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि ठप्प छ। तातोपानी र रसुवागढ़ी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोर्ला नाका पनि पछिल्लो बाढ़ीका कारण सम्पर्कबाट विच्छेद भएको छ। यता व्यवसायहरूका अनुसार दशैंलाई लक्षित गरेर ल्याएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्रै आइपुगेको छ। यसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्तामा छ। यसैबीच सरकारले भने नेपाल चीन सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन पहल थालेको छ। कोदारी तातोपानी नाकाको अवस्था बुझ्न परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काको नेतृत्वमा उच्चस्तरीय नेपाली टोलीले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको छ। चिनिया पक्षसँगको छलफलमा नेपाली टोलीले सीमा नाकामा देखेका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। सरकारले तातोपानी नाकासहित चीनसँग जोड़िएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको समेत जनाएको छ।
2: शेयरबजार लगातार दोस्रो दिन घटेको छ। शेयरबजार परिसूचक निफ्टी आज 9.62 अंकले घटेर 2603.71 बिन्दुमा झरेको छ। आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 1.87% ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5,38 करोड़ रूपियाँ कारोबार भएकोमा आज 363 कम्पनीका 1,10,00,000 किता सेयर 4,65 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: शरद ऋतुमा 18 वटा हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 वटा टोलीको 637 जना आरोहीले अनुमति लिएका हुन्। विभागका अनुसार अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 774 पुरूष र 163 महिलाले आरोहण अनुमति लिएका जानकारी दिनुभयो। आरोहण अनुमति बापत विभागले 23,85,17,797 रूपियाँ राजस्व संकलन गरेको छ। यसैबीच होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भोटेकोशी करिडोरमा आएको बाढ़ी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्ने भन्दै उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सीजन अघि नै भारत चीन लगायतका प्रमुख पर्यटकीय बजारमा प्रवर्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: कृषि मन्त्र नाट सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपात काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐनको दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संकुचन गर्ने गतिविधिमा संलग्न नहुन समेत म्यान पावर कम्पनीहरूलाई सचेत गराएको छ। विभागको निर्देशनप्रति सूचीकृत म्यान पावर व्यवसायीले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यान पावर कम्पनीलाई नाम फिर्ता लिन निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नुभएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
3: लमजुङको राईनाश नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, रोजगार संयोजक शेखर नाथ नेउपाने सहित 10 विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिनामिन तथा दुरूपयोग गरेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। आर्थिक वर्ष 2076-77 प्राप्त सशर्त अनुदान कार्यक्रम सञ्चालन नगरी पेशीका रूपमा लिएर विभिन्न व्यक्तिको खातामा जम्मा गरेको र रकम फर्सेट नगरेको अख्तियारको दावी छ। यस्तै तत्कालीन रोजगार संयोजक नेउपानेले कार्यालयबाट बुझेको ल्यापटप, प्रिन्टर र क्यामेरा सहित 1,67,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सामग्री समेत बर बुझारत नगरेको अख्तियारले जनाएको छ।
4: बाँकीमा निर्माणाधीन सेक्टर सिंचाई आयोजनाले नहर निर्माणलाई तीव्रता दिएको छ। आयोजनाले पछि मूल नहरबाट थप क्षेत्रमा पानी पुर्याउन गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको छ। बाँकेका खजुरा र बैजनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने उद्देश्यले जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। जिल्लाको खजुरा गाउँपालिकाका वडा नम्बर 1, 2, 5, 8 र 9 तथा बैजनाथ गाउँपालिका वडा नम्बर 5 र 6 अन्तर्गत पर्ने विभिन्न ठाउँका जग्गा अधिग्रहण गरिनेछ। आयोजनाका अनुसार अधिग्रहण हुने जग्गामा घर गोठ पर्खाल तथा रूख बिरूवा भएमा त्यसको विवरण समेत निवेदनमा खुलाउनु पर्नेछ। यस्ता संरचना तथा रूख बिरूवा बढ़ीमा 1 महिनाभित्र हटाएर जग्गा खाली गर्नुपर्ने सूचनामा भनिएको छ।
3: नेपाल राष्ट्रिय शिक्षक संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरेको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्मचारीलाई विभेद नगर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष हंसबहादुर साई र महासचिव प्रकाश खनालले विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी तथा विभिन्न प्रकृतिका अस्थायी शिक्षक कर्मचारीको एउटै विद्यालय कक्षा कोठा र समान शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा सुविधा र प्रोत्साहन भत्तामा विभेद गर्नु न्यायसित नहुने उल्लेख गरेको छ। संगठनले राहत करार, साबिक उच्च माध्यमिक तथा प्राविधिक धार, संघीय शिक्षण सिकाई अनुदान, बाल विकास, विद्यालय कर्मचारी, लेखा सहायक, विद्यालय नर्स तथा स्थानीय र प्रदेश अनुदान लगायतका शिक्षक कर्मचारीहरूलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको हो।
4: विपदका कारण प्रभावित बाल बालिकाहरूको संरक्षण र मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहजीकरण गरेको हो। भोटेकोसी बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बाल बालिकाहरूलाई सुरक्षित, सहज र बाल मैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएका हुन्। अहिलेसम्म स्थापना गरेका केन्द्रबाट 9 केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने बाँकी 4 सञ्चालनको क्रममा छन्। हाल सञ्चालनमा रहेका केन्द्रमा 462 जना बाल बालिकाले आश्रय पाएका छन्।
3: नेपाल दर्पणमा अब विदेशी खबर मलेसियाले झण्डै 1500 जना रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिंग्याहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसंघ अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्। यो म्यानमारमा 5000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ। मानव अधिकार तथा आप्रवासी अधिकार सम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सन् 2021 चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाई छ। आज प्रहरी सुरक्षा सहित दर्जनौ बस लोमुटमा रहेको एक रंगशालामा पुगेका थिए। त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाज मार्फत म्यानमार पठाइने बताएको छ। पहिलो समूहमा कति रोहिंग्या छन् भन्ने बारेमा मलेसिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन्। संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका झण्डै 1,90,000 म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये झण्डै 2/3 रोहिंग्या छन्।
4: नेपाल दर्पणमा अब केही खेल खबर। यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका के भडेका गोलकिपर भोजिनाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेकै जस्तो जीवनमै फर्कन चाहेको बताएका छन्। विश्वकप अघि 40 वर्षीय भोजिना खासै परिचित थिएनन्, तर स्पेनसँगको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमायो। यो खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो। यो खेलपछि इन्स्टाग्राममा भोजिनाका फलोअर्सको संख्या झण्डै 50,000 बढ़ेर 2,84,00,000 पुगेको थियो। साथै उनी पोर्चुगलको साना क्लब चावेसबाट चिलीको शीर्ष डिभिजनको क्लब कोलो कोलोमा आबद्ध भएका छन्। उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेका छन्। तर भोजिना आफ्नो नयाँ नयाँ चर्चाले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पनि ल्याएको बताउँछन्। मैले मेरो शान्ति र चयन गुमाएको छु, उनले द अब्जर्भरसँग भनेका छन्। भोजिनाले आफ्नो लोकप्रियताले आमा बुबालाई पनि असर पारेको गुनासो गरेका छन्। यही कारण सीमाहरू तोक्न सिक्नुपर्ने अवस्था आएको उनको भनाइ छ।
3: जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको चारवटै क्वार्टर फाइनलका खेल वर्षा कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश आईसीसीको शीर्ष वरियताका आधारमा अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको पहिलो क्वार्टर फाइनलमा पाकिस्तान र हङकङ, दोस्रो क्वार्टर फाइनलमा भारत र अफगानिस्तान, तेस्रो क्वार्टर फाइनलमा नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनलमा बंगलादेश र मलेसिया बीच हुने खेल तालिका थियो। तर निश्चिन्मा रहेको करोगी स्पोर्ट्स पार्कमा वर्षा बाधक बन्यो। प्रतियोगिताको सेमी फाइनल खेल आउँदो बिहिबार करोगी स्पोर्ट्स पार्कमा हुनेछ। पहिलो खेलमा बिहान पाउने 6 बजे पाकिस्तान र बंगलादेश तथा दोस्रो खेलमा बिहान पाउने 11 बजे भारत र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल र तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा पनि निश्चिन्मय खेलस्थलमा रहने हुनेछ। पर्सी पनि वर्षाको सम्भावना कायम छ तर मौसममा सुधार आउने पूर्वानुमान छ। बाँकी खेलहरूमध्ये कुनैमा बराबरीको नतिजा आएमा सुपर ओभर मार्फत विजेताको टुङ्गो लाग्नेछ। सेमी फाइनलमा यदि मौसमको कारण खेल वा सुपर ओभर पूरा हुन नसकेमा उच्च वरियताको टोली फाइनलमा प्रवेश गर्नेछ। आफ्ना खेलमा भारत र पाकिस्तान उच्च वरियतामा रहेका छन्। फाइनल खेल वर्षाका कारण रद्द भएमा दुवै टोलीले संयुक्त रूपमा स्वर्ण पदक पाउनेछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग र कान्ति लोकबहादुरदेखि सञ्चालनमा, बाढ़ी पहिरोले अवरूद्ध अन्य सड़क पनि 3 दिनभित्र खुलाउने तयारी, दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी,
3: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति, पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ नभई उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर,
4: चाडपर्वको मुखमा चीनतर्फका 3 नाका बन्द हुँदा बजारमा महँगी बढ़ने चिन्ता, कोदारी तातोपानी नाका सञ्चालनमा ल्याउने सरकारको पहल,
3: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिंग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो, हिरासत केन्द्रमा कठिन कारण स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त,
4: र विश्वकपको चर्चाका कारण आफ्नो गोपनीयता गुमेको के भटेका गोलकिपरको गुनासो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: नियमित एचसीबी खोप सञ्चालन सम्बन्धी प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको अत्यन्त जरुरी सूचना।
2: किशोरीहरूलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचसीभी खोप सेवा लमजुङ जिल्लाका सबै स्थानीय तहहरूमा सञ्चालन हुँदैछ। यो खोप सेवा विद्यालय तथा नजिकको स्वास्थ्य संस्थामा तोकिएको मितिमा गई लिन सकिनेछ।
1: यो खोप कसलाई लगाइन्छ?
2: कक्षा 6 मा अध्ययनरत छात्राहरू तथा विद्यालय नजाने 10 वर्षका किशोरीहरू।
1: खोप सञ्चालन हुने मिति
2: बेसी सहर नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, सुन्दर बजार नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, मध्य नेपाल नगरपालिकामा 2083 असोज 14, 15 र 16 गते, रायनास नगरपालिकामा 2083 असोज 15 र 16 गते, दुधपोखरी गाउँपालिकामा 2083 असोज 15 देखि 16 गते सम्म, मर्स्याङ्गे गाउँपालिकामा 2083 असोज 14 र 15 गते, दोर्दी गाउँपालिका 2083 असोज 14 गते, कोलासुथर गाउँपालिका 2083 असोज 15 र 16 गते।
1: खोप कहाँ उपलब्ध हुन्छ?
2: कक्षा 6 अध्यापन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थाहरूमा। थप जानकारीको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्य कर्मी तथा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला।
1: अनुरोधक जिल्ला खोप समन्वय समिति तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङ।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थित का लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छेउलिङ बौद्ध गुम्बा, मर्स्याङ्गे गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लमजुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
4: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। रायनासका तत्कालीन हाकिम, जनप्रतिनिधि र कर्मचारी सहित 9 जना विरूद्ध भ्रष्टाचार मुद्दा, 100,72,000 रूपियाँ हिनामिना गरेको आरोप। मर्चाङ्गी गाउँपालिकामा पालिकावासीलाई असोजदेखि 40 युनिटसम्म विद्युत निशुल्क, पालिकावासीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा। मौलिक संस्कृति र ग्रामीण जीवनले आकर्षित गर्दै लमजुङको सिङ्गी गाउँ पदमार्गले थपिँदै पर्यटकीय सम्भावना। भगिनी सम्बन्ध स्थापनाको 1 वर्षपछि लमजुङको दुर्दी र चीनको फुगोङ काउन्टी बीच पहिलो मैत्रीपूर्ण भेट, पर्यटन संस्कृति र जनस्तरको सम्बन्ध विस्तारको विषयमा छलफल। र गण्डकीको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत निरीक्षण, उद्धार राहत र पुननिर्माणलाई तीव्र बनाउन निर्देशन।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
0: समाचार अब विस्तारमा। लमजुङको रायनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन रोजगार संयोजक सहित 9 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले रायनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, तत्कालीन लेखापाल नवीन कुमार बराल, उडा अध्यक्षहरू सहित 9 जनालाई प्रतिवादी बनाएको हो। आर्थिक वर्ष 2076-77 श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त 100,72,000 रूपियाँ सशर्त अनुदान बजेट तोकिएको काममा खर्च नगरी आपसमा मिलेमतो गरी हिनामिना गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो। आर्थिक वर्षको अन्तिम दिन कानून विपरीत संघीय संचित कोषमा रकम फिर्ता नगरी रोजगार संयोजकले पेस्की लिए अन्य प्रतिवादीहरूको खातामा रकम जम्मा गरेर कार्यक्रम नै सञ्चालन नगरी रकम हिनामिना गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। यसगरी रोजगार संयोजक न्यौपानेले 2076 वैशाख 16 गते नगरपालिकाबाट बुझेको 1 थान ल्यापटप, 1 थान प्रिन्टर र 1 थान क्यामेरा 2077 कार्तिक 1 गते सेवाबाट बर्खास्त भएपछि पनि बुझार नाथ नगरी 1,67,256 रूपियाँ बराबरको सरकारी जिन्सी सामान हिनामिना गरेको पाइएको छ। सरकारी सम्पत्ति दुरूपयोग गरी गैर कानूनी लाभ लिने बदनियतले काम नगरी रकम फर्च्युट नगरेको र जिन्सी सामान समेत नबुझाएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन अनुसार आरोप पत्र दायर गरिएको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भन्नुभयो। अख्तियारले मुख्य प्रतिवादी तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसँग 18,39,256 रूपियाँ बिगो कायम गरी कैद बिगो, बमोजिम जरिवाना र बिगो असूल उपरको माग दावी गरेको छ। यसगरी तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन लेखापाल नवीन कुमार बरालसँग जनही 100,72,000 रूपियाँ बिगो कायम गरी कैद र जरिवाना सजायको माग गरिएको छ। मुद्दा दायर गरिएका प्रतिनिधिहरूमा रायनास नगरपालिकाका तत्कालीन उडा अध्यक्षहरू क्रमशः उडा नम्बर 1 का रमेश न्यौपाने बिगो 89,185 रूपियाँ, उडा नम्बर 3 का तत्कालीन उडा सदस्य
4: ओजराज पौडेल बिगो 2,79,662 रूपैयाँ, उडा नम्बर 4 का तत्कालीन उडा अध्यक्ष जयसिमान गुरूङ बिगो 1,24,859 रूपैयाँ रहेका छन्। त्यस्तै उडा नम्बर 5 का तत्कालीन उडा अध्यक्ष नन्दबहादुर कुमाल, उडा नम्बर 6 का तत्कालीन उडा अध्यक्ष रूकक बहादुर तामाङ गुरूङ, उडा नम्बर 7 का तत्कालीन उडा अध्यक्ष माधव प्रसाद बराजुली र उडा नम्बर 8 का तत्कालीन उडा अध्यक्ष कृष्ण प्रसाद लामिछाने रहेका छन्। उनीहरू सबै विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 को दफा 17 बमोजिम बिगो बमोजिम जरिवाना कैद सजाय र असूल उपरको मागदाबी लिएको आयोगले जनाएको छ। लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने योग्य परिवारले यही असोजदेखि मासिक 40 युनिटसम्म विद्युत निशुल्क उपलब्ध गराउन शुरू गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष 83-84 को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत उज्यालो मर्स्याङदी कार्यक्रम मार्फत पालिकावासीलाई निशुल्क विद्युत सुविधा उपलब्ध गराउन लागेको हो। गाउँपालिकाले सोमबार जारी गरेको सूचना अनुसार निशुल्क विद्युत सुविधाका लागि गाउँपालिकाका सबै ओडाबाट आवेदन संकलन गरिएको थियो। प्राप्त आवेदन मध्ये लाभग्राही छनौट समितिबाट छनौट भएका लाभग्राहीलाई गाउँ कार्यपालिकाबाट स्वीकृत गर्ने निर्णय भइसकेको छ। छनौट भएका लाभग्राहीको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्र मार्फत थप परीक्षण समेत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ। निशुल्क विद्युत सुविधा कार्यान्वयनका लागि मर्स्याङदी गाउँपालिका र नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रबीच समझदारी पत्रमा एमओयू तथा कार्य सम्झौता समेत भइसकेको छ। गाउँपालिकाका अनुसार 2083 असोज महिनादेखि योग्य लाभग्राहीले मासिक 40 युनिटसम्मको विद्युत निशुल्क सुविधा पाउनेछन्। यस कार्यक्रमले गाउँपालिकाभित्रका योग्य परिवारलाई विद्युत उपयोगमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले निशुल्क विद्युत सुविधामा समेटिएका लाभग्राही तथा सम्बन्धित सरकारवालालाई आवश्यक जानकारी लिन र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ। ढुङ्गाले छाएका परम्परागत घर, गुरूङ समुदायको संस्कृति, स्थानीय स्वाद र शान्त ग्रामीण परिवेशले लमजुङको सिङदी गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ। खुला सुथार गाउँपालिका 5 पर्ने सिङदी प्रकृति र संस्कृतिको संयोजनका कारण पछिल्लो समय ग्रामीण पर्यटनमा रूचि राख्ने पर्यटकको रोजाईमा पर्न थालेको हो। विगतमा पर्याप्त प्रचार प्रसार हुन नसक्दा ओझेलमा रहेको गाउँमा 2076 सालदेखि होमस्टे सञ्चालन भएसँगै पर्यटकको आगमन बढ़ेको स्थानीयहरू बताउँछन्। होमस्टे भने 2081 सालमा औपचारिक रूपमा दर्ता गरिएको हो। सिङदीमा रहेका 235 घर मध्ये हाल 18 घरले होमस्टे सञ्चालन गरिरहेका छन्। सिङदी सामुदायिक होमस्टेका अध्यक्ष हुकुम बहादुर गुरूङका अनुसार अधिकांश पर्यटक एक रात गाउँमा बिताउने गर्छन्। समूह बनाएर सवारी साधन रिजर्भ गरी आउने पर्यटकको संख्या पनि बढ़िरहेको छ। नियमित रूपमा पर्यटक नआए पनि मासिक करिब 100 जनासम्म पर्यटक पुग्ने गरेको उहाँले बताउनुभयो। गुरूङ समुदायको बाहुल्यता रहेको सिङदीमा पर्यटकका लागि घाटु, सोरठी र कृष्ण चरित्र जस्ता मौलिक सांस्कृतिक प्रस्तुति देखाउने गरिन्छ। गाउँका गुम्बा तथा देवी स्थान लगायत धार्मिक तथा सांस्कृतिक स्थलले पनि पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। होमस्टेमा स्थानीय रूपमा उत्पादित चामल, कोदो, तरकारी, साग सब्जी र लोकल कुखुराबाट तयार गरिएका परिकारलाई प्राथमिकता दिइन्छ। एक रातको प्याकेजका लागि प्रति व्यक्ति 1,100 रूपैयाँ शुल्क लिने गरिएको अध्यक्ष गुरूङले जानकारी दिनुभयो। सिङदीको आकर्षण होमस्टेमा मात्र सीमित छैन, गाउँ गुरूङ सम्पदा पदमार्गसँग जोड़िएको छ। कास्कीको ताङतिङबाट शुरू हुने पदमार्ग क्रपु डाँडा हुँदै लमजुङका विभिन्न गुरूङ बस्ती पार गरेर मनाङको तिमाङसम्म पुग्छ। पुराना पैदल तथा व्यापारिक मार्ग भेडीगोट र खर्क समेटिएको यो पदमार्गबाट अन्नपूर्ण, माछापोस्ते, लमजुङ, हिमलुङ, गणेश, हिमालचोली र मनासोली हिम श्रृंखलाको दृश्यावलोकन समेत गर्न सकिन्छ। लमजुङको दोर्दी गाउँपालिका र चीनको युनान प्रान्त स्थित फुगोङ काउन्टी बीच भगिनी सम्बन्ध स्थापना भएको करिब 1 वर्षपछि पहिलो पटक भौतिक भेटघाट भएको छ। दुई स्थानीय तहका प्रतिनिधिबीच पर्यटन, संस्कृति, कला, शिक्षा र जनस्तरको सम्बन्ध विस्तारको विषयमा छलफल भएको छ। पाँचौं न्यूज्याङ उपत्यका सांस्कृतिक सप्ताह तथा नेपाल चीन जनस्तरीय सांस्कृतिक आदान प्रदान कार्यक्रम अन्तर्गत फुगोङ काउन्टीमा आयोजित मैत्रीपूर्ण कार्यक्रममा दोर्दी गाउँपालिकाको प्रतिनिधि मण्डल सहभागी भएको हो। कार्यक्रममा दुवै पक्षले आपसी सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफल गर्नुका साथै सामग्री तथा दस्तावेज आदान प्रदान गरेका थिए। दोर्दी गाउँपालिका र फुगोङ काउन्टी बीच सन् 2025 नोभेम्बर 7 अनलाइन माध्यमबाट भगिनी सम्बन्ध स्थापना भएको थियो। फुगोङ काउन्टीका जनसरकार प्रमुख ली सेङबिङ र दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी बीच भएको सहमतिपछि दोर्दीको प्रतिनिधि मण्डल पहिलो पटक फुगोङ पुगेको हो। सेप्टेम्बर 27 भएको मैत्रीपूर्ण आदान प्रदान बैठकमा नेपाली टोलीले राष्ट्रिय पोशाक सहित सहभागिता जनाएको थियो। बैठकपछि टोलीले लाजुदी ग्रामीण सांस्कृतिक तथा पर्यटन नमूना स्थलको भ्रमण गरेको थियो। सांस्कृतिक सप्ताह उद्घाटन कार्यक्रममा समेत टोली सहभागी भएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष अधिकारीको नेतृत्वमा 5 सदस्यीय प्रतिनिधि मण्डल चीन पुगेको हो। टोलीमा गाउँपालिका उपाध्यक्ष विच्छ बहादुर घले, उडा नम्बर 9 अध्यक्ष आशिष तामाङ, फलेनी माबी हिले बजारका प्रधान अध्यापक केदार बोहरा र अमरज्योति माध्यमिक विद्यालयका शिक्षक जोगमाया गुरूङ रहनु भएको छ। फुगोङ काउन्टीको निमन्त्रणामा पुगेको टोलीले सेप्टेम्बर 25 30 सञ्चालन हुने 5 नुजाङ उपत्यका सांस्कृतिक सप्ताहमा सहभागिता जनाइरहेको छ। भ्रमणको क्रममा टोलीले फुगोङका विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको अवलोकन समेत गरेका छन्। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
5: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, बिच सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउन।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ सिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
6: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
9: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
10: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
9: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलो मेसै पाइन।
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
10: तिमी पनि साह्रै लाटी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
9: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
10: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
11: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा, लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
12: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
13: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
14: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
13: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस्ट र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
14: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
13: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
15: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98 27 11 77 82 र 98 467 47 245।
16: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत लमजुङमा प्रदेश तथा क्षेत्रीय अधिवेशनको मतदान कार्य सम्पन्न भएको छ। प्रदेश प्रतिनिधि तथा क्षेत्रीय प्रतिनिधि चयनका लागि सोमबार मतदान भएको हो। कुल मतदाता 1802 रहेकोमा 1465 मत खसेको निर्वाचन अधिकृत सन्तोष मणि न्यौपानेले जानकारी दिनुभयो। मतदानमा सहभागी प्रतिनिधिहरूले निर्धारित मतदान स्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन्। बेसी शहर नगरपालिका 8 स्थित जिल्ला समन्वय समितिको हलमा भएको मतदानमा कांग्रेसका नेता कार्यकर्ता तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रदेश र क्षेत्रीय प्रतिनिधि चयनका लागि भएको यो मतदानलाई कांग्रेसको सांगठनिक गतिविधिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। अधिवेशनबाट क्षेत्रीय तहमा तथा प्रदेश तहमा नयाँ प्रतिनिधि चयनसँगै पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको तयारी अन्तर्गत आज देशका विभिन्न तहमा पनि अधिवेशनका गतिविधि अघि बढ़ेका छन्। सोही क्रममा लमजुङमा पनि क्षेत्रीय अधिवेशन मार्फत प्रतिनिधि चयनको प्रक्रिया अघि बढ़ाइएको हो। लमजुङको अधिवेशनमा देखिएको सहभागिता र चहल पहलले जिल्लामा कांग्रेसको आन्तरिक संगठन निर्माण तथा नेतृत्व चयनप्रतिको चासोलाई समेत देखाएको छ। गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहमा प्रवेश गर्नुभएको छ। मनाङेलाई आज देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले पार्टीमा स्वागत गर्नुभएको हो। मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी मनाङेलाई दिएको छ। देउवा स्वदेश फर्किएकै दिन उहाँलाई भेट्न मनाङे चुनदेवी स्थित सम्पर्क कार्यालयमा पुग्नु भएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अविरल वर्षाका कारण बाढ़ी पहिरोबाट प्रभावित बागलुङ म्यागदी र पर्वत लगायतका जिल्लाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा उहाँले बाढ़ी पहिरोले पुर्याएको जनधनको क्षति सड़क र पुल सहितका भौतिक पूर्वाधारमा परेको असरको विषयमा स्थानीय नागरिक र सुरक्षा निकायसँग जानकारी लिनुभएको छ। बागलुङ र म्यागदीमा मुख्यमन्त्री पाण्डेको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ। बैठकमा बाढ़ीले पारेको क्षति वर्तमान अवस्था र तत्कालै गर्नुपर्ने कामबारे गहन छलफल भएको थियो। मुख्यमन्त्री पाण्डेले विस्थापित नागरिक बसिरहेको स्थान खाद्यान्न र स्वास्थ्यको अवस्थाबारे उनीहरूसँगै प्रत्यक्ष भेट गरी जानकारी समेत लिनुभएको छ। बाढ़ी पहिरोका कारण गण्डकी प्रदेशभर 20 जना भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने केही नागरिक अझै बेपत्ता छन्। सोमबार बसेको मन्त्री परिषद बैठकले बाढ़ी पहिरोबाट मृत्यु र बेपत्ता भएका नागरिकका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। त्यसैगरी मृतकका परिवारलाई काजगिरिया खर्च बापत थप 25,000 रूपियाँ र घाइतेलाई उपचार खर्च बापत 50,000 रूपियाँ दिइने भएको छ। यसअघि भोटेकोसीका बाढ़ी प्रभावितलाई पनि प्रदेश सरकारले सोही परिमाणको सहयोग उपलब्ध गराएको थियो भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4 करोड़ रूपियाँ जम्मा गरेको थियो। लगातारको विपदले प्रदेशभर 11 झोलुङ्गे पुल 6 पक्की पुल र 43 सड़क खण्डमा क्षति पुर्याएको छ। अवरूद्ध मध्ये अधिकांश प्रादेशिक सड़कहरू अहिले सञ्चालन हुने क्रममा रहेका छन्। मध्य पहाड़ी लोकमार्ग कालीगण्डकी करिडोर बेनी जोमसुम कोरूला सड़क तथा बेसी शहर मनाङ सड़क खोल्न संघीय सरकारसँग आवश्यक समन्वय भइरहेको छ। चाडपर्वको समयमा सड़क ठप्प हुँदा सर्वसाधारणलाई शास्ति हुने भएकोले वैकल्पिक बाटो सम्भव भएका ठाउँमा तत्काल सड़क खुलाउन जिल्ला स्थित पूर्वाधार विकास कार्यालयहरूलाई निर्देशन दिइएको छ। मन्त्री परिषद बैठकले भत्किएका भौतिक संरचनाको पुननिर्माण तत्काल शुरू गर्न र क्षतिको पूर्ण विवरण 3 दिनभित्र संकलन गर्न मातहतका निकायलाई आदेश दिएको छ। प्रदेश सरकारले संघीय सरकार स्थानीय तह सुरक्षा निकाय र सबै सरकारवालासँग मिलेर काम गरिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। तत्कालिक राहतका लागि बागलुङ भनाङ म्याग्दी र पर्वतमा आवश्यकता अनुसार त्रिपाल टेन्ट र स्वास्थ्य सामग्री पठाइसकिएको छ। प्रदेशका 11 जिल्लाका विपद व्यवस्थापन कोषमा न्यूनतम 10 लाख रूपियाँ घट्न नदिने गरी बजेट पठाइएको छ भने प्रदेश विपद व्यवस्थापन कोषमा 10 करोड़ रूपियाँ मौजदात रहेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रायनासका तत्कालीन हाकिम जनप्रतिनिधि र कर्मचारी सहित केही विरूद्ध भ्रष्टाचार मुद्दा 16,72,000 रूपियाँ हिनामिना गरेको आरोप। मर्साङदी गाउँपालिकामा पालिकावासीलाई असोजदेखि 40 युनिटसम्म विद्युत निशुल्क, पालिकावासीलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा। मौलिक संस्कृति र ग्रामीण जीवनले आकर्षित गर्दै लमजुङको सिंहदी गाउँ पदमार्गले थपिँदै पर्यटकीय सम्भावना। भगिनी सम्बन्ध स्थापनाको 1 वर्षपछि लमजुङको दोर्जी र चीनको फुगोङ काउन्टे बीच पहिलो मैत्रीपूर्ण भेट, पर्यटन संस्कृति र शिक्षाको सम्बन्ध विस्तारको विषयमा छलफल। र गण्डकीको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत निरीक्षण, उद्धार राहत र पुननिर्माणलाई तीव्र बनाउन निर्देशन। अवस्था यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: अहिले बेलुकीको 7 बज्यो।
3: शान्ति र विकासका लागि हाम्रो आवाज।
4: Radio Chautari, 91.4 MHz.
5: आदरणीय श्रोता मित्र, जैव सिंह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नुको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा शुरू गरौं है त। प्रिय श्रोता, माथि यहुदियामा मृत सागरको पूर्वपट्टि 300 भन्दा अग्लो पहाड़ छ, अनि त्यो पहाड़मा एउटा धेरैवटा कोठाहरू भएको राजदरबार थियो। त्यो महल साह्रै नै सजिएको सुन्दर थियो, अनि त्यो महल चाहिँ 300 फिट लामो, 200 फिट चौडाइ भएको एउटा पर्खालले घेरिएको थियो र सुरक्षित थियो। अनि यो महल चाहिँ हेरोद एन्टिपासको थियो। त्यस महलभित्र कैदीहरू राख्ने एउटा जेल पनि थियो। श्रोता, त्यो महलभित्र भएको जेलमा तपाईँ र हामीले जानेको मानिस राखिएको थियो। त्यसको नाउँ बप्तिस्मा दिने योहन्ना थियो, अनि केही महिनादेखि योहन्ना त्यही जेलमा राखिएका थिए। अनि उनले आफूले इजरायलमा प्रचार गरेको दिनहरूको सम्झना गरे। उनले कसरी प्रचार गरेका थिए र आउनुहुने मसीहको निम्ति ठाउँ तयार पार भन्दै बप्तिस्मा दिएको कुराहरूको बारेमा सम्झे। अनि त्यो मसीहले उहाँको आफ्नै राज्य स्थापना गर्नुहुने थियो र आफ्ना मानिसहरूमाथि आफ्ना आत्मा खन्याउनुहुने थियो। परमेश्वरले योहन्नालाई यो प्रकट गरिदिनु भएको थियो कि त्यो दिन आउनेछ जब एकजना मानिसले बप्तिस्मा लिनुहुनेछ र उहाँमाथि परमेश्वरको आत्मा आइरहेको योहन्नाले देख्नेछ। जब योहन्नाले त्यो देखे, उनले जाने कि उहाँ नै ख्रिस्ट मसीहा हुनुहुन्छ। एक दिन नासरतका येशू योहन्नाका आएर बप्तिस्मा दिनलाई भन्नुभयो। अनि योहन्नाले येशूको बारेमा पहिले नै आफ्नो आमाबाट सुनेका थिए र जानेका थिए कि येशू एक विशेष व्यक्ति हुनुहुन्थ्यो। जब येशू योहन्ना कहाँ आउनुभयो, उनले आफूलाई अयोग्य ठाने र उनले येशूलाई नै बप्तिस्मा दिनको निम्ति आग्रह गरे। त तर येशूले त्यो इन्कार गर्नुभयो र योहन्नाबाट नै बप्तिस्मा लिनु आवश्यक छ भनी भन्नुभयो। जब योहन्नाले बप्तिस्मा दिए त्यसै घडी स्वर्ग उघ्रियो अनि परमेश्वरको आत्मा येशूमाथि आउनुभयो र योहन्नाले जाने कि येशू नै मसीह हुनुहुन्थ्यो। प्रिय श्रोता मित्र, तर यो सबै कुरा धेरै दिन अघि नै भएको थियो। योहन्नाले परमेश्वरको आत्मा येशूमाथि ओर्लिएको देखेपछि उनले फेरि कहिले पनि उहाँको बारेमा प्रचार गरेनन्। त्यसपछि येशू केही छिनको लागि उजाड स्थानतिर जानुभयो र जब उहाँ फर्किनुभयो योहन्नाले उहाँलाई यसो भने, संसारको पाप उठाइले जाने परमेश्वरको धुमा। तर येशू फेरि फर्केर योहन्ना कहाँ आउनु भएन, तर अर्को गन्तव्य स्थानतिर जानुभयो। अनि अर्को दिन फेरि येशू हिँडेर आउनुभयो र त्यो समयमा जब योहन्नाले भने, हेर परमेश्वरको थुमा, अनि उनका दुई चेलाहरू येशूको पछि दगुरे र फेरि योहन्ना कतै पनि देखा परेन। तर यस्तै नै हुनुपर्ने थियो, योहन्ना उहाँको निम्ति मानिसहरूलाई तयार पार्न आएका थिए। अनि एक दिन उनको एकजना चेलाले आएर भन्यो, योहन्ना गुरुज्यू, तपाईँले बप्तिस्मा दिनुभएको व्यक्ति जसलाई तपाईँले मसीह भन्नुभएको थियो उहाँले त अहिले प्रचार गर्दै हुनुहुन्छ अनि भीड़हरू तपाईँबाट उहाँका गइरहेका छन्। तर योहन्नाले यसको केही मतलब राखेनन्। उनले जान्दथे कि उनी घट्नै पर्छ र येशू बढ्नै पर्छ। उनले परमेश्वरले सामर्थ्य दिए बमोजिम विश्वासयोग्य भएर प्रचार गरे, तर उनले जान्दथे कि भविष्यमा येशूले ठाउँ लिनुहुनेछ। येशूले आफ्नो मानिसहरूमाथि आफ्ना हात हाल्यो, योहन्ना गुरुज्यू, तपाईँले बप्तिस्मा दिनुभएको व्यक्ति जसलाई तपाईँले मसीह भन्नुभएको थियो उहाँले त अहिले प्रचार गर्दै हुनुहुन्छ अनि भीड़हरू तपाईँबाट उहाँका गइरहे

कहिले काहीँ योहन्नालाई आफू कहाँ राजदरबारमा बोलाउने गर्दथे अनि उनलाई भन्ने गर्दथे। हेरोदलाई थाहा थियो कि योहन्ना एक धर्मी र पवित्र मानिस थिए अनि ऊ योहन्नासँग कुराकानी गरेर आनन्द लिने गर्दथे, तर हेरोदले उनलाई कहिले पनि जेलबाट मुक्त गर्ने थिएन। प्रिय श्रोता, दिन धेरै बित्दै गयो, हप्ता बित्दै गयो अनि कयौं महिना बित्यो अनि अझै पनि योहन्ना जेलमा नै थिए। यसो कहाँ हुनुहुन्थ्यो त? उहाँले के गर्दै हुनुहुन्थ्यो? अनि समय समयमा योहन्नाका चेलाहरू उनलाई भेट्न जेलमा आउने गर्दथे। उनीहरूले यसुको बारेमा सुनेको कुरा बताउने गर्दथे र उहाँले गर्नुभएको कार्यहरू पनि भन्ने गर्दथे। यसले योहन्नालाई उत्साह दिँदथ्यो। तर समय बित्दै जाँदा केही पनि परिवर्तन भएको देखिएन। यदि येशु मसीह हुनुहुन्छ भने उहाँले परमेश्वरको राज्य स्थापित गर्नुहुने थियो, तर यदि उहाँ परमेश्वरको राज्य स्थापित गर्न आउनु भएको भने किन उनी अझै पनि जेलमा नै थिए त? तर समय बित्दै गएको थियो र पनि केही परिवर्तन भएको थिएन। प्रिय श्रोता, एक दिन योहन्नाका दुईजना चेलाहरू उनलाई भेट्न जेलमा आए। योहन्नाले तिनीहरूलाई भने, म तिमीहरूलाई एउटा काम दिनेछु। म तिनीहरूले येशूलाई खोजेर यो प्रश्न गरेको चाहन्छु, जो आउनुहुनेछ के तपाईँ उहाँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौं? यो कुरा योहन्नाले जान्न चाहन्थे। तापनि योहन्नाले स्वर्ग उग्रिएको र येशूमाथि परमेश्वरको आत्मा आइरहेका देखेका थिए। येशू राजा हुनुहुन्छ भन्ने परमेश्वरको आवाज सुनेका थिए अनि त्यसपछि ती दुई योहन्नाका चेलाहरू येशूलाई खोज्न निस्के अनि जस्तै तिनीहरू गालिलीमा आइपुगे, तिनीहरूले मानिसहरूलाई येशू कहाँ हुनुहुन्छ भनी सोधपुछ गर्न थाले अनि मानिसहरूले यो भीड़को पछि लाग र उहाँलाई तिमीहरूले भेट्टाउनेछौ भनेर जवाब दिए। त्यसपछि तिनीहरू भीड़को पछि लागे जहाँ हजारौं मानिसहरूको भीड़ जम्मा भएको थियो। सबैजना येशूलाई नै हेरिरहेका थिए। अन्तिममा तिनीहरूले येशूलाई भेट्टाए र अब योहन्नाको सन्देश येशूलाई भन्न सक्दथे। त्यसपछि तिनीहरूले येशू कहाँ गएर भने, येशू, हामी योहन्नाका चेलाहरू हौ, योहन्ना अहिले जेलमा छन्। तपाईँले बप्तिस्मा दिएपछि मानिसहरूले तपाईँलाई पछ्याउन थालेपछि हेरोदले उनलाई पक्रे किनभने उनले हेरोदको पापको विरुद्धमा बोले। योहन्ना केही महिनादेखि नै त्यहाँ छन् र अहिले उनी छक्क पर्दैछन्। के तपाईँ नै आशा गरिएको हुनुहुन्छ कि हामी तपाईँको प्रतीक्षा गरौं कि अरू कसैको बाटो हेरौं? त्यसपछि यो सुनेर येशूले केही पनि भन्नु भएन। उहाँले तिनीहरूलाई दयापूर्ण भावले हेर्नुभयो र योहन्नाले उहाँलाई बप्तिस्मा दिएको बारेमा विचार गर्नुभयो। योहन्ना एक नम्र व्यक्ति थिए। उनी एक महान अगमवक्ता थिए। उनी अझ एक अगमवक्ता भन्दा महान थिए। अनि येशू दुखित हुनुभयो किनकि योहन्ना जेलमा थिए, तर उहाँले यसो भन्नुभएन। यसरी नै नम्रताको मार्गमा संसारमा परमेश्वरको मार्ग स्थापित हुनेछ। येशू योहन्नाका चेलाहरूतर्फ फर्कनुभयो, तर उहाँले तिनीहरूलाई टाढा पठाउनु भएन अनि उहाँले तिनीहरूलाई हप्काउनु पनि भएन अनि उहाँले शंका गरेको कारणले योहन्नालाई पनि हप्काउनु भएन। त्यसपछि केही क्षणमा नै त्यहाँ कोही एकजना येशू भन्दै येशू कहाँ आयो, येशू हामीमाथि दया गर्नुहोस्, यो मेरो भाइ हो, ऊ दृष्टिविहीन छ, तपाईँले निको पार्नुभयो भने ऊ देख्न सक्छ। अनि येशूले भन्नुभयो, म गर्नेछु। त्यसपछि उहाँले त्यसको आँखामाथि आफ्नो हात राख्नुभयो र उसले आफ्नो आँखा खोल्यो र भन्यो, म अहिले देख्न सक्छु, म देख्न सक्छु। अनि भीड जोडले चिच्यायो। त्यसपछि दुईजना मानिसहरू फेरि येशू कहाँ आए अनि एउटाले भन्यो, येशू, के तपाईँले हामीमाथि दया गर्नुहुनेछ? म राम्रोसँग हिँड्न सक्दिन। अनि येशूले अर्को मानिसतिर फर्केर भन्नुभयो, अनि तिमी के चाहन्छौ त? त्यसपछि उसले लुगाले बेरिएको आफ्नो हात देखायो, जुन रोगले ग्रस्त थियो। त्यस मानिसले भन्यो, म शुद्ध हुन चाहन्छु, म आफ्नो छालाको रोगबाट निको हुन चाहन्छु। अनि येशूले भन्नुभयो, म तिमीहरू दुवैलाई निको पार्नेछु। अनि त्यही वचनसँगै ती दुवै मानिसले उहाँबाट आफूमा शक्ति आएको महसुस गरे। त्यसपछि त्यो लङ्गडो मानिस ठिकसित हिँड्ने भयो र त्यो अशुद्धको छालाको रोग निको भयो र शुद्ध भयो। त्यसपछि भीड़बाट ठूलो चिच्याएको आवाज आयो। त्यहाँ एकजना स्त्रीको छोरोको मृत्यु भएको थियो। त्यसपछि येशूले योहन्नाका चेलाहरूलाई हेर्नुभयो, जो केही प्रश्नहरूका साथ आएका थिए। उहाँले तिनीहरूलाई उहाँको पछि आउन इशारा गर्नुभयो र उहाँहरू त्यस रोइरहेकी स्त्री कहाँ जानुभयो।
त्यसपछि

यसु त्यस स्त्रीको छेउमा घुँडा टेक्नुभयो र उहाँले त्यस स्त्रीको हातबाट त्यस बालकलाई आफ्नो हातमा लिनुभयो। उहाँले त्यस बालकको कानमा केही बोले जस्तो गर्नुभयो र त्यस बालकले त्यही समयमा नै गहिरो सास लियो र आफ्नो आँखा खोल्यो। त्यो बालक फेरि जीवित भएको थियो। यसुले त्यस बालकलाई मृत्युबाट जीवित पार्नु भएको थियो। त्यसपछि भीड़ले उहाँको प्रशंसा गर्दै चिच्याए कि यसुले मृत्युबाट जीवित पार्नुभयो। अनि त्यसपछि यसुले भीड़लाई शान्त पार्नुभयो र प्रचार गर्नुभयो। उहाँले परमेश्वरको राज्यको बारेमा प्रचार गर्नुभयो। उहाँले यो भन्नुभयो कि परमेश्वरको राज्य तरवार लिएर मार्नलाई आएको थिएन, तर बिउ लिएर मानिसको हृदयमा रोप्न आएको थियो। परमेश्वरको राज्य परमेश्वरको आत्माको हतियार लिएर परिवर्तन गर्नलाई आएको थियो। परमेश्वरको राज्य शत्रुहरूलाई नाश गर्न आएको थिएन, तर यो शत्रुहरूलाई पुनः नयाँ बनाउन आएको थियो। परमेश्वरको राज्य निको पार्नलाई, क्षमा दिनलाई र पुनस्थापन गर्नलाई आएको थियो। त्यसपछि जब उहाँले आफ्नो वचनको अन्त्य गर्नुभयो, यसुले योन्नाका चेलाहरूतिर फर्कनुभयो र मुस्कुराएर तिनीहरूलाई भन्नुभयो, अब तिमीहरू जाऊ र योहन्नालाई तिमीहरूले देखेका र सुनेका कुराहरू भन। दृष्टिविहीनले दृष्टि पाएको छ, लङ्गडा हिँडेको छ, कुष्ठरोगी शुद्ध भएको छ, बहिराले सुनेको छ, मृतकहरू उठेका छन्, अनि यी गरीबहरूले परमेश्वरको राज्यको सुसमाचार पाएका छन्। अनि योहन्नालाई अर्को कुरा पनि भन, त्यो धन्यको हो जसले ममा बाधाको कारण पाउँदैन। ती दुई योहन्नाका चेलाहरू आफूले देखेका र सुनेका कुराहरूले अचम्मित भएका थिए र तिनीहरू सुसमाचार सुनेर पूर्ण आनन्द साथ योहन्नालाई भन्नलाई गए, यसु नै प्रतीक्षा गरिएका जन हुनुहुन्थ्यो अनि बरु कसैलाई हुनुपर्ने आवश्यकता थिएन।

प्रिय श्रोता, त्यसपछि योहन्नाका चेलाहरू भीड़लाई पछाडि पार्दै योहन्नालाई खबर दिनलाई गए। अनि येशु फेरि भीड़लाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, म तिमीहरूलाई अगमवक्ता योहन्नाको बारेमा कुरा गर्न चाहन्छु। तिमीहरू उजाड स्थानमा के हेर्न गयो? कि बतासले हल्लाइराखेको निगालोलाई? जब तिमीहरू उजाड स्थानमा योहन्नाको प्रचार सुन्नलाई गयो, तिमीहरूले के हेर्ने आशा गरेका थियौ? कि असल वस्त्र पहिरिएको मानिसलाई? हेर, चमकदार वस्त्र पहिरिएर विलासितामा बस्नेहरू त राजदरबारहरूमा हुन्छन्। तर तिमीहरू के हेर्न निस्क्यौ? कि अगमवक्तालाई? हो, म भन्दछु तिमीहरूले अगमवक्ता भन्दा श्रेष्ठलाई देख्यौ। यी तिनै हुन् जसका विषयमा लेखिएको छ, हेर म मेरो पुत्रलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो अघि मार्ग तयार गर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मिएकाहरूमध्ये योहन्ना भन्दा महान कोही छैन। त्यसपछि सारा भीड़ले चिच्याएर भन्यो, हो, योहन्ना परमेश्वरका अगमवक्ता थिए। तर येशूले भीड़लाई फेरि शान्त पार्नुभयो र भन्नुभयो, तापनि जो परमेश्वरको राज्यमा सानो भन्दा सानो छ, त्यो तिनी भन्दा अझ महान हुन्छ। त्यसपछि येशू चुप लाग्नुभयो। योहन्ना एक महान अगमवक्ता थिए। उनी एक परमेश्वरद्वारा मसीहको निम्ति र उहाँको राज्यको निम्ति मार्ग तयार गर्नको लागि खटाइएका जन थिए। प्रिय श्रोता, यदि तपाईँ र म परमेश्वरको राज्यमा प्रवेश गर्नु छ भने, यदि उहाँको क्षमादानको महसुस र परमेश्वरको परिवारमा पुनस्थापित हुनु छ भने, हामी कति साना छौ भनेर फरक पर्दैन। तर परमेश्वरको राज्यमा सानो हुनु पर्दछ, त्यसपछि हामी महान हुन्छौ। यहाँसम्म कि योहन्ना भन्दा महान हामी को हौ र के गर्छौ भनेर त होइन, तर उहाँ को हुनुहुन्छ र हाम्रो निम्ति के गर्नुहुन्छ भनेर हो। प्रिय श्रोता, तपाईँहरू मध्ये जसले यो कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँले निरुत्साहित अयोग्य महसुस गर्न सक्नुहुन्छ, तर रोकिनुहोस्। येशूलाई तपाईँ कहाँ बोल्न दिनुहोस् र उहाँले तपाईँको हृदयलाई उत्साहित पार्नुहुन्छ। तपाईँ औचित्यहीन हुनुहुन्न, तपाईँ अयोग्य हुनुहुन्न। येशूले तपाईँको जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ, अनि उहाँले तपाईँ को हुनुहुन्छ भनेर होइन, तर उहाँ को हुनुहुन्छ भनेर तपाईँलाई विशेष बनाउनुहुन्छ। योहन्ना एक महान अगमवक्ता हुन सक्छन्, तर यदि तपाईँ परमेश्वरको परिवारमा सानो हुनुहुन्छ भने तपाईँ योहन्ना भन्दा महान हुनुहुन्छ। त्यसपछि येशूले योहन्नाको बारेमा सन्देश रोक्नुभयो। उहाँले योहन्ना अझ पनि किन जेलमा थिए भन्ने कुरा बताउनुभयो। बत्तीसमा दिने योहन्नाको समयदेखि अहिलेसम्म परमेश्वरको राज्य द्वन्द्वद्वारा सताइएको र जबरजस्ती द्वन्द्वात्मक बनाइएको छ। परमेश्वरको राज्य द्वन्द्वमा सताइएको यो कसरी सत्य हुन सक्छ? स्वर्गको राज्य त सबै शक्तिशाली थियो। जब राज्य आउने थियो, सबै विपक्षीका शक्तिहरूलाई कुल्चने थियो, अनि कसरी सताइएको हुन सक्थ्यो त? तर यो येशूले ल्याउनु भएको राज्यको रहस्य थियो। परमेश्वरको राज्य शक्तिशाली योद्धा जस्तै आएको थिएन। स्वर्गको राज्य सबैलाई कुल्ची हिँड्ने दानव जस्तै आएको थिएन। तर परमेश्वरको राज्य एउटा बिउ छर्ने किसान जस्तै भएर आएको थियो। यो एउटा पाउ धोइरहेको नोकर जस्तै भएर आएको थियो। यो एउटा घाउ सफा गरिरहेको निको पार्ने जस्तै भएर आएको थियो। स्वर्गको राज्य यस्तै नै किसिमले आएको थियो, किनभने मानिसहरूलाई चंगाईको, धुवाईको अनि हृदयको पुनर्स्थापनाको खाँचो थियो। स्वर्गको राज्य बसाउनुको लागि आएको थियो। यही कुराले दुष्ट विद्रोही मानिसहरू यसको विरुद्धमा खडा भए, जस्तै कि हेरोद, एन्टिपास, जो आरामदायी प्रकारले आफ्नो महलमा बस्दथे र असल लुगा लगाउँदथे। तिनीहरूले योहन्नालाई गरे जस्तै परमेश्वरका अगमवक्ताहरू पक्रिन्थे र यस्तै नै पछि गएर येशूलाई पनि गर्ने थिए। तिनीहरूले एकदमै नराम्रो व्यवहार गर्ने थिए, परमेश्वरको राजदूतलाई मार्ने थिए। तर यसको सट्टामा परमेश्वरको राज्य खड़ा हुने थियो र त्यो राज्य प्रकट हुने थियो, किनभने यसले एक परिवर्तन ल्याउने थियो, हृदयको परिवर्तन। प्रिय श्रोता, यही नै येशूको दर्शन थियो, यही नै उहाँले गर्नुहुन्छ। त्यसपछि येशूले भन्नुभयो, सबै अगमवक्ताहरू र व्यवस्थाहरू योहन्ना भन्दा अघि नै भविष्यवाणी भएका थिए। अनि यसको अर्थ सबै अगमवक्ताहरू र मूसाका व्यवस्थाले उहाँको आगमन र आइरहेको राज्यको संकेत गर्दथ्यो। अहिले परमेश्वरको प्राथमिकता थियो कि उहाँको राज्य शून्यहरू सबैको लागि संसारमा आएको छ।
तर येशूले स्वर्गको राज्यको बारेमा उहाँ जानुभन्दा अगाडि अझ भन्नुभयो, यदि तिमीहरू मलाई ग्रहण गर्न चाहन्छौ भने बत्तीसमा दिने युहन्ना आउनेवाला एलिया थिए, जसको कान छ त्यसले सुनोस्। प्रिय श्रोता, युहन्ना नै एलिया थिए, यो कसरी हुन सक्थ्यो? येशूले शाब्दिक अर्थमा युहन्ना नै एलिया थिए भनेर भनिरहनु भएको थिएन। तिनीहरू दुई भिन्दै मानिसहरू थिए, तर युहन्ना चाहिँ एलियाको भविष्यवाणीको पूर्णता थिए। पुरानो नियमको अगमवक्ताहरूले यसो भनेका थिए कि परमप्रभुले पृथ्वीमा आफ्नो राज्य पुनस्थापना गर्नको लागि र मार्ग तयार पार्नको लागि एलियालाई पठाउनु हुने थियो, अनि युहन्नाले परमप्रभुको मार्ग तयार पारे जो अहिले संसारमा परमेश्वरको राज्य ल्याइरहनु भएको थियो। तर येशूले यो जान्नुहुन्थ्यो कि धेरैजनाले उहाँलाई विश्वास गर्ने थिएनन्। उहाँले जान्नुहुन्थ्यो कि तिनीहरूलाई आत्मिक कानको खाँचो थियो अनि त्यो थोरैसँग मात्रै थियो। त्यस कारणले येशूले तिनीहरूलाई भन्नुभयो, अब यस पुस्ताको तुलना म केसँग गरौं? यो त बजारमा खेल्ने ससाना केटाकेटीहरू जस्तै हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन् र भन्छन्, हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं तर तिमीहरू नाचेनौ, हामीहरूले विलाप गर्यौं तर तिमीहरूले अफसोस गरेनौ, किनभने युहन्ना खाँदै र पिउँदै आएनन्, तिनीहरू उनलाई भूतलाएको छ भने भन्दछन्, मानिसको पुत्र खाँदै र पिउँदै आयो र तिनीहरू भन्दछन्, हेर घिचुवा पियकट कर उठाउने र पापीहरूको मित्र, बुद्धि ठिक हो भन्ने कुरा त्यसका कामबाटै प्रमाणित हुन्छ। त्यसपछि उहाँले आफूले गर्नुभएको आश्चर्य कर्मको सहरलाई धिकार लाग्नुभयो, किनभने तिनीहरूले पश्चाताप गरेनन्। धिक्कार तलाई ए खोराजिन, धिक्कार तलाई ए बेच्छेदा, किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू टुरोस र सिदनमा गरिएका भए तिनीहरूले उहिले नै भाङ्रा लगाएर खरानी घसेर पश्चाताप गरिसक्ने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सिदनको हाल बढी सहनीय हुनेछ। ए कफर्नहुम, के त आकाशसम्मै उचालिने छस् र त पातलसम्मै खसालिने छस्? किनकि तमा गरिएका शक्तिशाली कामहरू सदममा गरिएका भएदेखि त्यो आजको दिनसम्म रहने थियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदम मुलुकको हालत बढी सहनीय हुनेछ। प्रिय श्रोता मित्र, यी वचनहरू साह्रै कठोर छन्, तर धेरैजना मानिसहरूले सुन्नु खाँचो थियो, किनकि तिनीहरूले आश्चर्य कर्म मन पराए तर उहाँले ल्याउनु भएको परमेश्वरको राज्यलाई रुचाएनन्। तर कोहीले रुचाए? त्यस समयमा येशूले भन्नुभयो, हे स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँलाई धन्यवाद चढाउँदछु किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नुभयो तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो पिता, किनकि तपाईँलाई यही असल लाग्यो। मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पिता बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्र बाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्दछन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो? म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि लियो र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुङ्गो छ। प्रिय श्रोता, अनि त्यो दिनमा येशूले भीड़लाई के भन्नुभयो? एक वचन जुन सावधान गराउँदथ्यो कि उहाँमा आओ, उहाँका पाउमा आफ्ना बोझहरू राख, अनि यही सन्देश हाम्रो लागि पनि हो। यदि हामीले पश्चाताप गरेनौ भने हामीले परमेश्वरको न्यायको सामना गर्नेछौ, तर यदि हामीले पश्चाताप गर्छौ भने अनि यदि हामी येशूका आउँछौ भने हामी उहाँमा विश्राम र हाम्रो आत्माको जङ्गल पाउनेछौ। हो, यो येशूको निम्ति एक अविस्मरणीय क्षण थियो। उहाँले यो प्रसंगमा युहन्नाका चेलाहरूका यी प्रश्नहरूद्वारा आउनु भएको थियो, के उहाँ साँच्चै मसीह हुनुहुन्थ्यो, अनि उहाँले तिनीहरूलाई निरुत्तर पारेर प्रमाणसहित पठाउनुभयो। तिनीहरू युहन्नाका फर्केर गए जो अझै पनि जेलमा थिए। त्यसपछि युहन्नाले सोधे, ठिक छ, उहाँले के भन्नुभयो? के उहाँले ठिक सम्झनुभयो? अनि धेरै ठूलो आनन्दका साथ ती युहन्नाका चेलाहरूले येशूले भन्नुभएको र गर्नुभएको सबै कुरा युहन्नालाई बताइदिए, अनि युहन्नाको मनमा फेरि शान्ति छायो। येशूले त्यही प्रतिष्ठित व्यक्ति हुनुहुन्थ्यो र अरू कसैलाई हेर्नुपर्ने खाँचो थिएन। प्रिय श्रोता मित्र, आजको यस कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँको परिवारमा आशिष दिनुभएको होस्।

आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम यीशुको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम यीशुको कथा, पास्टर प्रवर्धन शाही, फोन नम्बर 9815046664, 9815046664, इमेल ठेगाना यस प्रकार छ: susshilaprajan1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको
2: ल टेन्सन किन, हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि।
1: बार्बर सप लेडिजको लागि पनि
2: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
3: हजुर, हामी कहाँ लेडिज तथा जेन्ट्सको लेटेस्ट स्टाइलमा हेयर कटिङ, हेयर कलरिङ, स्ट्रेटनिङ लगायत सम्पूर्ण सेवाहरू उपलब्ध छ। बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-6-27-48-848 र 98-1-31-65-915।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-87।

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज
1: अध्यक्ष ओलीको निर्देशन कांग्रेसको 15 महाधिवेशन दुई दिन पर धकेलियो।
2: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह 83 असोज 18 गते
1: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन अवरुद्ध बीपी राजमार्गमा पनि साना गाड़ी चल्न थाले। असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव।
3: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ।
1: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित, वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोड़ौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। संचारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले जबरालाई प्रहरले रेस्क्यू गरेको बताउनुभयो। मन्त्री पोखरेलले शुरूमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
6: पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो। त्यहाँ नियन्त्रण गर्ने, गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
5: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
3: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
5: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्च्याएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका 6 चौकी डाँडा, रोशी गाउँपालिका 7 कटुञ्जे तथा 400 बेसी, वडा नम्बर 8 गिम्दी बेसी र वडा नम्बर 11 मामती क्षेत्रमा अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खाने पानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ी सञ्चालन गरिएको छ। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन दुई दिन पछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो,
2: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यपालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महादेशी प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टुनिसेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
5: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
7: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौँ। र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौँ।
5: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिने निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संसन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान पौने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
1: सन्तोषी रावल सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था
8: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
10: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टिला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
9: ए हो र बहिनी, लक्षण हिसाब त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
10: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
9: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
10: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
11: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
10: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
12: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
13: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ, थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सिडिओ कमल प्रसाद पाण्डे।
15: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यकता छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रै एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौँ। त्यो हुन्छ नै, 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीबिरी जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाईकुण्डका केही वडाहरू र उत्तर गाएको 2-3 वडाहरू, गोसाईकुण्डको केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
5: रसुवाका सिडिओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ। बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले।
16: तपाईँ बच्चाहरू स्कूल नखोलिन्छ, कहीँ पनि नपठाउने, घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराए। यो गोसाइगुण्डे गाउँपालिकाको नीति नीतिहरू छन्। 26 गतिदेखि स्कुल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई नि स्कुल खोलेको जानकारी गराए र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मनोपरामर्श दियौँ, काउन्सिलिङ गरौँ, यसो आफविधम पर आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा नहडबडाइकन नडराइकन स्कुलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो, वितरणको अवस्थामा पनि विभिन्न संस्थाहरूबाट प्रत्येक दिन नै यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल 1 क्लासदेखि 5 क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
12: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छा अनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधान अध्यापक तेम्बारी साङखले। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
17: त्यसबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ, विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ। विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन जारी मिल्छ।
1: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
22: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
12: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
23: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
24: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
0: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
24: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
2: बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने, दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्। नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढ़ीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने, खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशु रोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
17: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छन् नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तै कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू, विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू, यस्ता खालको औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन, अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्य एन्थेलमेन्टिक भन्छौँ हामी, त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि, एफएओबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठुलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फतै प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
3: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन त कहाँबाट कहाँ पुगिरहेको छ कस्तो छ भन्ने पनि थाहा छैन होइन, उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहन्छ भन्ने खालको पनि पाइयो,
17: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठुलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठुलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ सुरक्षित ठाउँमा
3: यस्तो पनि भयो अब केही देखियो पनि, जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएन, खोलिएको भएदेखि अन्तसम्म पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
17: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानी गरे हामी सुरुमा कुरा गरे जस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवी जन्य समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
3: घाइतेको उपचार भइरहेको छ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब अब अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
17: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग, त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु विभागसँग समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले सुरु भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीको कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ।
3: अब त्यो सँगसँगै लम्पी स्किन देखा परिसक्यो भन्नुभयो, लम्पी स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठुलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँ लागि नाम लिँदै हुन्थ्यो, खोरेको नाम लिँदै हुनुहुन्थ्यो होइन, अनि अरू रोगहरू पनि, अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
17: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पश्चिम विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा एक दुई हप्ता पछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त त्यसले गर्दा दुई तिन हप्ता पछि पनि सम्मान चाहिँ एकदम उच्च हुन्छ त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ त्यो स्थानीय तहको साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नाम चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यही के भइरहेको छ भन्नको निम्ति हामी निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छन् अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ त्यो मोडालिटीबाट गर्ने हो त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्यो भने
3: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ
17: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त जस्तै अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पश्चिम विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ सायद यो वर्षको भइसकेको पनि हुनसक्छ अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो जुन हाम्रो प्रशास्त्र निकायहरू आउँछन् त्यसमा ध्यान दिने अनि अर्को चाहिँ रोग कुनै पनि लक्षणहरू देखिएमा हरेक गाउँपालिकामा चाहिँ पशु स्वास्थ्यका पशुका शाखाहरू छन् त्यस्तो शाखामा चाहिँ रोगका केही लक्षणहरू देखिने बित्तिकै खबर गरिदियो भने त्यसले चाहिँ हामीलाई तुरन्त एक्सन लिनको लागि सजिलो हुन्छ
4: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ नमस्कार
6: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ असोज 17 गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन् कांग्रेसको 15 महाधिवेशनको उद्घाटन दुई दिनपछि सरेको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: आँधीको दरभाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अन्य भिन्न
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
6: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
8: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेनी स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
3: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
9: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
10: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
11: हेर्ने हेराउनका साथै उपचार गर्ने हजुर तपाईँको संस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्रमा धामी झाँक्री उत्थान समिति सञ्चालन गरिएको छ। यहाँ प्राथमिक उपचार तथा परामर्श सम्बन्धी श्री धन बहादुर असरपति गुरूद्वारा दयाको सेवाकाई गर्ने गराउने गरिन्छ। साथै समाजको अगाडि दुःख, विराम, रोगको विश्वासका साथ उपचार गरिने जानकारी गरायौं है त। रोगको विवरण:
12: काम्ने रोग,
11: बौलाउने रोग,
12: ढल्ने रोग,
11: मूर्छा पर्ने,
12: सपना नराम्रो देख्ने,
11: डराउने,
12: रिस उठ्ने,
11: तर्सिने,
12: खान मन नलाग्ने,
11: चिलाउने,
12: ऐठन गर्ने,
11: कम्मर दुख्ने,
12: हात खुट्टा पोल्ने,
11: चपाउने,
12: हात खुट्टा दुख्ने वा सुन्निने,
11: ज्यान कर कर खाने,
12: महिनावारी गडबडी,
11: बाजोपन,
12: छारे रोग,
11: प्रेसर,
12: सुगर,
11: प्यारालाइसिस,
12: दम,
11: खोकी, टोकेको निलो दाम,
12: मान्छे हराएको,
11: सामान हराएको,
12: टुनामुना लागेको,
11: मेलमिलाप गर्न पर्ने,
12: दाँत

0: बान फर्काउने जस्ता रोगहरूको दैविक सांस्कृतिक गुरूबाट विश्वासको साथ उपचार गरिन्छ, साथै बुटी पनि बानिनेछ। हामीलाई सम्झनुहोस्, निराश हुनुहुने छैन।
1: जन्मेर कसले पो के लिएर आएको छ र मर्दा लानु पो के छ?
2: सम्पर्क स्थान सुन्दर बजार नगरपालिका, वार्ड नम्बर 9, सिउँडीबार, लमसुङ, कृषक जागरण सहकारी अगाडि, कृषि विकास बैंक नजिकै। सम्पर्क फोन नम्बर 97 69 77 68 60, 97 69 77 68 60 र 98 21 57 56 36, 98 21 57 56 36।
0: ग्रह व्यथा गुरुले दिएको ज्ञान कसलाई के था? आउनुहोस्, सोध्नुहोस्, खोज्नुहोस्, बुझ्नुहोस्, आवश्यकता अनुसारको उपचार गर्नुहोस्, रोगबाट मुक्त हुनुहोस्। जयराम गुरुदेव।

0: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
1: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
0: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
1: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
0: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
2: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847647245।
3: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती।
4: छोरी, आज बजार जाँदा कहाँ खाना खाने हो त?
5: आमा, सिरा बजारको दैलो लज एन्ड रेस्टो जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ अनि खाजा पनि राम्रो छ रे नि। हो आमा, रु 450 को खाजा सेट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर्ड पनि एमआरपी नै पाइन्छ।
6: लमजुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ। गोर्खा बियर र टुबोर्ग बियर एमआरपीको रेटमा पाइनुका साथै रु 450 चलेको खाजा सेट 2-3 जनालाई पुग्ने गरी सुविधा रहेको छ। प्रोप्राइटर विशाल श्रेष्ठ, दैलो लज एन्ड रेस्टो, बेसी सहर नगरपालिका 8 सेरा बजार कामच्छे फर्निचरको आजैमा। सम्पर्क फोन नम्बर 0665208333, मोबाइल नम्बर 9811420369।

0: ए मास्टर साहब कतै हुनु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
1: चिन्तै नगरेन बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसीसहर नगरपालिका 8, झिङ्गेखोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
4: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
3: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
3: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
4: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
3: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
4: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
0: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेसहर, लमजुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी तालबारा हि डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्, लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
3: Digital, enjoy with us.

0: लौ न सुरु गरौँ न रात छिपी गयो
1: अनि बाटुलीसँग भिन्ने त नि खै त
2: अनि के हाम्रो छाला चल्ने परेछ भने
1: तँलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
2: त्यसको शर्त लगाऊ आरे जे भन्छौ त्यो मान
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी थिए
3: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
4: सुन्दिम र त सुन्दिम
1: यदि बाटुली हारे पुर्णेको स्वास्नी बन्न तयार थिए तर पुर्णे हार्यो भने
4: हार्यो भने
1: यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हली बस्नुपर्छ
4: स्याहार्ने हो के छ विचार
5: कस्तो लाग्यो शर्त
6: रसिलो
5: ल सुरु गरौँ
4: ल अलिक खिपेर दिए त
5: ल रङ्गाइदिउँ

0: मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त बैतिन रानी
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन

0: Öyle dikiz tükerim ki azamadım.
1: Anneli.
0: Amin.

0: Ayy, mwari mwata. सुन्तालीना मेरा बिहे हुँदै छ यस फोटो भिडियो खिचाउनु पर्ने थियो कता जाने के गर्ने म त अलमलमै परे के गर्ने होला
1: कुनामा पनि के को पिर गरेको ढुमस
0: खर्का जी पनि के कुरा गर्नुहुन्छ राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि लौ न यसो केही उपाय दिनु पर्यो
1: बुद्ध डिजिटल छँदै छ नि झिगे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि
2: हाम्रा सेवाहरू प्रमाण पत्र सम्मान पत्र खादा ब्याच मायाको चिनो भिजिटिङ कार्ड फोटो प्रिन्ट फोटो फ्रेम विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्छुङ सम्पर्क नम्बर 9856046466
3: नोट सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकचङ गुरु। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।

अनि तिमी आउँदा तिम्रो माया सँगसँगै लिएको फुल पनि लिएर आइदिऊ है। रेशम,

0: Edison. I know.
1: खै क्यारी भन्ने हो हामीले त रेशमलाई बचाउनै सकेनौ रेशम त भिरबाट रेशमले आफ्नो ज्यान भन्दा धेरै यो पछ्यौरीलाई माया गर्थ्यो कुन्नी के थियो र यो पछ्यौरीमा अब सम्झनाको लागि यही पछ्यौरी मात्र त बाँकी रह्यो

0: रेशम, मलाई त चार महिना पनि चार वर्ष जस्तै लाग्न थालिसक्यो।
1: घोटालाको जिन्दगी यस्तै त हो, आइहाल्छु नि। बरु यो साल तिमीलाई मेरो घरै लानी गरी आउला नि।
0: कसम,
1: तिम्रै कसम।
0: अनि तिमी आउँदा तिम्रो माया सँगसँगै लिएको फुल पनि लिएर आइदिऊ है।

0: कुनै आज गाडागाडी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिँडेर चन्द्र चाहिँ नाच्ने है, दिलमायाले र मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिँडेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
3: तै नाच्न त त्यसो भए भाइ भयो तै नाच, अब अहिले भनिसक्यो तै नाच,
2: तै नाच के यसो भन्छ?
0: होइन होइन, हल्ला नगर, अब के गर्ने भनेपछि तिमीले म गाउने होइन, उनीहरू चाहिँ नाच्छ, अब यही अनुसार चाहिँ अब साँस हुनुपर्छ होइन, बेलुकी चाहिँ सबैजना खाना खाएर तालिम गर्ने गर्दै हुन्छ, ठिक छ नि?
1: ठिक छ होइन,
0: ठिक छ,
4: दिलमा आएर म नाच्नु पर्ने,